0: कान्छी घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
4: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर भिसे सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
4: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 9856-602-299।

0: California.
1: Extreme energy drink.
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 29 गते सोमबार, सन् 2026 जुलाई 13 तारीख असार कृष्ण पक्षको चतुर्दशी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको साथ किसान
3: अ कम्प्लिट पाइपिंग सोलुसन।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको झापाको मेची ट्युन्स एफएम 96.8 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: रवि र बालेन बीच समसामयिक विषयमा छलफल। मन्त्रीहरूले सुकुमवासीहरूलाई आश्वासन दिए पनि लालपूर्जा वितरणको टुंगो दिएनन्। गणेश नेपालीका परिवार र सरकार बीच नौबुधे सहमति।
0: आर्थिक वर्षको अन्त्यमा बजेट रित्याउने गरी यसपालि पनि अनियन्त्रित खर्च। तीन दशकमा तीन पटक अस्वाभाविक कर्जा विस्तार र लगत्तै आर्थिक संकट भएको अध्ययनको निष्कर्ष।
1: जलन भएकालाई तत्काल प्राथमिक उपचार गर्न सकेमा जीवन जोगाउन सकिने। जलेको भागमा पानी निरन्तर खन्याएर अस्पताल लैजान डाक्टरको सुझाव।
4: पहिलो आधा घण्टा चाहिँ पानी नै लगाउने हो, जुन सुकै ठाउँमा पनि कुनै पनि बिरामी आयो भने हामी सोध्छौं तपाईँको जलन भएको कति भयो, तीन घण्टा हो भने अझै पनि पानी दिन्छौ।
0: थाइल्याण्डको बैंकमा कममा रहेको एक बारमा मध्यरातमा ठूलो आग लागि। हर्मुज जलमार्गलाई लिएर अमेरिका र इरानको तनाव कायमै।
1: र फुटबल समर्थकहरूको ध्यान विश्वकपका सेमी फाइनल खेलतर्फ। स्टार खेलाड़ीहरूको प्रदर्शनलाई लिएर थप उत्साह।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: काया कैरनमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रपा सभापति रवि लामिछाने बीच हिजो लामो छलफल भएको छ। अहिलेका राजनीतिक घटनाक्रमदेखि पार्टीको विधान संशोधन पदाधिकारी केन्द्रीय मनोनयनसम्मको विषयमा उनीहरूका बीच कुराकानी भएको हो। आजको नागरिक दैनिकले राष्ट्रपा सभापति

0: निर्णय भने दिन सक्नु भएन। सरकारले सुकुम्बासी मात्र पहिचान गरेर भएन, जग्गा पनि पहिचान गर्नुपर्ने हुन्छ। यसले गर्दा सबै प्रक्रिया पूरा गर्न केही समय त लागिहाल्छ, तर सरकारले ढिलो चाँडो समस्या समाधान गर्छ, छिट्टै लाल पूर्जा वितरण हुन्छ। उहाँले सुकुम्बासीलाई आश्वासन दिँदै भन्नुभयो, अहिले होल्डिङ सेन्टरमा रहनुभएकाहरूलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं। आजको नयाँ पत्रिकामा खबर छ,
1: यसैबीच त्रिपुरेश्वरको राहदानी विभाग अगाडि आत्मदाह गरेका मुगुका 25 वर्षीय गणेश नेपालीका परिवार सरकार बहुबुद्धि सहमति भएको छ। हिजो काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा भएको सहमति अनुसार घटनाको निष्पक्ष छानबिन गर्नेदेखि पीड़ित परिवारलाई राहत तथा दीर्घकालीन सहयोगसम्मका विषय समेटेका छन्। प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको उपस्थितिमा सरकार, काठमाडौँ महानगरपालिका र पीड़ित परिवारका प्रतिनिधिबीच भएको सहमति अनुसार घटनाको सत्य तथ्य पत्ता लगाउन पूर्व न्याय को संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गरिनेछ। समितिलाई 7 दिनभित्र सरकार र प्रतिवेदन बुझाउने समयसीमा तोकिएको छ। सहमति अनुसार छानबिन समितिको प्रतिवेदन र सिफारिशका आधारमा नेपालीलाई सहित घोषणा गर्ने विषयमा आवश्यक निर्णय प्रक्रिया अघि बढ़ाइनेछ। घटनाका दिन फिल्डमा खटिएका काठमाडौँ महानगरका प्रहरीलाई तत्काल निलम्बन गर्न जिल्ला प्रशासन कार्यालयले महानगरलाई पत्राचार गर्ने भएको छ। उनीहरूमाथिको थप कार्यवाही भने छानबिन समितिको प्रतिवेदनका आधारमा हुनेछ। पीड़ित परिवारलाई राहत स्वरूप गणेशकी श्रीमतीलाई योग्यता र क्षमता अनुसार काठमाडौँ महानगरपालिकामा रोजगारी उपलब्ध गराउने सहमति भएको छ। साथै मृतकी छोरीको उच्च शिक्षासम्मको सबै खर्च महानगरपालिकाले बेहोर्नेछ। आउँदो कार्यपालिका बैठकबाट परिवारलाई उचित राहत रकम उपलब्ध गराउने पनि सहमतिमा उल्लेख छ।
0: गैराती मध्य र पूर्वी भेगका केही ठाउँमा ठूलो पानी परेको छ। सुनसरी, उदयपुर, सिन्धुली, नवलपरासी, पाल्पा, सोलुखुम्बु, झापा, मकवानपुर, म्याग्दी, कैलाली लगायत जिल्लामा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यका सहितका धेरै ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ। केही ठाउँमा अहिले पनि पानी परिरहेको छ। कैलालीको कटेनी नदी रतनपुर जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको तथा बढ़दो क्रममा रहेकाले नदी तटीय क्षेत्र तथा डुबान भइरहने उच्च भूभागमा बस्नेहरूलाई उच्च सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। आज र भोलि पनि देशका धेरै ठाउँमा हल्कादेखि ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भेगका धेरै र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी र तराई भेगका धेरै ठाउँमा मधेस प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई, त्यसै गरी कर्णाली प्रदेशको पहाड़ी भेगका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी भेगको थोरै ठाउँमा तथा मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराईको एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
1: आर्थिक वर्षको अन्त्यमा बजेट रित्याउने गरी देशभरका सरकारी कार्यालयले अनियन्त्रित रूपमा चालू खर्च गरेका छन्। कार्यालय प्रमुख, प्रशासन, लेखा र स्टोर लगायतका फाँटका कर्मचारीले चालू बजेटको अरबौं रूपियाँ अनियन्त्रित रूपमा खर्च गरेका हुन्। यो वर्ष मात्रै होइन, विगतमा पनि असार अन्तिम हप्ता यस्तै गैर जिम्मेवारी रूपमा चालू खर्चको बजेट रित्याउने काम हुँदै आएको थियो। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षको पछिल्ला 11 दिन असार 15 देखि 25 सम्ममा 92 अर्ब रूपियाँ चालू बजेट खर्च भएको छ। असार 14 सम्ममा चालू खर्च 9 खर्ब 50 अर्ब रूपियाँ पुगेको थियो। असार 25 मा आउँदा 92 अर्ब थपिएर कुल चालू खर्च 10 अर्ब 42 करोड़ रूपियाँ भएको छ। यो वर्ष साउन 1 देखि असार 14 सम्ममा चालू खर्च दैनिक औसत 2 अर्ब 71 करोड़ रूपियाँ थियो, तर असारका 11 दिनमा दैनिक औसत खर्च 8 अर्ब 36 करोड़का दरले भएको खबर कारोबारले लेखेको छ।
0: यसैबीच विकास निर्माणका लागि छुट्याएको पूँजीगत बजेट खर्च गर्न सरकार असफल देखिएको छ। प्रतिनिधि सभा चुनावमा झण्डै 2/3 सीट प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको सरकार बनेपछि पूँजीगत खर्च बढ़ने अपेक्षा गरिए पनि चालू आर्थिक वर्ष 2082/83 पनि विगतमा जस्तै पूँजीगत खर्च हुनै सकेन। सरकारले खर्चको भुक्तानी असार 25 गते मध्यरातबाट रोकेको छ। चालू आर्थिक वर्षमा पूँजीगत खर्च 44.52% मात्रै भएको छ। सरकारले चालू आर्थिक वर्षमा पूँजीगत खर्चका लागि 4 खर्ब 7 अर्ब 88 करोड़ रूपियाँ बराबरको बजेट विनियोजन गरेको थियो, तर असार 27 गतेसम्म 1 खर्ब 81 अर्ब 59 करोड़ रूपियाँ मात्रै खर्च भएको छ। पोहोरको तुलनामा पूँजीगत खर्च निकै कमजोर देखिएको छ। गएको वर्ष 59.59% खर्च भएको थियो। पोहोरको तुलनामा यो वर्ष पूँजीगत 15.07% कम खर्च भएको खबर नागरिक दैनिकमा छ।

0: कायाको इरनमा जलनको प्राथमिक उपचार बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नु होला।
1: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुने। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
2: हिमस्टार फर अ कम्प्लिट होम।
1: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले रवि र बालेन्द्र शाहबीच समसामयिक विषयमा छलफल, मन्त्रीहरूले सुकुम्बासीलाई आश्वासन दिए पनि लाल पूर्जा वितरणको टुंगो दिएनन्, गणेश नेपालीका परिवार र सरकारबीच नौबुधे सहमति, पूर्व र मध्य भेगका केही ठाउँमा ठूलो वर्षा, आर्थिक वर्षको अन्त्यमा बजेट रित्याउने गरी यसपालि पनि नियन्त्रित खर्च लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी खबर। पछिल्ला 3 दशकमा नेपालमा 3 पटक अस्वाभाविक कर्जा विस्तार क्रेडिट बूम भएको र लगत्तै अर्थतन्त्रमा गम्भीर संकट क्रेडिट बस्ट आएको राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ। हरेक क्रेडिट बूमपछि अर्थतन्त्रका बाह्य सूचक शोधनान्तर घाटा र चालू खाता घाटा बढ़ेको, विदेशी मुद्रा संचित घटेको र कर्जा वृद्धि दरमा संकुचन आएको अध्ययनले देखाएको हो। यसरी 3 वटै क्रेडिट बूमपछिको आर्थिक संकुचनबाट अर्थतन्त्र तंग्रिन निकै सकस परेको अध्ययनले औल्याएको छ। राष्ट्र बैंकका कार्यकारी कायमकायम निर्देशक वीरेन्द्र बहादुर बुढाले गरेको एन एनाटोमी अफ नेपाल्स क्रेडिट बूम सन् 1950 देखि 2025 शीर्षक अध्ययन अनुसार गएको 3 दशकमा 2051 देखि 2053, सन् 1994 देखि 1996 पहिलो, 2065 देखि 2067, सन् 2008 देखि 2010 दोस्रो र 2077 देखि 2079, सन् 2020 देखि 2022 तेस्रो गरी 3 पटक अस्वाभाविक कर्जा विस्तार भएको छ। हरेक अस्वाभाविक कर्जा विस्तार पछिका केही वर्ष अर्थतन्त्रमा गहिरो संकट आएको अध्ययनले देखाएको छ। बेला बेलाका विस्तारकारी वित्त नीति, लामो समयसम्म अपनाएको खुकुलो मौद्रिक नीति र वित्तीय क्षेत्रको तीव्र उदारीकरणसँगै उच्च कर्जा विस्तार भएको देखिन्छ। तीव्र रूपमा कर्जा विस्तार भएका बेला शेयर बजार उकालो लाग्ने, बैंकहरूको जोखिम बढ़ने, चालू खाता घाटा चुल्लिने, विदेशी मुद्रा संचित घट्ने र अर्थतन्त्र सुस्ताएको अध्ययनले देखाएको छ। हरेक उच्च कर्जा विस्तारपछि अर्थतन्त्रमा संकट आएको पनि देखिएको खबर आजको कान्तिपुर दैनिकमा छ।
0: मधेसका धेरै जिल्लामा सेप्टिक ट्याङ्की, ढल, शौचालय र मानव मलमूत्र जन्य फोहोर सफा गर्ने काम खास गरी मेस्तर र हलखोर लगायतका दलित समुदायका पुरूषले गर्दै आएका छन्। सरकारी कार्यालय, अस्पतालदेखि निजी संस्था र घर घरसम्म सफाईको सबैभन्दा जोखिमपूर्ण काममा उनीहरू नै अगाडि हुन्छन्। तर उनीहरूका लागि न पर्याप्त सुरक्षा सामग्रीको व्यवस्था छ, न स्वास्थ्य बीमा, न सामाजिक सुरक्षा, न त कुनै सुरक्षा मापदण्ड नै। मलमूत्र, विषालु ग्यास र संक्रमणको प्रत्यक्ष सम्पर्कमा रहने यी कामदारका लागि यो ज्यानकै जोखिमसँग जोडिएको काम हो। सिराहाको प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर सुनिल प्रसाद कुशवाहाका अनुसार पर्याप्त सुरक्षा सामग्री बिना सेप्टिक ट्याङ्कीभित्र पस्नु अत्यन्त जोखिमपूर्ण हुन्छ। उहाँका अनुसार मानव मलमूत्रको सम्पर्कबाट टाइफाइड, हेपाटाइटिस ए र ई, छाला सम्बन्धी संक्रमण हुन सक्छ, औंलाका काबबाट परजीवी आन्द्रा र मस्तिष्कसम्म पुग्न सक्छन् र अरू संक्रामक रोग लाग्न सक्छ। सेप्टिक ट्याङ्की सफा गर्ने क्रममा भएका दुर्घटनामा पछिल्ला 10 वर्षमा 54 जनाको ज्यान गइसकेको छ। तर यो काम गर्ने मधेसका धेरै दलित सरसफाई कर्मी पर्याप्त सुरक्षा सामग्री, स्वास्थ्य बीमा र कानूनी संरक्षण बिना मानव मलमूत्र सफा गर्न बाध्य रहेका खबर नयाँ पत्रिकाले लेखेको छ।
3: पछिल्लो एक हप्तामा 3 जनाले शरीरमा आगो लगाएको घटना चर्चामा छ। नेपालमा वर्षेनी 60,000 मानिस कुनै न कुनै प्रकारका जलनको समस्या भई अस्पतालमा पुग्ने गरेका छन्। जलन विभिन्न कारणले हुने गरे पनि सबैभन्दा बढ़ी दुर्घटनाका कारण हुने गरेका छन् भने शरीरमा आफैले वा अरूलाई आगो लगाउने घटना कम मात्रै हुने गरेको अस्पतालहरूको तथ्याङ्क छ। कुनै पनि कारणले शरीरमा आगो लागेमा तत्काल प्राथमिक उपचार गर्न सकेमा व्यक्तिको ज्यान जोगाउन सकिन्छ। जलनको बेला गर्नुपर्ने प्राथमिक उपचार बारेको जानकारी सहित साथी सम्झना महर्जन।
4: मोगोका गणेश नेपालीले शरीरमा आगो लगाएर आत्मदाह गरेको विषय अहिले चर्चामा छ। आगो लाग्ने बित्तिकै अस्पताल लैजाने हतार त गरियो, तर त्यो भन्दा पनि पहिले जलनबाट हुने क्षति नै रोक्न सकिने बारे पनि धेरै बहस चलिरहेको छ। यदि कुनै व्यक्तिलाई आगो लागिहालेमा तत्काल के गर्नुपर्छ त? किर्तिपुर अस्पतालका प्लास्टिक सर्जन प्राध्यापक डाक्टर शंकर मान राई,
5: कोही मान्छे जलिरहेछन् त्यसलाई त्यो जल्ने प्रक्रिया नै कम गर्न पर्यो, जलेको ठाउँबाट बाहिर निकाल्नु पर्यो उसलाई, होइन, घरभित्र जलायो भने कोठाभित्र जलायो भने त बाहिर निकाल्नु पर्यो पहिले त, त्यो पछाडि चाहिँ उसलाई चाहिँ त्यो आगो निभाउने कोसिस गर्नु पर्यो। आगो निभाउन चाहिँ यदि आफ्नै शरीरमा जलेको हो भने बाहिर निस्किएर लडीबुडी गर्नु पर्यो, लडीबुडी गर्यो भने चाहिँ त्यो आगो त निप्छ, होइन, त्यो एउटा निभाउने तरिका।
4: नेपालमा जलन एक गम्भीर जनस्वास्थ्य समस्या मात्र नभई राजनैतिक, सामाजिक, आर्थिक समस्या पनि हो। विश्वमै जलनको प्रमुख कारण गरीबी हुने गरेको छ। नेपालमा पनि जलन भएका मध्ये 90% गरीबीकै कारण भएको विभिन्न अध्ययनहरूले देखाएका छन्। कुनै पनि कारणले शरीरमा जलन भइहालेमा सबैभन्दा पहिला बिरामीको शरीरबाट धातुका गहना वा सामान लगाइरहेको छ भने तत्काल हटाउनुपर्छ।
5: बिरामीको त्यो जलेको कपडा अथवा त्यो गहनाहरू केही छ शरीरमा जसले चाहिँ ताप लिइराख्छ भने त्यस्तो खालकोलाई हटाउनु पर्यो र तुरुन्तै पानी लगाउन सुरु गर्नु पर्यो। जलेको भागमा बगाउनु पर्यो त्यो पानी, फेरि बगेको पानी डुबाएर राखेर भएन कि माथिबाटै खनाइराख्नु पर्यो त्यो चाहिँ आधा घण्टासम्म। त्यसो गर्यो भने त्यो गहिरो हुन दिँदैन। त्यो पछाडि चाहिँ घाउलाई त्यो पानी लगाउँदाखेरि त्यो पानी त्यो घाउ सफा पनि भयो। त्यो पछाडि एउटा सफा कपडाले त्यसलाई बेरेर बिरामीलाई चाहिँ हामीले अस्पतालसम्म, नजिक अस्पतालसम्म पुर्याउनु पर्दछ।
4: अस्पताल पुगेका मध्ये 10% बचाउन गाह्रो हुने गरेको डाक्टरहरू बताउँछन्। धेरै जसोलाई बचाउन नसक्नुमा बिरामीलाई जल्ने बित्तिकै आवश्यक प्राथमिक उपचार भयो कि भएन भन्ने महत्वपूर्ण हुन्छ। जलन भएको भागमा बगिरहेको पानी आधा घण्टा निरन्तर बग्न दिन सकेमा शरीरका अरू भागमा फैलनबाट रोक्न सकिने डाक्टर राईको भनाइ छ।
5: कुनै पनि बिरामी आयो भने हामी सोध्छौँ तपाईँको जलन भएको कति भयो, 3 घण्टा हो भने अझै पनि पानी दिन्छौँ, हामी 3 घण्टाभित्रमा अझै पनि पानी लगाइदिन्छौँ क्या हामी, त्यो लगाएर त्यसलाई चिसो बनाउन कोसिस गर्छ। तुरुन्तै त झनै राम्रो हो, किनभने ड्यामेज हुन पाएन, त्यो चाहिँ तातो त्यहाँ लामो समयसम्म बस्यो भने त्यो गहिरो हुन्छ र धेरै फैलिन्छ भन्ने कुरा हो।
0: जलन र यसको उपचारको विषयमा किर्तिपुर अस्पतालका प्लास्टिक सर्जन प्राध्यापक डाक्टर शंकरमान राईसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
7: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
9: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
8: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
9: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01 41 10 6 96 41 10 6696
10: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ।

Viajes Bonus Pau. भरपूर मनोरंजन सहित मात्र रु 999 डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। कतारमा नेपालीका लागि रोजगारको ढोका खोल्ने कतारका पूर्व अमीर शेख हमाद बिन खलिफा अल थानीको हिजो निधन भएको छ। 74 वर्षीय हमादले आधुनिक कतार निर्माणको नेतृत्व लिएदेखि कतार नेपालीको महत्वपूर्ण वैदेशिक रोजगार गन्तव्यका रूपमा चिनिन थालेको हो। अमीरी दिवानले हिजो शोक मन्तव्य जारी गर्दै शेख हमदको निधनबाट राष्ट्रका लागि ठूलो क्षति भएको जनाएको छ। निधनको कारण भन्ने सार्वजनिक गरिएको छैन। सन् 1995 सत्ता सम्हालेका शेख हमदले सन् 2013 कतारको नेतृत्व गर्नुभएको थियो। 25 जून 2013 उहाँले स्वेच्छाले आफ्ना छोरा तथा वर्तमान अमीर शेख तमिम बिन हमद अल थानीलाई सत्ता हस्तान्तरण गर्नुभयो। त्यति बेला तमिम 33 वर्षका हुनुहुन्थ्यो। त्यसपछि हमादलाई फादर अफ अमीरका रूपमा चिनिन्थ्यो। खाड़ी क्षेत्रमा सत्ता नेतृत्वको मृत्यु र सत्ता च्युतपछि मात्र नेतृत्व परिवर्तन हुने अवस्था रहेका बेला उहाँले युवालाई अगाडि बढ़ाउने भन्दै सत्ता हस्तान्तरण गर्नुभयो। कतराका लागि नेपाली पूर्व राजदूत सूर्यनाथ मिश्रले शेख हमाद कुशल उद्धार र दूरदर्शी शासक भएको सम्झना गर्नुभयो। उहाँको नेपाल र नेपालीप्रति ज्यादै स्नेह थियो, नेपालीप्रति उच्च सम्मान थियो। तत्कालीन समयमा कतार भ्रमणमा रहनुभएका राष्ट्रपति रामवरण यादवसँग नेपालले जग्गा उपलब्ध गराए, आफैले घर आएर पहाड़मा बस्ने इच्छा राख्नु भएको थियो। आजको कान्तिपुर दैनिकले यो खबर छापेको छ।
0: अब विदेशका खबर। थाइल्याण्डको राजधानी बैंककको एक बार तथा रेस्टुरेन्टमा गैराती भएको ठूलो आगलागीमा कम्तीमा 27 जनाको ज्यान गएको छ भने 60 जना भन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ। केही व्यक्ति अझै बेपत्ता रहेकाले मृतकको संख्या बढ़न सक्ने आशंका गरिएको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मध्यरातमा थाइल्याण्डको चातुचक जिल्लामा रहेको रोङ बियर नाफाट फ्राउ नामक बारमा आगलागी भएको हो। दमकल टोली घटनास्थलमा पुगेर झण्डै आधा घण्टामै आगो नियन्त्रण लिए पनि त्यसअघि नै ठूलो मानवीय क्षति भइसकेको खबरमा उल्लेख छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा बारको मुख्य प्रवेशद्वारबाट ठूलो आगोको मुस्लो निस्किरहेको, मानिसहरू ज्यान जोगाउन भागिरहेका तथा केही आगोले जलेको अवस्थामा बाहिर निस्किरहेको देखिन्छ। विदेशकै अर्को खबरमा अमेरिका र इरान बीचको सैन्य तनाव फेरि तीव्र बनेको छ। हर्मुज जलमार्गको नियन्त्रण लिएर दुवै पक्षबीच नयाँ आक्रमण र प्रतिका आक्रमण शुरू भएपछि गएको महिना भएको अस्थायी युद्ध विराम संकटमा परेको छ। इरानले हर्मुज जलमार्गमा अर्को सूचना नभएसम्म बन्द गरिएको घोषणा गरेको छ। तर अमेरिकाले भने जलमार्ग पूर्ण रूपमा खुला रहेको र अन्तर्राष्ट्रिय व्यापारिक तथा तेल बोकेका जहाजहरूको सुरक्षित आवत जावत सुनिश्चित गर्न आफ्ना नौ सैनिक बल परिचालन गरिएको जनाएको छ। तनाव बढ़ेपछि अमेरिकी केन्द्रीय कमाण्डले इरानका 140 भन्दा बढ़ी सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको छ।
1: अब खेल खबर। फिफा फुटबलका शीर्ष चार देश बीच हुने दुईवटा सेमी फाइनल खेलतर्फ सबैको ध्यान केन्द्रित छ। एकातिर स्टार खेलाड़ीहरूको व्यक्तिगत प्रदर्शनलाई लिएर उत्साह छ भने अर्कोतर्फ यसपटकको विश्वकप उपाधि कसले जित्छ भन्ने धेरैको कौतूहलता छ। भोलि मंगलबार र पर्सी बुधबार मध्यराती हुने दुईवटा खेल उपाधि यात्राका लागि महत्वपूर्ण छन्। त्यसैले नै अन्तिम दुई दावेदार तय गर्नेछन्। सबै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने भएकाले विश्वभरका फुटबल समर्थकको नजर अब डलास र एटलान्टा रंगशालामा केन्द्रित बनेको छ। फ्रान्सका स्टार फरवर्ड केलियन एम्बाबे विश्वकपमा उत्कृष्ट लयमा छन्। उनले प्रतियोगिताका हरेक खेलमा गोल गर्दै आएका छन् भने स्पेन विरूद्ध पनि टोलीका मुख्य हतियार हुने अपेक्षा गरिएको छ। अर्जेन्टिनाका कप्तान लियोनल मेसीले यस विश्वकपमा 6 खेलमा 8 गोल गरेका छन्। क्वार्टर फाइनलमा गोल गर्न नसके पनि सेमी फाइनलमा टोलीलाई लगातार दोस्रो विश्वकप फाइनलमा पुर्याउने लक्ष्यका साथ मैदान उत्रने अपेक्षा गरिएको छ। फ्रान्सका माइकल ओलिसे र उस्मान डेम्बेलेबाट पनि आक्रामक प्रदर्शनको अपेक्षा गरिएको छ। स्पेनका 18 वर्षीय युवा प्रतिभा लामिन यामल पहिलो पटक विश्वकपको सेमी फाइनल खेल्दैछन्। उनी स्पेनको प्रमुख आकर्षण हुनेछन्। यस्तै पछिल्ला दुई खेलमा बेन्चबाट मैदान प्रवेश गरेर निर्णायक गोल गरेका मिकेल मोरिनोले पनि शुरूआती टोलीमा स्थान बनाउन सक्ने सम्भावना छ। इंग्ल्याण्डका कप्तान ह्यारी केन टोलीका मुख्य गोलकर्ता रहे पनि नकआउट चरणमा जुड बेलिङ्गम उत्कृष्ट लयमा देखिएका छन्। उनले क्वार्टर फाइनलमा दुई गोल सहित प्रतियोगितामा कुल 6 गोल गर्दै गोल्डेन बुटको दौड़मा आफूलाई बलियो दावेदार बनाएका छन्। खेलकै अर्को प्रसंगमा टी20 विश्वकप छनौट अन्तर्गत आज हुने समूह चरणको खेलमा डेनमार्क र हंगेरीले खेल्दैछन्। यो खेल नेपाली समय अनुसार दिउँसो 2:15 डेनमार्कको ब्रन्डीबीमा रहेको स्वानहल्म पार्क क्रिकेट मैदानमा हुनेछ। डेनमार्क प्रतियोगितामा उत्कृष्ट लय कायम राख्ने लक्ष्यका साथ हंगेरीसँग प्रतिस्पर्धा गर्दैछ।
0: बाह्या कैरनमा अब केही खबर संक्षेपमा। सरकारले भारतसँग सीमा जोडिएको पश्चिम नवलपरासीको नारायणी पारीको सीमावर्ती बस्ती सुस्तामा सुरक्षा उपस्थिति बढ़ाएको छ। असार 19 गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय नवलपरासीलाई पत्र लेखी थप सुरक्षाकर्मी परिचालन र त्यहाँका नागरिकका समस्या समाधान गर्न निर्देशन दिएको छ। निर्देशन लगत्तै सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा सुस्तामा रहेको 25 जनाको टोलीलाई बढ़ाएर 40 पुर्याएको छ। तीन दिनपछि असार 22 जनरल बहादुर अधिकारीको नेतृत्वमा नेपाली सेनाको टोली पुगेको थियो। छ दिनपछि आइतबार सशस्त्र प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक अञ्जनी पोखरेलले समेत स्थलगत भ्रमण गर्नुभएको छ। सुस्तामा निर्माणाधीन तटबन्धको पूर्वी सिमानामा काम चलिरहेका बेला 1.5 महिना अघि भारतीय सीमा सुरक्षा बलले नेपाली भूभागमा आएर निर्माण रोक्न भनेका थिए। कान्तिपुरमा खबर छ,
1: आउँदो साउन 1 गतेदेखि बागमती प्रदेश सरकार 14 मन्त्रालयबाट घटेर 8 मन्त्रालयको संरचनामा जाने तयारीमा छ। प्रदेश मन्त्री परिषदको गएको 22 वैशाखकै मन्त्रालय संख्या 8 कायम गर्ने निर्णय गरे पनि त्यस अनुसार गठन हुने नयाँ मन्त्री परिषदमा को मन्त्री रहने र यसलाई कसलाई फिर्ता बोलाउने भन्ने विषयमा सत्ता साझेदार कांग्रेस र एमाले अझै निर्णयमा पुग्न नसकेका खबर आजको नयाँ पत्रिकामा छ।
0: प्राविधिक लेखा परीक्षण नगरी विद्युतीय राहदानी छपाईमा नयाँ ठेक्का लगाउँदा राज्यलाई करोड़ौं नोक्सानी भएको छ। पुरानो ठेक्काको प्रिन्टरदेखि सर्भर तथा ल्यापटप लगायतका सामग्रीमा राज्यको दोहोरो खर्च हुने भएको छ। महालेखा परीक्षकको कार्यालयदेखि अख्तियार दुरूपयोग अनुसन्धान आयोगसम्मले यो विषयमा प्रश्न उठाएका खबर नयाँ पत्रिकाले लेखेको छ।
1: राष्ट्रिय मानवाधिकार आयोगले नवयुवा आन्दोलन सम्बन्धी आफ्नो प्रतिवेदनमा त्रुटि भएको स्वीकार गरेको छ। आयोगले सामान्य जाँच नगरी बाहिर आएको हल्लाकै भरमा मान्छेहरूको नाममा अनुसन्धान गर्नुपर्छ भनेर उल्लेख गरेको देखिएको खबर नयाँ पत्रिकाले लेखेको छ।
0: सरकारले सार्वजनिक निजी तथा मालवाहक गाड़ीको डिजिटल ट्र्याकिङ गर्ने तयारी थालेको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्ले 5 कानून खारेज र 3 संशोधन गर्न असार 23 प्रतिनिधि सभामा दर्ता गराएको अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो।
1: नेपाल धितोपत्र बोर्ड सेवनबाट प्राथमिक शेयर निष्कासन आईपीओ स्वीकृतिको प्रक्रिया अघि बढ़न नसक्दा ओभर द काउन्टर ओटीसी मार्फत शेयर किनबेचको चाप परेको छ।
0: र वैदेशिक रोजगार विभागले भारतीय विमानस्थल प्रयोग गरी नेपाली श्रमिकलाई विदेश पठाउने तथा विभागले मागेको विवरण नबुझाउने 593 वैदेशिक रोजगार व्यवसायी संस्था म्यान पावर विरूद्ध कार्यवाही प्रक्रिया अघि बढ़ाएको छ। कायाकैरनमा अब पालो उखानको
1: पिउनको स्वाद डाडुलाई के थाहा।
0: उखानसँगै हामी कायाकैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: रवि र बालेन बीच समसामयिक विषयमा छलफल। मन्त्रीहरूले सुकुम्बासीहरूलाई आश्वासन दिए पनि लालपूर्जा वितरणको टुंगो दिएनन्। गणेश नेपालीका परिवार र सरकार बीच नौबुधे सहमति।
0: आर्थिक वर्षको अन्त्यमा बजेट रित्याउने गरी यसपालि पनि अनियन्त्रित खर्च। 3 दशकमा 3 पटक अस्वाभाविक कर्जा विस्तार र लगत्तै आर्थिक संकट भएको अध्ययनको निष्कर्ष।
1: जलन भएकालाई तत्काल प्राथमिक उपचार गर्न सकेमा जीवन जोगाउन सकिने। जलेको भागमा पानी निरन्तर खन्याएर अस्पताल लैजान डाक्टरको सुझाव।
0: थाइल्याण्डको बैंककमा रहेको एक बारमा मध्यरातमा ठूलो आग लागि हर्मुज जलमार्गलाई लिएर अमेरिका इरान तनाव कायमै।
1: र फुटबल समर्थकहरूको ध्यान विश्वकपका सेमी फाइनल खेलतर्फ। स्टार खेलाड़ीहरूको प्रदर्शनलाई लिएर थप उत्साह।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले रविन्द्र मानन्दरले बनाउनु भएको कार्टुन लिएका छौं। विस्थापित सुकुम्बासीलाई राखिएको ठाउँमा डुबान भएर थप विचल्ली भएको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ सुकुम्बासी होल्डिङ सेन्टर लेखिएको ठाउँमा पानीको पोखरी जस्तो भएको छ। घुँडाघुँडा पानीमा कोही बालबच्चा बोकिरहेका छन्, कोही भाँडाकुँडा र लुगाफाटा टाउकोमा राखेर निस्किरहेका छन्। एकजनाले भन्दैछन्, तापकेबाट निकालेको त भुङ्रोमा हाल्न रहेछ। अनि अर्कोजनाले भन्दैछन्, त्यही त डुबानबाट जोगाउन भनेर बस्तीबाट हटाए, यहाँ ल्याएर पो डुबाए। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
5: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
4: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
5: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
4: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
5: यस्तो विवाह स्वत बदर हुन्छ।
4: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
5: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
4: बाल विवाहका गम्भीर असरहरू,
5: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
4: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
5: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
4: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
5: बाल विवाह आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
4: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
5: के हाम्रो पहिचान यही नै हो त?
4: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
5: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
4: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
6: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर,
7: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
6: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
8: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
6: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665909099, मोबाइल 98477269229।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: নমস্কার, রেডিও মর্সাংডি 95 মেগাহর্স র ইন্টারনেট অনলাইন রেডিও মর্সাংডি ডট ও আরসি বিহান 6:35 বজে মর্সাংডি সমাচার লক্ষ্মী স্বাগত প্রসারণ শুরুমা মুখ্য মুখ্য সমাচারকা শীর্ষক
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा
0: आज 213 भानु जयन्ती देशैभर विभिन्न कार्यक्रम गरी मनाइदै सदरमुकाम बेसी सहर स्थित गैरीधाराको खानेपानीमा 100% इकोली भेटियो। पालिका भरिमै दुईवटा खानेपानी मात्रै पिउन योग्य। साबिकका वर्षाको तुलनामा लमजुङका वन जंगलमा डडेलोको क्षति कम। मौसम अनुकूल हुँदा डडेलो फैलन पाएन। आगामी आर्थिक वर्षमा लमजुङका सबै स्थानीय तहले मनास्लु पर्वतारोहण रोयल्टी पाउने, तीनवटा स्थानीय तह विशेष प्राथमिकतामा र शिक्षामा लगाएको 3% समत कर खारेज गर्न 4 निजी शैक्षिक संस्थाको माग। अब समाचार विस्तारमा आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भवानुवाद सहितको रामायण प्रस्तुत गरेका भानुभक्तले नेपालीलाई ठूलो गुण लगाएका छन्। उनले लेखेको रामायण अहिले पनि नेपालीको घर घरमा सस्वर लगाए लय हालेर पाठ गरिन्छ। पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकृत गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा साहित्य र संस्कृति मार्फत एकीकरण गरेको बताइन्छ। विक्रम सम्वत 1871 असार 29 गते तनहुँको चुदी रम्घामा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ भने आरती दिएकोले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए। लमजुङ सदरमुकाम बेसी सहर स्थित मुख्य बजारमा रहेको सार्वजनिक गैरीधाराको पानी पिउन अयोग्य रहेको पाइएको छ। बेसी सहर 7 चक्रपथमा रहेको सो धाराको पानी परीक्षण गर्दा 100% दिशाजन्य किटाणु इकोली भेटिएको हो। प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङले जिल्लाभरका विभिन्न स्थानको खानेपानी स्रोतहरूको शुद्धता परीक्षण गर्ने क्रममा गैरीधाराको पानी पिउनका लागि असुरक्षित भेटिएको जनाएको छ। कार्यालयका अनुसार उक्त धाराको पानीमा 100% इकोलीसँगै पीएचको मात्रा 6.2 रहेको पाइएको छ। प्रशोधन प्रणाली नरहेको उक्त धाराको पानी दिनहुँ जस्तो स्थानीयले प्रयोग गर्दै आएका छन्। लत्ता कपड़ा धुने, नुहाउने तथा करेसा बारीमा प्रयोग गरिए पनि प्रशोधन बिना सो पानी पिउन असुरक्षित रहेको प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका ल्याब अधिकृत निरोध श्रेष्ठले बताउनुभयो। बेसी सहर नगरपालिकाभित्र गैरीधारासँगै वड़ा नम्बर 10 रहेको डाँडा खाने पानी तथा सरसफाई उपभोक्ता समितिद्वारा वितरित पानीमा पनि 100% इकौली भेटिएको हुँदा पिउन अयोग्य रहेको कार्यालयले जनाएको छ। बेसी सहरका 11 वडा अन्तर्गत उपभोक्ता समितिद्वारा वितरित 11 र खानेपानी प्रयोगमा आएका 6 सार्वजनिक मुहान तथा स्रोतहरूमा शुद्धता परीक्षण गरिएको थियो। परीक्षण गरिएका पानी स्रोत मध्ये बेसी सहरका 2 पानीका स्रोत मात्रै पिउन सुरक्षित भेटिएको कार्यालयको प्रतिवेदनमा उल्लेख छ। कार्यालयका अनुसार बेसी सहर 5 स्थित बाख्रीजगत नालमा खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट वितरित खानेपानी र बेसी सहर 6 स्थित चण्डीस्थान खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट वितरित खानेमा 0% इकोली भेटिएको हो। बेसी सहर स्थित जिल्लाका अधिकांश क्षेत्रका खानेपानी मुहान तथा धाराको पानी पिउनका लागि अयोग्य भएको कार्यालयको प्रतिवेदनमा उल्लेख छ। कार्यालयले जिल्लाका विभिन्न स्थानीय तहमा रहेका खानेपानी आयोजना सहित विभिन्न स्रोतका 129 स्थानमा नमूना परीक्षण गर्दा अधिकांश स्थानको पानी प्रदूषित रहेको पाइएको हो। कार्यालयले विभिन्न 8 स्थानीय तहहरूमा कुल 98 अर्थात 77% स्रोतको पानी प्रदूषित भेटिएको हो। जिल्लाका विभिन्न स्थानमा पिउने पानीको रूपमा प्रयोग हुँदै आएको कुल 86 खानेपानी आयोजनाको मात्रै परीक्षण गर्दा भने 70 अर्थात 81% पानी पिउन अयोग्य भेटिएको छ। स्वास्थ्य कार्यालय लमजुङले प्रत्येक वर्ष जिल्लाका विभिन्न स्थानमा रहेका खानेपानी नमूना परीक्षण गर्दा अधिकांश स्थानको खानेपानी पिउनका लागि अयोग्य भेटिएको कार्यालयले जनाएको छ। खानेपानीका मुहान तथा धाराहरूको पानीमा दिशा पिसाबमा हुने इकोली अर्थात कोलिफर्म भेटिएकोले उमालेर मात्रै प्रयोग गर्नुपर्ने स्वास्थ्य कर्मीहरूको सुझाव छ। मौसम अनुकूल हुँदा यस वर्ष लमजुङका वन जंगलमा डडेलको क्षति कम भएको पाइएको छ। साबिका वर्षाको तुलनामा यस वर्ष लमजुङमा अत्यन्त कम मात्रामा डडेलो लागेको हो। विगतका वर्षहरूमा पौष महिना कटेसँगै जिल्लाका विभिन्न स्थानमा रहेका वन जंगलहरूमा डडेलो लाग्ने गरेको थियो, तर यस वर्ष वन जंगलमा न्यून डडेलो लागेको र क्षति पनि अति कम भएको डिभिजन वन कार्यालय लमजुङले जनाएको छ। जिल्लामा गत आर्थिक वर्षमा मात्रै विभिन्न 45 स्थानमा 189 हेक्टर वन जंगलमा डडेलो लागेको थियो। सोभन्दा अघिल्लो आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानीय तह अन्तर्गत 56 स्थानमा गरी 1311 हेक्टर क्षेत्रफलमा डडेलोले क्षति पुर्याएको थियो। तर चालू आर्थिक वर्षको माग यता भने जिल्लामा करिब 16 हेक्टर जंगलमा डडेलो लागेको पाइएको छ। जिल्लाको विभिन्न स्थानीय तह अन्तर्गत 4 स्थानमा मात्रै डडेलो लागेको डिभिजन वन कार्यालय लमजुङले जनाएको हो। जिल्लाका स्थानीय तहहरूमध्ये सुन्दर बजार र मध्य नेपालका एक एक सामुदायिक वन र दुर्दीको दुईवटा सरकारी वनमा डडेलो लागेको हो। कार्यालयका अनुसार विगतका वर्षहरूमा व्यक्तिको लापरवाहीसँगै हावाहुरी लगायतका कारण आग लागेका घटना हुने गरेका थिए। गर्मीसँगै हावाहुरी बढ़ी चल्ने हुँदा आगो उडाएर वन क्षेत्रमा आग लागि हुने गरेको थियो। समयमा पानी नपर्नु र मानिसहरूको हेलचेक्राईले गर्दा वनमा धेरै डडेलो लाग्ने गरेको थियो। तर यस वर्ष भने प्रत्येक दिन जस्तो पानी पर्ने र विगतको तुलनामा कम गर्मी हुँदा पनि डडेलोको प्रभाव न्यून भएको डिभिजन वन कार्यालय लमजुङका प्रमुख दीपक प्रसाद पण्डितले बताउनुभयो। लमजुङको कुल भूभागको 55% भन्दा बढ़ी जमीनमा वन रहेको सरकारी तथ्याङ्क छ। जिल्लामा आग लागि भएका अधिकांश वनहरूमा स्थानीय उपभोक्ता समितिले नियन्त्रणको प्रयास गरेका छन् भने केही स्थानहरूमा डडेलो नियन्त्रणका लागि सेना तथा प्रहरी समेत परिचालन हुने गरेको थियो। डडेलोको मुख्य कारण मानवीय क्रियाकलाप भए पनि हालसम्म कसैलाई कानूनी कार्यवाहीको दायरामा ल्याउन नसकिएको कार्यालयले जनाएको छ। भौगोलिक विकटता, पर्याप्त स्रोत साधनको अभावका कारण डडेलो नियन्त्रणमा चुनौती देखिएको छ। आगलागि नियन्त्रणका लागि सरकारी तवरबाट संघ संस्था परिचालन, विद्यालय सचेतना, संचार माध्यम मार्फत सूचना प्रवाह, सूचना बोर्ड व्यवस्थापन लगायतका काम हुँदै आएको छ। आठवटा स्थानीय तह रहेको लमजुङका सबै पालिकाले आगामी आर्थिक वर्षमा मनासलु हिमाल पर्वतरोहण रोयल्टी पाउने भएको छन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने गरी मनासलु पर्वतरोहण रोयल्टी प्राप्त गर्ने स्थानीय तहमा जिल्लाका सबै पालिकाको नाम सिफारिश गरेको हो। आयोगले सिफारिश गरेको विवरण अनुसार 8,000 मीटर भन्दा माथिका हिमाल मध्ये लमजुङमा 8,163 मीटर उचाइमा रहेको मनासलु हिमालको पर्वत रोहन रोयल्टी मात्र प्राप्त हुने भएको छ। आयोगले सिफारिश गरे अनुसार लमजुङका तीनवटा स्थानीय तहले हिमाल रहेको स्थानीय तहसँग जोड़िएको स्थानीय तहको रूपमा रोयल्टी प्राप्त गर्नेछन् भने अन्य स्थानीय तहको सीमा जोड़िएका स्थानीय तहको सूचकमा रोयल्टी प्राप्त गर्नेछन्। आयोगले हिमाल रहेको स्थानीय तह, सोसँगै सीमा जोड़िएका स्थानीय तह र सीमामा पर्ने स्थानीय तहसँग जोड़िएका अन्य स्थानीय तह गरी तीन प्रकारका सूचक निर्धारण गरेको छ। सीमा जोड़िएको स्थानीय तहको वरपर रहेका बेसी शहर नगरपालिका, कोलासुथार गाउँपालिका, मध्य नेपाल नगरपालिका, सुन्दरबजार नगरपालिका र रायनस नगरपालिकाले पनि मापदण्ड बमोजिम रोयल्टी प्राप्त गर्ने भएका छन्। मुलुक संघीयतामा गएपछि अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले प्राकृतिक स्रोतको रोयल्टीको बाँडफाँड गर्दा संकलित रकम मध्ये 50% संघ तथा प्रदेश र स्थानीयलाई 25-25% दिने व्यवस्था गरेको छ। पर्वतरोहण रोयल्टी बापत प्राप्त रकम स्थानीय तहहरूले पर्यटकीय संरचना निर्माण वा सोसँग सम्बन्धित क्षेत्रमा मात्रै खर्च गर्न पाउने कानूनी प्रावधान छ। विशेष गरी पर्यटकीय सड़क, गोरेटो घोरेटो, पर्यटन पदमार्ग, पदमार्गमा पर्ने पुल, पुलेसा, फड्के, विश्रामस्थल, कामदार विश्रामस्थल, जल विहार आदिको सर्वेक्षण, अन्य पर्यटकीय दृष्टिले महत्वपूर्ण ठानिएको पूर्वाधार निर्माण तथा मर्मत सुधारका लागि खर्च गर्नुपर्ने ऐनमा उल्लेख छ। पर्वतरोहण बापत प्राप्त हुने रोयल्टी रकम ऐनको दफा 4 लेखिए बमोजिम पर्यटन क्षेत्र बाहेक अन्य क्षेत्रमा उपयोग गर्न नपाइने स्पष्ट लेखिएको छ। जिल्लाका विभिन्न स्थानीय तहहरूले 8,000 मीटर भन्दा कम उचाइ भएका अन्य 6 हिमालको रोयल्टी पनि प्राप्त गर्नेछन्। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्सङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
3: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी? ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
4: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
0: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
5: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
6: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
7: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
6: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
8: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसिसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0662524497।
6: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ। नेपाली कथानक चलचित्र आयम जित बहादुर।
9: तो एक्टिंग गर्न गएको कि सिकाउन गएको भाइ?
10: एक दिन यसरी बोल्छु, मेरा सबै कुराहरू बोल्नेछु र त्यो दिन अवश्य आउँछ।
0: यही असार 6 गते शुक्रबारदेखि मध्याह 12 बजे, दिउँसो 3 बजे र साँझ 6 बजे भव्य प्रदर्शन भइरहेको छ।

0: कलाकारहरू जितु नेपाल, वर्षा राउत, प्रियंका कार्की जोशी, सन्दीप छेत्री, देशभक्त खनाल, सारा शर्मा लगायतका कलाकारको प्रस्तुति।
1: नाटक गरेर जीवन चल्दैन, अब यो बुढो शरीरमा ताकत छैन।
2: कसरी चल्छ भन्नुहोस् त तपाईँको नाटकले?
1: बाटेको धुप, सिन्के धुप,
2: छोरिया दिनदिनै बढिरहेछ, कसैलाई केही मतलबै छैन।
3: नाटक खेलेर आखिर मैले के पाउँछ? स्टेजमा ताली, घरमा गाली।
4: नाटक मजाक हो।
0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97-4-97-38-798।
4: के हो तिम्रो नाम?
3: बहादुर, जित बहादुर।
5: सर, म आफ्नो भाग्या।
6: कार्यक्रम विपद तथा स्वास्थ्य सरकार।
7: विपद र स्वास्थ्य संवेदनाका विषयमा तयार पारिएको सचेतनामूलक कार्यक्रम विपद तथा स्वास्थ्य सरोकार।
6: मानव विकास तथा सामुदायिक सेवा एसडिसीएसको उत्पादन रेडियो मर्स्याङ्गदी, रेडियो लमजुङ, रेडियो चौतारी र रेडियो भोटेओडारबाट एकैसाथ प्रसारण
7: प्रत्येक शनिबार बिहान 7:30 बजे सुन्न नभुल्नुहोला।
8: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
9: चुरोट र मदिरा सेवन त मेरो शोख हो नि।
8: यसलाई शोख नमान्नु साथी। सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
9: ए हो र?
8: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
9: बाप्रे, यति धेरै जोखिम?
8: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
10: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन, दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र सागसब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
11: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। लमजुङको सुन्दर बजार नगरपालिका 6 खत्रेथाटी निवासी स्वर्गीय जनक केसीको 13 पुण्यतिथिको अवसरमा वहाँको परिवारले सर्वोदय सेवाश्रमलाई खाद्यान्न, लत्ता कपड़ा तथा नगद सहयोग गरेका छन्। स्वर्गीय केसीका पिता लीला प्रताप केसी, माता शान्ता केसी तथा लक्ष्मी केसी, धर्मपत्नी सीमा केसी, छोरा अभिनय केसी लगायत सम्पूर्ण परिवारका तर्फबाट रायनासमा रहेको सेवाश्रमलाई चामल, आटा, चिनी, मिश्री, चिया, सेलरोटी, घिउ, झुस, कपड़ा, म्याट लगायतका सामग्री सहित नगद 3,550 रूपियाँ सहयोग गरिएको हो। सो अवसरमा तारकेश्वर काठमाडौँ निवासी मन्तोष पाल, ईश्वरी केसी पाल, मन्दिरा पाल, राजपाल तथा शान्त केसीबाट रू 1,105, धरान 13.0 पॉइन्टबाट स्वर्गीय शंकर पाल र स्वर्गीय लीला पालको स्मृतिमा रू 505, भानु 11 रूपकोटबाट स्वर्गीय सुरेन्द्र केसीको स्मृतिमा रू 505 तथा सुन्दर बजार 6 निवासी शान्त केसी र राजु न्यौपानेले 1,105 रूपियाँ सहयोग प्रदान गर्नुभएको सेवाश्रमले जनाएको छ। सर्वोदय सेवाश्रमले सहयोगी परिवार तथा सबै दाताप्रति हार्दिक आभार व्यक्त गर्दै स्वर्गीय जनक केसीको दिव्य आत्माको चिर शान्तिको कामना गरेको छ। यसै गरी सर्वोदय सेवाश्रममा काँडाघारी काठमाडौँ बस्नुहुने सरिता घिमिरे पौडेलले 5,000 रूपियाँ नगद सहयोग गर्नुभएको छ। हाल डेनमार्क बस्दै आउनुभएकी पौडेलले नेपाल आएको बेलामा पारिवारिक घुमघामको क्रममा सर्वोदय सेवाश्रम धर्मनाथ धाम अवलोकनपछि आश्रमको मानवीय सेवामा सो सहयोग प्रदान गर्नुभएको आश्रमका संस्थापक अध्यक्ष कृष्णराज ओलियाले बताउनुभयो। बेसीसह नगरपालिका वडा नम्बर 2 भकुण्डे र वडा नम्बर 1 उदिपुरमा 2 दिने करेसाबारी प्रवर्धन तालिम भएको छ। ओल्ड भिजन र ग्रामीण सामुदायिक विकास केन्द्र आरसीडीसीको साझेदारीमा संचालित एकीकृत परियोजना अन्तर्गत परियोजना सञ्चालन भएका समुदायका व्यक्तिहरूलाई उक्त तालिम भएको हो। बेसीसह नगरपालिका कृषि शाखाको सहजीकरणमा आरसीडीसीले गर्भावस्थादेखि 5 वर्ष उमेर समूहका बाल बालिका तथा तिनका परिवारको पोषण अवस्थामा सुधार ल्याउन करेसबारी प्रवर्धन तालिमसँगै सामग्री प्रदान गरेको हो। दुवै स्थानमा गरी 34 परिवारलाई हजारी पाइप रेप रेक प्लास्टिक र ब्यूविजन वितरण गरिएको आरसीडीसीका परियोजना संयोजक दुर्गा प्रसाद ढुंगानाले जानकारी दिनुभयो। निजी विद्यालयका प्रमुख चार छात्र संगठनले आर्थिक वर्ष 2083-84 बजेट मार्फत शिक्षामा लगाएको 3% त शिक्षा सेवा शुल्क खारेज गर्न माग गरेको छन्। प्याप्सन एण्ड प्याप्सन हिसान र अपेनले आइतबार संयुक्त पत्रकार सम्मेलन गरी समता कर संविधानको भावना विपरीत र विगतमा असफल भइसकेको बताएका छन्। प्याप्सन अध्यक्ष कृष्ण प्रसाद अधिकारीले निजी विद्यालयले आफ्नै लगानीबाट गुणस्तरीय शिक्षा दिइरहेको विद्यार्थीमाथि थप करको भार अन्यायपूर्ण भएको बताउनुभयो। एण्ड प्याप्सन अध्यक्ष सुभाष नेउपानेले विगतमा डाक्टर बाबुराम भट्टराई अर्थमन्त्री हुँदा लागू भएको शिक्षा कर पूर्व अर्थमन्त्री युवराज खतिवड़ाले संविधान विपरीत भन्दै खारेज गरेको सम्झना गराउँदै यही कर फेरि लगाउन लजस्पद भएको आरोप लगाउनुभयो। हिसान अध्यक्ष युवराज शर्माले सरकारी विद्यालयलाई शुल्क दिने तर निजी विद्यालयले शुल्क लिएमा कार्यवाही गर्ने विभेदपूर्ण नीति रहेको आरोप लगाउँदै विदेश पढ़न जाने र स्वदेशमै पढ़ने दुवै समूहका विद्यार्थीलाई कर थोपारिएको बताउनुभयो। संगठनहरूले समता शुल्क खारेजीसँगै उच्च शिक्षाका लागि बिना धितो शैक्षिक ऋण पढ़दै कमाउँदै कार्यक्रम विस्तार र शिक्षा सम्बन्धी नीति निर्माणमा निजी क्षेत्र सहभागिता सुनिश्चित गर्न माग गरेको छ। यसैबीच शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी नियमावली 2083 प्रति 14 शैक्षिक परामर्श संघ संस्थाले आपत्ति जनाएका छन्। मन्त्री परिषदबाट स्वीकृत यो नियमावलीमा अव्यवहारिक धरौटी व्यवस्था अत्याधिक प्रशासनिक नियन्त्रण जटिल प्रक्रिया र अस्पष्टता कानूनी व्यवस्थाका कारण स्वेच्छाचारी व्याख्याको जोखिम रहेको संस्थाहरूको विज्ञप्तिमा उल्लेख छ। उनीहरूले धरौटी व्यवस्था पूर्ण रूपमा हटाई विद्यार्थीको सुरक्षा र आर्थिक हित संरक्षणका लागि बीमा तथा क्षतिपूर्ति प्रणाली लागू गर्नुपर्ने माग गरेका छन्। मर्संगै समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
12: मुख्य समाचारका प्रायोजक
13: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोपाइटर मणिलाल विश्वकर्मा।
11: आज 213 भानु जयन्ती देशभर विभिन्न कार्यक्रम गरिँदै सदरमुकाम बेसेसर स्थित गैरीधाराको खानेपानीमा 100% इकोली भेटियो। पालिका भरिमै 2 खानेपानी मात्रै पिउन योग्य। साबिका वर्षको तुलनामा लमजुङका वन जंगलमा डडेलोको क्षति कम। मौसम अनुकूल हुँदा डडेलो फैलन पाएन। आगामी आर्थिक वर्षमा लमजुङका सबै स्थानीय तहहरूले मनास्लु पर्वतारोहण रोयल्टी पाउने। 3 स्थानीय तह विशेष प्राथमिकतामा र शिक्षामा लगाएको 3% कर खारेज गर्न 4 निजी शैक्षिक संस्थाको माग। बिहान 6:35 बजेको मर्सैङदी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सैङदी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सैङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: यो दाजुले मलाई साह्रै दुःख दियो।
1: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
0: जान त जाने, बरु कहाँ जाने होला खै।
1: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।
3: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
4: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
3: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 066-520-209।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका 7 त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसिसर नगरपालिका 7 मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो, लमसुङ।

0: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
1: अनि तयो कागज के मेथी वा झिल्काई के पर्सनल नम्बर ब्लक लै वा दिए
2: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बे अफिसरी आएर ब्लक लै र खलखाई
1: अनि बैंगरी
2: बैंगरी चर चाहिँ तली लगपर्दी
1: समलपति न आफै न मोबाइल नम्बर फेरि अब दिएर ब्लक तयाई भिसा आफै न ब्याङ्क दिए पनि जानकारी पिन पर्यम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल पर्यम
2: सतर्क तना ठगी तब्द क्या जोगिना
3: सिद्धार्थ ब्याङ्क क्याले जनहितरी जारी सन्देश
4: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
1: यो मोबाइलले पनि तनावै दियो भने
5: हैन के तनाव दियो ए खुशी
1: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
5: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
6: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ
7: प्रोपाइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 93 09 49 32।

0: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
1: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनियोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
0: थप जानकारीको लागि सम्पर्क 0665909999 98479629। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानिमा बैंकको ठिक अगाडि।
2: घर बनाउने काम सुरु भयो,
3: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
2: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन खान्सी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
3: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
0: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 98560646662।
1: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: होइन खुसी, के खान्छौ आजकल? त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
5: खाने त खासै केही होइन दिदी, लम्जुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लम्जुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
4: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
5: हो नि दिदी, लम्जुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
4: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
5: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
4: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लम्जुङ, सम्पर्क कार्यालय बेसिसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611-39157।
5: महको सेवन स्वस्थ र दीर्घ जीवन।
0: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
1: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
0: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
1: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
0: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
1: सार्वजनिक हितका लागि लम्जुङ कालिका यातायात प्राली लम्जुङ।
6: विगत 12 वर्षदेखि लम्जुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्टर 7 लम्जुङ पुरानो लम्जुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ईसीजी, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्निरा झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन, मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडल हस्पिटल, बैशिसर सात लमजुङ, सम्पर्क 06652000004, 98400506063।
7: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
8: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
7: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
8: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
7: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
8: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 98562644।

0: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक
1: रेडियो कार्यक्रम सुरक्षा सरोकार
2: समुदाय प्रहरी साझेदारी अन्तर्गत जिल्ला प्रहरी कार्यालय लमजुङ र रेडियो मर्सेङ दी 95 मेगाहर्जको सहकार्य
1: हरेक सोमबार बिहान 7:30 बजे पुनः प्रसारण सोमबार बेलुकी 8 बजे
2: मात्र
3: मर्सेङ दी FM 95 मेगाहर्ज
1: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध
2: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी पहिरो डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ
1: मौसमको जानकारी नियमित रूपमा लिनुहोस् अनावश्यक रूपमा खोला खोल्सा नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस् कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्
2: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस् घर वरिपरि चिरा देखिएमा जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्
1: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस् यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस् बालबालिका ज्येष्ठ नागरिक गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्
2: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस् कुनै पनि आपतकालीन अवस्था बाढ़ी पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्
1: सचेतना सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ त्यसैले सुरक्षित रहौ अरूलाई पनि सुरक्षित राखौं
2: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्सेङ 95 मेगाहर्ज

0: सामुदायिक रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र जिल्ला प्रहरी कार्यालय लमजुङको सहकार्यमा तयार पारेको कार्यक्रम सुरक्षा सरोकारमा यहाँलाई स्वागत छ। म प्रहरी जवान देवमाया थापा
1: र म प्रहरी जवान देवकुमारी बलामी मगर। समुदाय प्रहरी साझेदारीको अवधारणालाई व्यावहारिक बनाउन हामीले प्रत्येक साता सचेतनामूलक रेडियो कार्यक्रम सुरक्षा सरकार प्रसारण गर्दै आएका छौ। अपराध नियन्त्रणका लागि नेपाल प्रहरी र नागरिकको सहकार्य शान्त र सुरक्षित समुदायको लागि आम नागरिकलाई सचेत गराउने उद्देश्यसहित यो कार्यक्रम तयार गरिएको हो।
0: कार्यक्रम सुरक्षा सरकार एफएम ब्यान्डको 95 मेगाहर्ज, इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गी .org, हाम्रो पात्रमा रेडियो मर्स्याङ्गी र रेडियो मर्स्याङ्गीको फेसबुक पेजमा एकैसाथ प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम सुरक्षा सरकार हरेक सोमबार बिहान 7:30 बजे र पुनः प्रसारण बेलुका 8 बजे रेडियो मर्स्याङ्गी मार्फत प्रसारण हुँदै आएको छ।
1: समुदाय प्रहरी साझेदारी अवधारणालाई अझ प्रभावकारी बनाउन र सभ्य समाज निर्माणका लागि कार्यक्रम सुरक्षा सरकार मार्फत हामीले विभिन्न सचेतनामूलक विषय सामग्री प्रस्तुत गर्दै आएका छौं।
0: नागरिकको व्यक्तिगत सुरक्षासँगै समाजमा हुने विभिन्न घटना, अपराध न्यूनीकरणका लागि प्रहरी समुदायको सहकार्य र जिम्मेवारीलाई प्रभावकारी बनाउन सचेतनामूलक रेडियो नाटक, प्रहरी समाचार, सरकारवालाहरूको सुझाव एवं प्रतिक्रिया लगायतका विषयवस्तुहरूलाई प्रसारण गर्दै आएका छौं।
1: गत साता हामीले कार्यक्रममा विपदजन्य अवस्था वा विपद प्रतिकारमा समुदाय प्रहरी साझेदारीका विषयमा विषयवस्तु राखेका थियौं। आजको कार्यक्रममा भने हामी बालिका आत्मरक्षाको महत्व, आवश्यकता र बालिका सशक्तिकरणका लागि समुदाय प्रहरीको भूमिकाको विषयमा छलफल गर्नेछौ।
0: बालिका आत्मरक्षा भन्नाले बालिकाले आफ्नो जीवन, शरीर, सम्मान, अधिकार र मानसिक सुरक्षाको संरक्षण गर्न आवश्यक ज्ञान, सिप, आत्मविश्वास र सचेतनाको विकास गर्नु हो। आजको आधुनिक समाजमा विज्ञान, प्रविधि, शिक्षा र विकासका अनेकौं अवसरहरू उपलब्ध भए पनि बालिकामाथि हुने हिंसा, दुर्व्यवहार, यौन शोषण, मानव बेचबिखन, साइबर अपराध, बाल विवाह तथा विभिन्न प्रकारका विभेदका घटनाहरू पूर्ण रूपमा अन्त्य भएका छैनन्। यस्तो अवस्थामा बालिकालाई आत्मरक्षा सम्बन्धी शिक्षा दिनु अत्यन्त आवश्यक भएको छ।
1: आत्मरक्षा केवल शारीरिक रूपमा आक्रमणबाट बच्ने उपाय मात्र होइन, जोखिम पहिचान गर्ने, उचित निर्णय लिने, कानूनी अधिकार बुझ्ने, मानसिक रूपमा सबल बन्ने र आवश्यक पर्दा सहयोग माग्न सक्ने क्षमता विकास गर्ने प्रक्रिया पनि हो। बालिका समाजको महत्वपूर्ण शक्ति हुन्। उनीहरू भविष्यका सक्षम नागरिक, वैज्ञानिक, चिकित्सक, शिक्षक, कलाकार, उद्यमी तथा राष्ट्र निर्माणका आधार हुन्।
0: यदि उनीहरूको सुरक्षा सुनिश्चित गर्न सकेन भने समाजको समग्र विकास सम्भव हुँदैन। त्यसैले प्रत्येक बालिकाले आफू सुरक्षित रहन सक्ने ज्ञान र व्यवहार सिक्नु आवश्यक छ। आत्मरक्षाले उनीहरूमा आत्मविश्वास बढाउँछ, कठिन परिस्थितिमा संयमित भएर निर्णय गर्न सिकाउँछ र अन्याय विरूद्ध आवाज उठाउने साहस प्रदान गर्छ।
1: वर्तमान समयमा बालिकामाथि हुने हिंसाका स्वरूपहरू पनि परिवर्तन भएका छन्। पहिले मुख्यत शारीरिक वा सामाजिक हिंसाको चर्चा हुने गरे पनि अहिले साइबर बुलिङ, सामाजिक सञ्जाल मार्फत हुने दुर्व्यवहार, नक्कली पहिचान बनाएर ठगी गर्ने प्रयास, व्यक्तिगत तस्विरको दुरुपयोग, अनलाइन धम्की तथा मानसिक उत्पीडन जस्ता नयाँ चुनौतीहरू थपिएका छन्।
0: यसकारण आत्मरक्षाको अर्थ केवल कराते वा टेक्वान्डो सिक्नु मात्र नभई डिजिटल सुरक्षा बारे पनि सचेत हुनु हो। आत्मरक्षाको पहिलो आधार आत्मविश्वास हो। आत्मविश्वास भएको बालिकाले आफ्नो अधिकार बारे स्पष्ट धारणा राख्न सक्छन् र अनुचित व्यवहारलाई स्वीकार गर्दैनन्। यदि कसैले अनुचित रूपमा छुने, डर देखाउने, प्रलोभन दिने वा गोप्य राख्न दबाव दिने प्रयास गर्छ भने त्यसलाई अस्वीकार गर्न सक्ने साहस आत्मविश्वासले नै दिन्छ।
1: बालिकालाई आत्मविश्वासको लागि परिवारको माया, विद्यालयको सकारात्मक वातावरण र समाजको सहयोग आवश्यक हुन्छ। आत्मरक्षाको अर्को महत्वपूर्ण पक्ष राम्रो र नराम्रो स्पर्शबारे जानकारी हुनु हो। बालिकाले आफ्नो शरीर आफ्नै हो भन्ने कुरा बुझ्नुपर्छ।
0: कसैले अनुमति बिना शरीर छुनु, असहज महसुस गराउनु वा गोप्य अङ्गमा छुने प्रयास गर्नु गलत हो भन्ने ज्ञान सानैदेखि दिनुपर्छ। यस्तो अवस्थामा बालिकाले स्पष्ट रूपमा होइन भन्न त्यहाँबाट तुरन्त टाढा जान र विश्वासिलो व्यक्तिलाई जानकारी दिन सिक्नुपर्छ। कुनै पनि दुर्व्यवहारलाई लुकाएर राख्नु उचित हुँदैन।
1: सुरक्षित वातावरणको छनौट पनि आत्मरक्षाको महत्वपूर्ण उपाय हो। अपरिचित व्यक्तिसँग अनावश्यक रूपमा नजिक नहुने, एकान्त स्थानमा नजाने, राति एक्लै हिँड्दा सावधानी अपनाउने, सार्वजनिक यातायात प्रयोग गर्दा सचेत रहने र परिवारलाई आफ्नो गन्तव्यबारे जानकारी गराउने बानीले धेरै जोखिम कम गर्न सक्छ। विद्यालय आउने जाने निश्चित मार्ग प्रयोग गर्नु र आकस्मिक अवस्थामा कसैलाई सम्पर्क गर्ने भन्ने जानकारी राख्नु पनि आवश्यक हुन्छ।
0: डिजिटल युगमा साइबर सुरक्षा आत्मरक्षाको अभिन्न भाग बनेको छ। बालिकाले आफ्नो व्यक्तिगत जानकारी, पासवर्ड, फोटो वा भिडियो अपरिचित व्यक्तिलाई नपठाउने, सामाजिक सञ्जालमा गोपनीयता सेटिङ सही रूपमा प्रयोग गर्ने, शंकास्पद लिंक नखोल्ने र अनलाइनमा हुने दुर्व्यवहार बारे अभिभावक वा शिक्षकलाई जानकारी गराउने बानी बसाल्नुपर्छ। इन्टरनेटको सही प्रयोगले ज्ञान र अवसर दिन्छ भने असावधानीले ठूलो जोखिम पनि निम्त्याउन सक्छ।
1: शारीरिक आत्मरक्षा सम्बन्धी तालिम पनि उपयोगी हुन्छ। कराते, टेक्वान्डो, जुडो वा अन्य आत्मरक्षा तालिमले आकस्मिक अवस्थामा आफूलाई जोगाउने आधारभूत सिप प्रदान गर्छ। यस्ता तालिमले शरीरलाई स्वस्थ बनाउनका साथै आत्मविश्वास, अनुशासन, धैर्य र मानसिक दृढता पनि बढाउँछन्। यद्यपि आत्मरक्षाको उद्देश्य झगडा गर्नु होइन, जोखिमबाट सुरक्षित रूपमा बाहिर निस्कनु हो।
0: परिवार बालिका आत्मरक्षाको पहिलो विद्यालय हो। अभिभावकले बालिकासँग खुला संवाद गर्नुपर्छ। डर, लाज वा संकोचका कारण बालिकाले आफ्ना समस्या लुकाउन नपरोस् भन्ने वातावरण निर्माण गर्नुपर्छ। घरमा सम्मानजनक व्यवहार, लैंगिक समानताको अभ्यास र सुरक्षा सम्बन्धी नियमित छलफलले बालिकामा सकारात्मक सोच विकास हुन्छ।
1: यदि बालिकाले कुनै असामान्य घटना सुनाउँछ भने उसको कुरा ध्यानपूर्वक सुन्नु, विश्वास गर्नु र आवश्यक सहयोग गर्नु अभिभावकको दायित्व हो। विद्यालयको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ। विद्यालयले सुरक्षित वातावरण प्रदान गर्नुपर्छ। आत्मरक्षा तालिम, जीवनोपयोगी शिक्षा, लैंगिक समानता, बाल अधिकार, साइबर सुरक्षा र हिंसा विरूद्ध सचेतनामूलक कार्यक्रम नियमित रूपमा सञ्चालन गर्नुपर्छ।
0: शिक्षकहरूले विद्यार्थीको व्यवहारमा आएको परिवर्तनलाई संवेदनशील रूपमा बुझ्नुपर्छ र आवश्यक परे परामर्श तथा सहयोग उपलब्ध गराउनुपर्छ। विद्यालयमा उजुरी गर्ने सुरक्षित व्यवस्था र बालमैत्री वातावरण हुनु आवश्यक छ।
1: समुदायको भूमिका पनि अत्यन्त महत्वपूर्ण हुन्छ। छिमेकी, स्थानीय संस्था, सामाजिक संस्था, संचार माध्यम तथा समुदायले बालिका सुरक्षालाई प्राथमिकता दिनुपर्छ। बाल विवाह, दाइजो, लैंगिक विभेद, छुवाछुत, हिंसा र कुसंस्कार जस्ता सामाजिक विकृतिको अन्त्य गर्न सामूहिक प्रयास आवश्यक छ। सुरक्षित सार्वजनिक स्थान, सड़क बत्ती, सुरक्षित यातायात र बालमैत्री समुदाय निर्माणले पनि बालिकाको सुरक्षामा योगदान पुर्याउँछ।
0: सरकारले पनि बालिकाको सुरक्षा सुनिश्चित गर्न प्रभावकारी कानून निर्माण, कार्यान्वयन तथा जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ। बाल अधिकारको संरक्षण, हिंसा पीड़ितलाई कानूनी सहायता, मनोसामाजिक परामर्श, सुरक्षित आश्रय तथा न्यायमा सहज पहुँच उपलब्ध गराउनु राज्यको जिम्मेवारी हो। विद्यालयहरूमा आत्मरक्षा शिक्षा समावेश गर्नु र स्थानीय तहबाट नियमित तालिम सञ्चालन गर्नु पनि आवश्यक छ।
1: बालिका आफैले पनि केही महत्वपूर्ण बानी अपनाउनुपर्छ। उनीहरूले आत्मविश्वासको साथ बोल्ने, शंकास्पद अवस्थालाई व्यवस्था नगर्ने, विश्वासिलो व्यक्तिको सम्पर्क नम्बर याद राख्ने, आपतकालीन अवस्थामा सहयोग माग्न नहिचकिचाउने र आवश्यक परे ठूलो स्वरमा मदतका लागि बोलाउने अभ्यास गर्नुपर्छ। साथै स्वास्थ्य, पोषण, नियमित व्यायाम र मानसिक सन्तुलनमा ध्यान दिनुपर्छ, किनकि स्वस्थ शरीर र सुदृढ मनले आत्मरक्षामा महत्वपूर्ण भूमिका खेल्छ।
0: आत्मरक्षा भनेको हिंसालाई हिंसाले जवाफ दिनु होइन। यसको मुख्य उद्देश्य जोखिमबाट जोगिनु, सही समयमा सही निर्णय गर्नु र सुरक्षित रहनु हो। धेरै अवस्थामा सतर्कता, स्पष्ट अस्वीकार, सुरक्षित स्थानतर्फ जानु, वरपरका मानिसको सहयोग लिनु र सम्बन्धित निकायलाई जानकारी दिनु नै सबैभन्दा प्रभावकारी उपाय हुन्छ।
1: बालिका सुरक्षित भए मात्र परिवार सुरक्षित हुन्छ, परिवार सुरक्षित भए समाज सुरक्षित हुन्छ र समाज सुरक्षित भए राष्ट्र समृद्ध बन्छ। त्यसैले बालिका आत्मरक्षा कुनै एक व्यक्तिको मात्र जिम्मेवारी होइन, यो परिवार, विद्यालय, समाज, सरकार र स्वयं बालिकाको साझा दायित्व हो। सबै पक्षले आफ्नो जिम्मेवारी इमानदारी पूर्वक पूरा गरेमा बालिकामाथि हुने हिंसा र दुर्व्यवहारका घटनामा उल्लेखनीय कमी ल्याउन सकिन्छ।
0: बालिका आत्मरक्षा सम्बन्धी प्रहरीको पनि विशेष भूमिका हुन्छ। प्रहरीको भूमिका केवल अपराध भएपछि कारवाही गर्नेमा सीमित हुँदैन, बरु बालिकाको सुरक्षा सुनिश्चित गर्न, अपराध हुन नदिन र उनीहरूमा आत्मविश्वास विकास गराउन पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
1: प्रहरीले विद्यालय समुदाय र विभिन्न सार्वजनिक कार्यक्रम मार्फत बालिकालाई व्यक्तिगत सुरक्षा आत्मरक्षाका आधारभूत सिप कानूनी अधिकार तथा हिंसा वा दुर्व्यवहारको जोखिमबाट कसरी जोगिने भन्ने विषयमा सचेतना प्रदान गर्छ। यस्ता कार्यक्रमले बालिकालाई जोखिमपूर्ण अवस्था पहिचान गर्न आवश्यक पर्दा साहसपूर्वक सहयोग माग्न र आफ्नो सुरक्षा गर्न सक्षम बनाउँछन्।
0: यदि कुनै बालिका हिंसा यौन दुर्व्यवहार मानव बेचबिखन वा अन्य अपराधको शिकार हुन्छ भने प्रहरीको दायित्व पीड़ितको उजुरी दर्ता गरी निष्पक्ष अनुसन्धान गर्नु दोषीलाई कानूनी कार्यवाहीको दायरामा ल्याउनु तथा पीड़ितको गोपनीयता र सम्मानको संरक्षण गर्नु हो। आवश्यक परे प्रहरीले स्वास्थ्य सेवा मनोसामाजिक परामर्श कानूनी सहायता तथा सुरक्षित आश्रयको व्यवस्था गर्न सम्बन्धित निकायसँग समन्वय पनि गर्छ।
1: प्रहरीले रोकथाम संरक्षण उद्धार अनुसन्धान र कानूनी कार्यान्वयन मार्फत बालिकाको सुरक्षा सुनिश्चित गर्दै उनीहरूलाई सुरक्षित आत्मविश्वासी र अधिकारप्रति सचेत नागरिकका रूपमा विकास हुन सहयोग पुर्याउँछ।
0: समुदाय प्रहरी साझेदारी कार्यक्रमले प्रहरी र नागरिक बीचको विश्वास बढ़ाउने सूचना आदान प्रदानलाई प्रभावकारी बनाउने तथा अपराध रोकथाममा जनसहभागिता बढ़ाउने काम गर्छ। प्रहरी र समुदाय बीच नियमित छलफल अन्तरक्रिया विद्यालय स्तरीय सुरक्षा कार्यक्रम आत्मरक्षा प्रशिक्षण साइबर सुरक्षा शिक्षा बाल अधिकार सम्बन्धी अभिमुखीकरण तथा जनचेतनामूलक अभियान सञ्चालन गरिएमा बालिकाले आफूलाई अझ सुरक्षित महसुस गर्छन्।
1: यस्ता सहकार्यले बालिकामा आत्मविश्वास साहस र आत्मरक्षाको क्षमता विकास हुनुका साथै अपराधीमा कानूनी कार्यवाहीको डर सृजना हुन्छ। यसले समाजमा हिंसा र अपराध न्यूनीकरण गर्न पनि महत्वपूर्ण योगदान पुर्याउँछ।
0: बालिका आत्मरक्षा केवल प्रहरी वा परिवारको मात्र जिम्मेवारी नभई सम्पूर्ण समुदायको साझा दायित्व हो। प्रहरीको कानूनी क्षमता र समुदायको सक्रिय सहभागितालाई एकीकृत गर्न सकिएमा बालिका विरूद्ध हुने हिंसा तथा अपराधलाई प्रभावकारी रूपमा रोक्न सकिन्छ। त्यसैले सुरक्षित सम्मानित र आत्मविश्वासी बालिका निर्माणका लागि प्रहरी र समुदाय बीच निरन्तर सहकार्य विश्वास र समन्वय अपरिहार्य छ।
1: बालिका आत्मरक्षा आजको समयको अत्यन्त आवश्यक जीवनोपयोगी शिक्षा हो। यसले बालिकालाई शारीरिक मानसिक सामाजिक र डिजिटल रूपमा सुरक्षित रहन सक्षम बनाउँछ। आत्मविश्वास सचेतना उचित शिक्षा पारिवारिक सहयोग सामाजिक समर्थन कानूनी संरक्षण र आत्मरक्षा सम्बन्धी व्यवहारिक सिपको समन्वयबाट मात्र सुरक्षित सम्मानित र समान अवसरयुक्त समाज निर्माण गर्न सकिन्छ।
0: त्यसैले प्रत्येक बालिकालाई आत्मरक्षाको ज्ञान र सिप प्रदान गर्नु आजको प्रमुख आवश्यकता हो। सुरक्षित सक्षम र आत्मनिर्भर बालिका नै उज्जवल भविष्यको आधार हुन्। सुरक्षित जीवनयापन सामुदायिक सुरक्षा र शान्ति सुरक्षा व्यवस्थापनमा नागरिकलाई सचेत बनाई जिम्मेवार बनाउन यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने हाम्रो विश्वास छ।
1: हामी यो कार्यक्रममा दैनिक सुरक्षा सावधानीसँगै प्रहरी सेवा र सहकारीका विषयमा तपाईँले थाहा पाउनुपर्ने महत्वपूर्ण जानकारीहरूलाई आगामी कार्यक्रममा पनि निरन्तरता दिनेछौ। आजको लागि भने कार्यक्रमको निर्धारित समय सकिएको छ। आगामी साता पुनः नयाँ र थप विषयसहित हामी फेरि उपस्थित हुनेछौ। कार्यक्रम उत्पादनमा सहयोग गर्नुहुने प्राविधिक मित्र दिलुलाई विशेष धन्यवाद। सचेत रहौ सुरक्षित रहौ। अर्को सोमबार बिहान 7:30 बजे पुनः भेट्नेछौ भन्दै कार्यक्रमबाट म देवकुमारी
0: र म देवमाया विदा माग्छौ। तपाईँको साता शुभ रहोस्। जय नेपाल।

0: दिदी अल्मलै पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: आया मरे नि आमा, आया नि
5: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
4: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
5: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
4: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
5: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850686780।

0: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: पाइपिंग सोल्युशन्स यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब प्रस्तुत छ कार्यक्रम बदलिदो नेपाल

0: नमस्कार, म सम्झना महर्जन। कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइन तथा फेसबुकबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईंले आज बेलुकी 8 बजे पुनः प्रसारण पनि सुन्न सक्नुहुन्छ। पछिल्लो एक हप्तामा 3 जनाले शरीरमा आफै आगो लगाएका छन्। नेपालमा जलन एक गम्भीर जनस्वास्थ्य समस्या मात्र नभई यो राजनीतिक, सामाजिक, आर्थिक समस्या पनि हो। नेपालमा वर्षेनी 60,000 मानिस कुनै न कुनै प्रकारका जलनको समस्या भई अस्पतालमा पुग्ने गरेका छन्। सबैभन्दा बढ़ी दुर्घटनाका कारण शरीरमा जलन हुने गरेका छन्। शरीरमा आफैले वा अरूलाई आगो लगाउने घटना एकदमै कम मात्रै आउने गरेको अस्पतालहरूको तथ्याङ्क छ। विश्व स्वास्थ्य संगठनका अनुसार ग्रामीण नेपालमा जलन चोटपटकको दोस्रो प्रमुख कारण हो र कुल अपाङ्गता मध्ये करिब 55% जलनसँग सम्बन्धित छ। किर्तिपुर अस्पतालका अनुसार वर्षेनी 800 भन्दा बढ़ी जलनका बिरामी उपचारका लागि आउने गरेका छन्। अस्पताल पुगेका मध्ये 10% बचाउन गाह्रो हुने गरेको डाक्टरहरू बताउँछन्। धेरै जसोलाई बचाउन नसक्नुमा प्रमुख कारण कति प्रतिशतसम्म जलेको छ र बिरामीलाई जल्ने बित्तिकै आवश्यक प्राथमिक उपचार भयो कि भएन भन्ने विषय महत्वपूर्ण हुन्छ। आजको कार्यक्रममा जलनको प्राथमिक उपचार, रोकथामका लागि सरकार र समुदायको भूमिकाका बारेमा कुराकानी गर्छौ। कुराकानीमा हामीसँग हुनुहुन्छ किर्तिपुर अस्पतालका प्लास्टिक सर्जन प्राध्यापक डाक्टर शंकर मान राई। डाक्टर साहब नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
1: धन्यवाद म्याडम।
0: यो जलन कस्तो खालको स्वास्थ्य समस्या हो, यहीँबाट शुरू गरौँ न।
1: जलन चाहिँ स्वास्थ्य समस्या मात्रै नभएर यो चाहिँ यसको चाहिँ सामाजिक पाटो छ, यस पोलिटिकल पाटो छ, यसको आर्थिक पाटो छ कि, त्यस कारण यसलाई चाहिँ हामीले प्योरली स्वास्थ्य समस्या मात्रै भन्दैनौ। सामाजिक समस्या किनभने समाजमा जो चाहिँ पिछडिएका छौं, गरीब अथवा असहाय अथवा महिला बाल बालिका यस्ता खालका अझ विपन्न परिवारकालाई बढ़ता हुने भएको हुनाले यो सामाजिक समस्या पनि हो। अनि अर्को चाहिँ यो चाहिँ आर्थिक समस्या कसरी हो भन्दाखेरि एकदमै खर्चिलो छ उपचार। यहाँ नेपालमा मात्रै होइन, जताततै जहाँ पनि यसको उपचार एकदमै खर्चिलो भएको हुनाले त्यसले यो चाहिँ आर्थिक समस्या पनि हो, त्यसरी हामी लिन्छौं यसलाई चाहिँ।
0: एकमुष्ट रूपमा सामाजिक स्वास्थ्यका दृष्टिले र आर्थिक दृष्टिले पनि यो जुन चाहिँ एकमुष्ट रूपमा हेर्नुपर्ने खाँचो पनि यहाँले औल्याउनु भयो होइन। नेपालमा के छ यसको अवस्था?
1: सरकारी तथ्याङ्क नै हेर्ने हो भने त झण्डै झण्डै 60,000-65,000 मान्छेहरू जलन भएर सरकारी संयन्त्रमा पुगेको हाम्रो तथ्याङ्क छ। तर खुसीको कुरा चाहिँ के छ भने ती सबैलाई अस्पतालमा भर्ना गरेर अपरेशन गर्नुपर्ने, त्यो ठूलै उपचार गर्नुपर्ने, लामो उपचार गर्नुपर्ने छैन। त्यसले गर्दाखेरि हामीले चाहिँ यसलाई यो समस्या ठूलो भए तापनि यो म्यानेजै गर्न नसकिने खालको चाहिँ छैन।
0: जति पनि उपचारका लागि अस्पताल पुग्छन् त्यसमध्ये एकदमै थोरै न्यून मात्रामा मात्रै उपचारपछि घर फर्कन्छन् भनेको के हो वास्तवमा?
1: त्यस्तो त होइन, अधिकांश त बाँच्छन्, त्यस्तो होइन। एउटा कुरा चाहिँ के छ भन्दाखेरि हाम्रा बिरामीहरू धेरै टाढा टाढाबाट पनि आउनु पर्ने भएको हुनाले, जस्तो हाम्रै अस्पतालमा पोहोरको साल 877 जना बिरामी भर्ना भए, ती बिरामीहरू 75 जिल्लाबाट आएका थिए र 75 जिल्लाबाट बिरामी आएर हाम्रोमा भर्ना हुने चाहिँ यो तेस्रो वर्ष हो, 2025 चाहिँ होइन, तेस्रो वर्षसम्म लगातार 75 जिल्लाबाट बिरामी आयो। त्यसको मतलब त बिरामी टाढा टाढाबाट आउनु पर्यो। उहाँहरू आउँदाखेरि आउने भनेको धेरै जसो एम्बुलेन्समा, हाम्रो एम्बुलेन्समा उपचार गर्दै आउने सुविधा छैन। हामी कहाँ ड्राइभर हुन्छ अनि त्यहाँबाट बिरामी र बिरामीको मान्छे मात्र। त्यसको हुनाले हाम्रो एकजना साथीले चाहिँ हाम्रो एम्बुलेन्सहरूलाई धेरै जसो हाम्रो एम्बुलेन्सलाई चाहिँ ट्याक्सी विथ साइरन भन्दा साइरन भएको ट्याक्सी भन्नुहुन्छ कि उहाँले, किनभने त्यहाँ उपचार गर्ने कोही पनि प्यारामेडिकहरू हुनुहुन्न। त्यसले गर्दाखेरि हामीलाई समस्या, किनभने जलन अलिक गहन भयो, धेरै जलेको भयो भने चाहिँ उहाँहरूलाई नसा बढ़ी पानी दिन पर्ने अथवा मुखबाट त्यो जीवन जल खुवाउनु पर्ने हुन्छ त्यो खुवाई राखेर पिसाब फेरि कति भयो भन्ने हेर्न पर्ने हुन्छ पिसाब पनि उहाँहरूको नर्मल पिसाब नाइन्जेलसम्म बढाउनु पर्ने धेरै पिसाब आयो भने घटाउनु पर्ने त्यो खालको कुरा त हामीले चाहिँ अब बाहिर गर्नलाई गाह्रो भइरहेछ सबभन्दा ठूलो समस्या त्यो हो हाम्रै अस्पतालमा 100 जना बिरामी भर्ना भएको मध्येमा आजभन्दा 12 वर्ष अगाडि चाहिँ 25 जना मान्छे मर्थे पहिले है 100मा अहिले आएर गएको वर्ष हामीसँग 10 जना मात्रै मर्ने भएको छन्
0: भनेपछि 10%
1: मात्रै अमेरिकाको हिसाब गर्यो भने 1% मात्रै मर्छन् तर हाम्रोमा 25 बाट 10 ल्याउने भनेको राम्रै भयो तर त्यसले पनि पुगेको छैन अझै काम गर्नुपर्नेछ जसले गर्दाखेरि मर्नेहरूको संख्या अझै घटाउनु पर्नेछ
0: भनेपछि मर्नेको संख्या चाहिँ घट्दो नै क्रममा छ तर उपचार पछिको उसको

0: अधिकांश बर्नहरू एक्सिडेन्टल हुन् एक्सिडेन्ट भएर हुने हो एकदमै कम पर्सेन्ट मात्रै मान्छेले आफूले आफूलाई लगाउने अथवा अर्को मान्छेलाई लगाउने अर्को मान्छेलाई लगाउने पनि विशेष गरी एसिड भन्ने थियो पहिले एसिड लगाउँथ्यो त्यो चाहिँ हाम्रो एकजना बर्न एक्टिभिस्ट उज्जवल विक्रम थापाको प्रयासले विभिन्न नियम कानूनहरू बनेर त्यो अहिले चाहिँ जिरो नै भएको छ हजुरको शून्यमा झरेको छ तीन वर्ष
1: भइसक्यो
0: झरिया छ त्यस कारण चाहिँ एसिड बर्न अहिले त्यसरी हामीले मेन्सन पनि गर्नु परेन तर अधिकांश चाहिँ आगो जलेर आगोले नै अथवा तातो पानी तातो तेल र अहिले भर्खरै चाहिँ बिजुलीले पनि धेरै मान्छेहरू आइराखेका छन् जलेर
1: बिजुलीको पोलमा अथवा करेन्ट लागेर
0: हजुर
1: यो पनि धेरै छ
0: धेरै भइराखेको छ त्यसै गरेर अब हामी गाउँतिर त हजुरको बाहिर दाउरामा आगो बालेर खाना बनाउनु पर्ने खालको स्थिति छ त्यसमा चाहिँ सजिलैसँग मान्छेहरू पर्ने सारी सलहरू परेर जल्ने एकदमै कमन छन् हजुरको अनि अब ग्यास लिक हुने कुराहरू भयो त्यो पनि अलिकति छ अहिले चाहिँ इलेक्ट्रिसिटीले गर्दाखेरि
1: अब यो विद्युतको सम्बन्धी चाहिँ भनेको घरकै विद्युतको कारणले गर्दा धेरै हुन्छन् कि बाहिर हाई टेन्सनको अथवा अरूहरूले पनि बढी भइरहेको
0: घर अथवा घर नजिकैकोमा धेरै हो तर अहिले चाहिँ बाहिर नै खेतहरूमा बारीमा त्यो तारहरू त्यो झुन्डिराखेको अनि बिजुली गइराखेको तारहरूमा त्यस्तो झुन्डेर कुनै कुनै ठाउँमा त अब ट्रान्सफर्मर पनि एकदमै नजिकै भएर त्यहाँ मान्छेहरू परेको त्यस्तो घटनाहरू पनि भएको छ अनि अर्को चाहिँ यो केबलमा जुन काम गर्छ नि टिभी अथवा नेटवर्कहरूको केबल त्यसमा पनि कहिले कहिले चाहिँ बिजुली लिक भएर त्यसमा काम गर्ने मान्छेहरू पनि परेको पनि घटनाहरू छन्
1: कतिपय अवस्थामा सावधानी अपनाउँदा अपनाउँदै पनि यस्ता दुर्घटना चाहिँ हुने
0: हजुर हजुर तर यो सावधानी राम्रोसँग अपनाउने हो र अरू पनि उपायहरू छन् कसरी नहोस् भन्ने कुरा त्यस्तो गर्दाखेरि विकसित देशहरूले चाहिँ 100 मा 80 वटा चाहिँ हटाइसके 100 मा 80% उनीहरूले त्यो रोकथाम गर्न सफल भइसके अब हामी चाहिँ त्यो गर्न नसकेको हुनाले अहिलेसम्ममा हामीले त्यो भोगिराख्नु परेछ
1: भनेपछि विकसित राष्ट्र अघि यहाँले पनि भन्नुभयो उपचारदेखि लिएर रोकथामदेखि लिएर विकसित राष्ट्र अथवा अन्य राष्ट्रहरूले चाहिँ धेरै कम गरिसकेका छन् जलनका घटना नै कम हुँदैछ रोकथामै कम हुँदैछ भनेपछि उपचारबाट निको भएर फर्किने पनि धेरै छन् हाम्रोमा चाहिँ कमी हुनुको कारण चाहिँ
0: गरिबीले गर्दाखेरि
1: गरिबी मात्रै हो त
0: एउटा त गरिबी नै हो किन भन्नुहुन्छ म त्यो प्रमाण दिन्छु हजुरलाई आज हजुरले अमेरिका भनौँ अमेरिका त धेरै धनी देश भएन अमेरिकामा गएर हजुरले 10 वटा बर्नको बिरामी हेर्नुभयो भने त्यो 10 वटा मध्येमा 8 वटा बिरामी चाहिँ गरिब हुन्छन् त्यहाँ अमेरिकामा पनि होइन नेपालमा जानुभयो भने 8 को सट्टा 9 होला 10 जनामा 9 जना नै गरिब छ नेपालमा चाहिँ त्यति मात्रै फरक हो नभए चाहिँ गरिबी नै हो हजुरको अब अर्को पनि के छ भन्दाखेरि गरिबी हाम्रो हट्दै जाने भने जस्तो हुनु नेपालमै हाम्रो अहिले 70% नेपालीहरूले बिजुलीमा त्यो पनि एकदम सुरक्षित खालको भाँडाहरूमा हामीले खाना बनाउने हो भने होइन कति वर्ण त त्यसै घटिसक्यो किनभने हाम्रो वर्णहरू चाहिँ चुलो बालेर गर्नुपर्ने जाडोको मौसममा त हामी सरकारले नै हामी दाउराको ठुल्ठूलो दाउरा दिएर तराईमा आगो बालेर बस्नलाई हामी दिन्छौँ त्यही पर्छन् अनि बिचरा महिलाहरू होइन त्यसो भएको हुनाले एउटा मात्रै चिजले मात्रै पनि त्यति फरक पर्ने रहेछ भने विचार गर्नु न हामीले गरिबी यदि हामीले हटायौँ भने कसरी यो चाहिँ कम हुन्छ भन्ने कुरा त्यो गरिबी नै हो हजुरको एक किसिमले गरिबी
1: अब यही गरिबीको सन्दर्भ जोडिरहँदाखेरि भर्खरैका 3 वटा घटनाहरूले पनि केही के दृश्यहरू चाहिँ देखाइरहेको छ होइन विशेष गरेर गणेश नेपालीकै केसलाई लिएर भनौं न जुन जलन भइसक्यो जलन भएपछि चाहिँ उसलाई अस्पतालसम्म हिँडाएर ल्याएको देखियो होइन यो कतिको खासमा हामीले जनचेतनाको कमी अथवा के हो त यसरी हिँडाएर लानुहुन्थ्यो
0: होइन यस्तो हो अब हाम्रो जनचेतना धेरै कमी छ त्यसमा त हामीले कुरै आर्ग्यु नै गर्नु परेन होइन त्यस्तो घटना हुँदाखेरि कसैको पनि शरीरमा आगो जलिरहेछ भने पहिले त्यसलाई निभाउन हामीले कोसिस गर्नुपर्छ सकभर छिटो त्यो त हुन नै नदिनको जब कोही मान्छेले पेट्रोल निकाल्दैछ र उसले शरीरमा लगाउँदैछ भने चाहिँ हामीले थाहा पाउनु पर्यो नि उसले के गर्न खोज्या भनेर त्यो बेलामा नै हामीले उहाँलाई चाहिँ त्यस्तो गर्न नदिनको लागि कोसिस गर्न सक्छौँ पुलिसहरू नै त्यही के होइन त्यो अब त्यस्तो कुरा गरेर त अब घटना भइसकेपछि त अब हामीलाई अहिले भन्दाखेरि त्यो मजा आएन तर उपायहरू त अनेक थिए नि त त्यहाँ कोही मान्छेले आफ्नो मोटरसाइकल पेट्रोल उसले निकाल्दैछ भने त्यो निकाल्न खोजेको के को लागि होला त अर्को मान्छेलाई दिनको लागि अथवा पखाउनको लागि त होइन
1: के गर्दैछ भने
0: बुझिसकियो होइन अब जलिसक्यो भने पनि त्यो बेलामा हामीले उसलाई निभाउने तरिकाहरू पनि थुप्रै छन् त त्यो निभाउने तरिकाहरू हामीले गरेनौँ एउटा त्यो भयो

0: भिडियो खिचेर बस्यौं भरु हामी तर नुहाउन गरेनौं होइन एउटा त्यो भयो अब अर्को चाहिँ निभाइएपछि त राम्रो भयो अब त्यो निभाइसकेपछि हामीले गर्नुपर्ने कुरा के थियो भने उहाँको त्यो जलेको कपडाहरू निकालेर अथवा घडीहरू केही छ भने त्यो सिक्रीहरू छ भने त्यो निकालिदिएर अब हामीले पानी लगाउन पर्थ्यो जलेको भागमा एम्बुलेन्स बोलाउन पर्थ्यो तर एम्बुलेन्समा अहिले कहिले दौडाउनु जरुरी छैन होइन अस्पतालमा पुगेपछि नै हामीले पानी नै लगाउने हो होइन पानी नै लगाउने त्यसो भने त्यो पानी हामी एम्बुलेन्स बोलाउँदाखेरि एम्बुलेन्स आउन आधा घण्टा भए पनि हामीलाई केही फरक पर्दैन किनभने आधा घण्टासम्म त्यो पानी लगाइराख्नुपर्ने हो हामीले पानी लगाउँदाखेरि चाहिँ के हुन्छ भने जलेको भागमा हामीले सामान्य पानी है त्यो होइन पानी लगाउँदाखेरि के हुन्थ्यो भने त्यो गहिरो हुन पाउँदैन थियो त्यो
1: घाउ
0: गहिरो नहुने बित्तिकै त्यो घाउ टोटल्ली फरक पर्छ कि त्यो घाउलमा हामीले अपरेसन गर्न पर्दैन त्यसको काटेर त्यहाँ छाला लगाउन पर्दैन उसको शरीरमा असर पर्नेहरू धेरै कम भइहाल्छ ड्रेसिङ गरेर मात्रै त्यो मान्छेलाई निको बनाउन सकिन्छ गहिरो भएन भने
1: जस्तै यहाँले भन्नुभयो नि एम्बुलेन्स बोलाउन हतार गर्नुभन्दा पनि उसको शरीरमा चाहिँ पानी लगाइराख्नु पानी लगाइराख्ने पनि तरिका हुन्थ्यो होला जस्तो कतिपयले त्यहाँ बोतलबाट पानी खनिराखेको पनि देखियो होइन त्यो भनेको उसले केही न केही जानेर कोसिस चाहिँ गरेको देखियो तर पानी चाहिँ कसरी चाहिँ लगाइराख्नु पर्ने थियो
0: पानी चाहिँ खनाउने नै हो खनाउने अब सार छ भने त सार त अब त्यो बाटोमा त सारको कुरा आएन तर कमसेकम त्यहाँ हामीले त ठुल्ठूलो बोतलहरू अथवा मिनरल वाटरै भए पनि उसको ज्यान बचाउनलाई त हामीले ल्याएर खनाएको खनाएकै गरिराखेको भए आधा घण्टासम्म गर्नुपर्छ त्यो गर्न पाएको भए गहिरो हुँदैन थियो हामीले बाल्टीमै पानी ल्याएर लगाए पनि हुन्छ तर बिस्तारै बिस्तारै लगाइराख्नु पर्यो जसले गर्दाखेरि त्यो घाउ तातो घाउ चाहिँ चिसाउँदै जानु पर्यो र उसको बडीको टेम्परेचर शरीरको जति जे ताको न त्यो लेभलमा ल्याइदियो भने त्यो पछाडि त ड्यामेज हुँदैन त्यसलाई चिसो बनाउनु पर्ने होइन आइस लगाएर चिसो बनाउनु पर्ने पनि होइन
1: कतिपयले चाहिँ
0: झन् गहिरो हुन्छ त्यो चाहिँ आइसले झन् गहिरो बनाउँछ हामीलाई शरीरको तापक्रममा ल्यायो भने त्यो पछाडि त्योभन्दा तल लान पर्दैन त्यो हामी गर्न सक्थ्यौँ त्यो पछाडि मात्रै एम्बुलेन्स पठा त्यो हिँडाएर त त्यो त अब पराकाष्ठ नै भइहाल्यो नि त्यो त त्यस्तो
1: हुन त उहाँहरूसँग विकल्प थिएन त्यहाँ केही नभएको कारणले गर्दा एउटा अपरिचित मान्छे अस्पतालसम्म पुर्याउन गर्न खोजेको कोसिस हो त्यो होइन त्यसरी नै बुझौँ हामीले जल वियोजनको पनि अवस्था आउन सक्छ होइन भनेको उसलाई पर्याप्त पानी पनि दिनुपर्छ भन्ने छ कसरी दिनुपर्छ
0: पानी त त्यो दिनलाई चाहिँ दुईटा कुरा एउटा त जीवन जल दिन सकिन्छ यदि खान सक्छ भने उसले होइन नभए नसाबाटै दिनुपर्ने हो त्यो पनि स्पेसल खालको पानी भन्छौँ रिन्जेस लाग्दो भन्छ त्यो नै दिन पर्यो जे पाए त्यो पनि दिन भएन तर पहिलो आधा घण्टा चाहिँ पानी नै लगाउने हो जुन सुकै ठाउँमा पनि जहाँ हाम्रो अस्पतालमा त्यो कुनै पनि बिरामी आयो भने हामी सोध्छौँ तपाईँको जलन भएको कति भयो तीन घण्टा हो भने अझै पनि पानी दिन्छौँ हामी तीन घण्टाभित्रमा अझै पनि पानी लगाइदिन्छौँ कि हामी त्यो लगाएर त्यसलाई चिसो बनाउन कोसिस गर्छ तुरुन्तै त झनै राम्रो हो किनभने ड्यामेज हुन पाएन होइन त्यो चाहिँ तातो त्यहाँ लामो समयसम्म बस्यो भने त्यो गहिरो हुन्छ र धेरै फैलिन्छ भन्ने कुरा हो कि
1: अब गणेश नेपालीकै केसलाई नै जोड्न खोजे किनभने पछिल्लो समयमा भएको घटना यही नै हो होइन भनेपछि अघि यहाँले भन्नुभयो नि धेरै पर्सेन्ट त हामीले बचाउन सक्ने हामीसँग त्यो क्षमता छ भन्नुभयो तर बचाउन सकेन
0: धेरै पर्सेन्ट भनेको अहिले हाम्रो चाहिँ कीर्तिपुर अस्पतालमा चाहिँ हामीले सबैभन्दा धेरै पर्सेन्टेज जलेको बचाएको भनेको 60% होइन 60% जलेको मान्छेहरू हामीले 10% जस्तो 100 जनामा 10 जना यति बताउँछौँ होला 40% जलेको बिरामीलाई चाहिँ 100 50 जन्माउन के अरे बचाउन थालेका छौँ हामीले केही वर्ष अगाडिदेखि तर आजभन्दा 10 वर्ष अगाडि हामीले 40% जलेको एउटा पनि बचाउन सक्दैन थियौँ पहिलो वर्ष 2014 हामीले एउटा पनि बचाउन सकेका थिएनौँ तर अहिले ती बिरामीहरू मध्येमा हामीले 50% बचाउँछौँ होइन त्यो छ तर त्यो के हो भन्दाखेरि त्यसलाई अझै राम्रो बनाउन सकिन्छ त्यसको पर्सेन्टेज हामी बनाउन सक्छौँ तर दुईवटा कुरा एउटा बिरामीले पहिले फर्स्ट एड पाए कि पाएन फर्स्ट एड भनेको त्यही पानी लगाउने पाए कि पाएन र उसले त्यो पछाडि अस्पताल आइन्जेलसम्म उसले पानी पाए कि पाएन भन्ने हो कि अब टाढा टाढाबाट आउँदाखेरि चाहिँ त्यो पानी पाउँदैन त्यो समस्या हो हामीलाई किनभने हाम्रो एम्बुलेन्समा पानी दिइराख्ने मान्छे त छैन ड्राइभर मात्रै हो अधिकांश एम्बुलेन्समा त्यसले गर्दाखेरि त बिरामीले त कुनै सेवा त पाएन जबकि त्यो बिरामी यदि अस्पतालमा हुन्थ्यो भने हामीले प्रत्येक घण्टामा दिएको पानी हामी क्यालकुलेट गर्छौँ यति दिने भनेर त्यो पछाडि अनि उसको पिसाब कति निस्किन्छ ब्लड प्रेसर के छ पल्स के छ त्यो हेरेर अनि बल्ल हामी अर्को घण्टामा कति दिने भनेर हिसाब निकाल्छौँ
1: भनेपछि जलनका बिरामीलाई भनौँ न प्राथमिक उपचारकै सन्दर्भमा जोडौँ के गर्नु पर्थ्यो जलिसकेपछि उसलाई अस्पताल पुर्याउनु अगाडि चाहिँ
0: कोही मान्छे जलिरहेछ भने त्यसलाई त त्यो जल्ने प्रक्रिया नै कम गर्नु पर्यो जलेको ठाउँबाट बाहिर निकाल्नु पर्यो उसलाई होइन घरभित्र जलायो भने कोठाभित्र जलायो भने त बाहिर निकाल्नु पर्यो पहिले त त्यो पछाडि चाहिँ उसलाई चाहिँ त्यो आगो निभाउने कोसिस गर्नु पर्यो. आगो निभाउन चाहिँ यदि आफ्नै शरीरमा जलेको हो भने आफ्नो शरीरमा जल्यो भने चाहिँ आफूले लडीबुडी गर्ने बाहिर निस्किएर लडीबुडी गर्नु पर्यो. लडीबुडी गर्यो भने चाहिँ त्यो आगो त निप्छ होइन, किनभने शरीर र जमिनको बीचमा जुन भाग टाँसिएको हुन्छ त्यो बेलामा त त्यहाँ त अक्सिजन पाउँदैन उसले. आगोले आगोले अक्सिजन नपाउने बित्तिकै आगो निभिहाल्थ्यो होइन. त्यो एउटा निभाउने तरिका. त्यो गर्ने बित्तिकै हामीले उसको चाहिँ औठी गलामा केही सिक्री छ अथवा केही छ भने मेटलको कुराहरू छ भने त्यो सबै निकालिदिनु पर्यो. कपडाहरू पनि निकालिदिनु पर्यो राम्रो. त्यो पछाडि चाहिँ अनि हामीले उहाँलाई पानी नै दिन पर्यो. पानी चाहिँ नै हामीले जति सक्दो होइन त्यो शरीरको जहाँ जहाँ जलेको छ ती सबै भागमा पर्ने गरेर पानी हामीले आधा घण्टासम्म लगाइदिनु पर्यो. त्यो भयो भने गहिरो पनि भएन ऊ पनि भएन. त्यो पछाडि मात्रै अनि बल्ल अनि हामीले चाहिँ अस्पताल पुर्याउने काम गर्नुपर्छ.
1: जस्तो जलन भएको व्यक्तिलाई चाहिँ हामीले एउटा प्राथमिक उपचार सबैभन्दा महत्वपूर्ण जसले गर्दा चाहिँ उसको जीवन रक्षाको कुरासँग जोडियो होइन. प्राथमिक उपचार एकदमै महत्वपूर्ण भयो. यो सँगसँगै चाहिँ उसलाई एउटा आत्मबल बढाउन पनि जरूरी होला. अब आगो लागिसकेको छ भने उसलाई हतोत्साही हुने सम्भावना निकै हुन्छ, मनोबल गिर्ने सम्भावना निकै हुन्छ. के गर्नुपर्छ त्यो
0: चाहिँ अब उहाँलाई भन्नु पर्यो कि अब तपाईँ नतालिनुहोस्, हामी तपाईँलाई अस्पतालमा लिएर जान सक्छौँ, लिन्छौँ. त्यहाँ पुगेपछि तपाईँको उपचार सुरु हुन्छ भन्नु पर्यो. अस्पतालमा आइपुगेको छ भने तपाईँ अस्पतालमा आइसक्नुभयो, अब तपाईँ अतालिनु कामै छैन, त अतालिनु पर्दैन, तपाईँको उपचार हामी गर्छौँ भनेर भन्नु पर्यो. जसले गर्दाखेरि उसले महसुस गर्नु पर्यो कि म ठिक ठाउँमा आइपुगेँ, अब म सुरक्षित छु भन्ने उसलाई फिल गराउन सक्नु पर्यो.
1: हामी यतिखेर कार्यक्रम बद्लिदो नेपालमा छौं र कार्यक्रम बद्लिदो नेपालमा आज हामी कुराकानी गरिरहेका छौं कीर्तिपुर वन अस्पतालका प्लास्टिक सर्जन प्राध्यापक डाक्टर शंकर मान राय. डाक्टर साहब, विशेष गरेर हामीले यो जलनको सन्दर्भमा प्राथमिक उपचार एकदमै महत्वपूर्ण हुन्छ जसका बारेमा चाहिँ चर्चा पनि गर्यौं. अब अलिकति अस्पताल ल्याइसकेपछिको अवस्थामा अलिकति जाउँ. अस्पताल ल्याइसकेपछि तत्काल त्यहाँ चाहिँ हुने उपचार चाहिँ के हो?
0: अस्पतालमा ल्याएपछि अब उसले पानी पहिले पाएको रहन्छ भने, पानी लगाएको रहन्छ भने हामी पानी लगाउँछौँ. तीन घण्टासम्म नै लगाउने भनेर मैले भनिहालेँ. हाम्रो अस्पतालमा त एउटा रुम बेग्लै नै रुम राखेको छौँ, जहाँनिर त्यो बिरामीलाई सोध्छौँ हामी तीन घण्टाभित्रमा हो भने अझै पनि पानी लगाएरै राख्छौँ होइन. आधा घण्टा लगाइसकेका छैन भने पहिले त्यो भयो. त्यो पछाडि उसमा लागेको त्यो कपडाहरू सबै फिकाल्नु पर्यो, औठी गहनाहरू के छन् त्यो सबै निकालेर अनि हामीले उसको ऊ गर्छौँ, हेर्छौँ. जाँच गर्दाखेरि उसलाई अप्ठ्यारो भइराख्यो भने, अब सास फेर्ने अप्ठ्यारो भएको भने त्यो हेर्छौँ हामी के कारणले भएको भनेर. नभए चाहिँ हामी अक्सिजन दिन्छौँ अनि त्यहाँबाट नसाबाट पानी दिन थाल्छौँ. नसाबाट पानी चाहिँ एकदमै महत्वपूर्ण हो, सुरु नै गरिहाल्छौँ. त्यस साथसाथै यतातिर घाउतिरको घाउको उपचार पनि गर्न थाल्छौँ हामी. घाउमा भएको त्यो ठुलो ठुलो फोकाहरू आएको छन् भने त्यो फोकाहरू सबै निकाल्छौँ, सफा गरिदिन्छौँ अनि त्यहाँबाट अनि घाउलाई ड्रेसिङ गर्छौँ हामी होइन. त्यो भयो सुरुमा चाहिँ गर्ने त्यही नै हो. पानी पर्याप्त खुवाउनु पर्यो, त्यो जीवन जल लगाएर अर्को पानी, जीवन जल नलगाएको पानी खुवाउनु हुँदैन, फेरि त्यसले बेफाइदा गर्छ. त्यस्तो छ फेरि जीवन जल भएकै माथि पानी खुवाउनु पर्यो. तर कतिलाई त्यो बेलामा वाकवाक लाग्ने भमिटै गर्ने खालको हुन सक्छ. त्यो भयो भने चाहिँ अब त्यो धेरै गर्नु भएन, नसाबाट मात्रै दिनु पर्यो. नभए चाहिँ नसाबाट त सुरु गर्नै पर्यो.
1: अब जस्तो जलन भएका बिरामीलाई चाहिँ विशेष गरेर अस्पताल ल्याइसकेपछि चाहिँ देखिने चुनौती र जटिलताहरू चाहिँ के हो?
0: कति छन् म्याडम? सुरुमा त हामीले अब पहिलो 24 घण्टा त उहाँलाई त्यो बिरामीलाई पर्याप्त पानी नै पुर्याउनु पर्यो. नसाबाट हुन्छ कि मुखबाट हुन्छ कि पुगेन भनेर थाहा पाउनलाई हामीले पिसाब हेर्छौँ हामी. पिसाबको मात्रा उसले चाहिँ जति निकाल्नु पर्ने हो त्यति निकाल्नु पर्यो. धेरै निकाल्यो भने कम गर्छौँ पानी दिनलाई, कम भयो पिसाब कम भयो भने पानी धेरै दिन्छौँ है. त्यसरी त्यो भयो. पेन हुन्छ एकदमै धेरै, पेनको औषधीहरू दिन पर्यो. त्यसै गरेर अब हामीले घाउतिर लाग्छौँ हामी. घाउमा चाहिँ अब सुरुमै आएकै बेलामा तुरुन्तै अपरेसन गर्नुपर्ने पनि हुनसक्छ कि. जस्तो कुनै हात अथवा खुट्टा अथवा चेस्टमा एब्डोमेनमा पुरै वरिपरि नै जलेको हो भने टाइट भएर तल रगत नजाने अथवा सास फेर्न गाह्रो हुने अथवा पेटमा समस्याहरू हुने भएको हुनाले हामीले त्यहाँ तुरुन्तै अपरेसन गर्नुपर्छ. त्यो रिलिज गरेर त्यो कन्स्ट्रक्सन जस्तो भएको हुन्छ त्यो टाइट भएर बसेको छालालाई हामीले खोलिदिनुपर्छ. त्यो एउटा त्यो इमर्जेन्सी भयो. कहिले कहिले ट्राकियोस्टोमी भन्छ, यहाँ सास फेर्ने नलीकोमा हामीले पाल बनाएर त्यहाँबाट एउटा यन्त्र राख्नुपर्ने हुन्छ. अब त्यो पछाडि चाहिँ हाम्रो काम अब बिरामीलाई स्टेबिलाइज गरेर गहिरो त्यो गरेर जलेको जति पनि छाला छ तिनीहरू सबैलाई निकालेर फाल्नुपर्छ र त्यहाँ अर्को कुनै आर्टिफिसियल छाला अथवा बिरामीकै पुग्ने रहेछ छाला भने त्यो पनि लगाइदिनुपर्छ।
1: भनेपछि यो जलन उपचारमा चाहिँ हामीले औषधि उपचार मात्र होइन उसको लागि चाहिँ एउटा छाला पनि खोज्नुपर्ने स्थिति एउटा चुनौती होइन।
0: हामीले के बुझ्नु पर्यो भने जलन भनेको सर्जिकल प्रब्लम हो भनेर बुझ्नु पर्यो, यसलाई अपरेसन गर्नुपर्छ, उसलाई औषधि खुवाएर मात्रै यो निको हुने होइन भन्ने कुरा सबैले बुझ्नु पर्यो। धेरै ठाउँमा कस्तो छ भने बर्न वार्ड भनेर त्यहाँभित्र बिरामी मात्रै राखिदिने, ड्रेसिङ मात्रै गर्ने अनि बर्नको सेवा भयो भनेर हामी सोच्छौँ नि, त्यो गलत भयो। त्यहाँ चाहिँ सर्जन नै हुनु पर्यो, त्यो कुनै बिरामीलाई अपरेसन गर्नुपर्ने छ भने उसले अपरेसनै गरिदिन सक्नु पर्यो।
1: जस्तै यहाँ मैले अलिकति जोड्न पनि खोजेँ, सरकारले चाहिँ देशका विभिन्न ठाउँमा चाहिँ यो बर्न वार्ड भनेर पनि खोल्ने प्रोसेस प्रक्रियाहरू चाहिँ अगाडि बढायो, तर त्यहाँ जनशक्ति र प्रविधि नहुँदाखेरि चाहिँ त्यो अलिकति नाम मात्रको रह्यो कि?
0: हजुरले भनेको केही मात्रामा ठिकै हो, किनभने अहिले हामीलाई के समस्या पर्यो भने जलनको सामान्य उपचार सबैले गर्न सक्छौँ हामी, सामान्य थोरै जलेको होइन ड्रेसिङ मात्रै गर्ने खालको कुराहरू रहेछ भने गर्न सक्छौँ, तर अब जब अपरेसन गर्नु पर्यो भने जटिल बर्नलाई त गहिरो गरेर जलेको छ धेरै जलेको छ भने त हामी त अपरेसन गर्नुपर्ने हुन्छ, त्यो अपरेसन गर्नको लागि चाहिँ चाहिने जनशक्ति अहिले नेपालमा कम भए। प्लास्टिक सर्जनहरूले हो नेपालमा त्यस्तो खालको गर्ने, जनरल सर्जनहरू भन्छ पेटको अपरेसन गर्ने डाक्टरहरूले, उहाँको स्पेसल ट्रेनिङ भएन भने उहाँले गर्नुहुन्न, गर्न सक्नुहुन्न पनि, गर्न दिन पनि हुन्न, किनभने नजाने कुरा उहाँहरूलाई गराउनुको मतलब त्यो आफैलाई समस्या निम्ताउने कुरा भयो होइन। अब के भयो भन्दाखेरि नेपालमा त्यसरी अपरेसन गर्न सक्ने नै बर्नको लागि है, फेरि बर्नको अरू अपरेसन त गर्छन् तर बर्नकै अपरेसन गरेर त्यसको अनुभव भएको डाक्टरहरू चाहिँ काठमाडौँ बाहिर एकदमै कम ठाउँमा छन्। त्यो समस्या हो सबभन्दा ठूलो समस्या, हामीलाई वार्ड खोल्न तयार छ, सामान किन्न पनि त्यो ठूलो कुरा भएन, पैसा भने गर्ने भयो, तर त्यो म्यान पावर जुन चाहिँ ट्रेनिङको छ त्यो त पैसाले मात्रै त नहुने कुरा भएन, मान्छेको इन्ट्रेस्ट हुनु पर्यो, मान्छे तयार हुन पर्यो त्यो ट्रेनिङ गराउनको लागि, गर्ने ठाउँमा पनि तयार हुनु पर्यो, त्यसमा लाग्ने फन्ड तयार हुन पर्यो, त्यस कारण त्यो चाहिँ अलिकति कम्प्लेक्स भयो होइन, अदरवाइज चाहिँ यो चाहिँ असम्भव भन्ने कुरा त अहिले त पटक्कै होइन।
1: जस्तो जनशक्ति कम हुनुमा चाहिँ के हो, जस्तो उहाँहरू चाहिँ मा त्यो चाहना नहुनु अथवा यो विषयवस्तु नै गम्भीर भएको भएर यसप्रति मोह नहुनु के पाउनु भएको छ? यहाँहरूले त अब तालिमहरू पनि दिइरहनु भएको छ होइन,
0: यसमा चाहिँ यस्तो छ कि हजुरको अब बर्नको लागि मेन काम गर्ने भनेको प्लास्टिक सर्जनले, अघि मैले भनिहालेँ प्लास्टिक सर्जन भनेको मेडिकल स्कुल सक्नु पर्यो, एमबीबीएस भन्छौँ हामी यहाँ, एमबीबीएस सक्नु पर्यो, त्यो पछि इन्टर्नसिप गर्नु पर्यो, त्यहाँबाट रेजिस्ट्रेसन गर्दै गर्दै अलिअलि अनुभव पनि गरेपछि बल्ल एक दुई वर्ष पछाडि हामी जनरल सर्जन बन्न पाउँछौँ, त्यो जनरल सर्जनको प्रोग्राममा पस्यौँ, अर्को तीन वर्ष त्यसमा ट्रेनिङ दिनु पर्यो, त्यो पछाडि फेरि रेजिस्ट्रेसनको कुरा अनि अनुभव गर्दै गर्दै तपाईँको जब बल्ल अनि त्यो पछाडि प्लास्टिक सर्जरीमा हामी पस्छौँ। त्यसो गर्दाखेरि त्यो प्लास्टिक सर्जरीमा जाने मान्छेहरूको संख्या एकदमै कम भयो। किन कम भयो भन्दाखेरि त्यो प्लास्टिक सर्जन भइकन पनि उसले उसको ठूलो परिवर्तन भनौँ न आर्थिक रूपमा परिवर्तन गराउनलाई गाह्रो भइसकेको हुन्छ, धेरै ट्रेनिङ भइसक्यो, सँगैको साथीहरूले भने थोकिङ गरिसकेका हुन्छन्, अब यो मान्छे फेरि अर्को तीन वर्ष पढ्नु भयो पर्ने भयो नि, त्यसले गर्दाखेरि त्यो खालको चाहिँ म्यान पावर एकदमै कम भयो।
1: हजुर, एउटा त जनशक्तिको अभाव भयो होइन, प्रविधि पनि हाम्रोमा जस्तो अघि यहाँले भन्नुभयो नि अमेरिका जस्तो देशमा कति 1% होइन, हामी 10% कुरा राख्छौँ, त्यहाँ 1% झरिसकेको अवस्था छ, प्रविधि पनि हामीसँग नपुगेर नभएर हो अथवा के हो?
0: एकदम एकदम एकदमै राम्रो कुरा गर्नु, प्रविधिले नै हो हामीलाई र त्यहाँको डेभलप कन्ट्रिजको बर्नको केयरको फरक लिएर आउने, किन भन्दाखेरि ट्रेनिङ त हामीले पनि लिएर लियौँ, अमेरिकामै ट्रेनिङ भएको हामी थुप्रैजना भइसक्यौँ अहिले होइन, युरोपमा पनि ट्रेनिङ भएको साथीहरू हामीसँग भइसके, तर के छैन भन्दाखेरि हामीसँग प्रविधिमा एक्सेस छैन, प्रविधिमा हाम्रो पहुँच नै छैन। प्रविधि भन्नाले कस्तो खालको प्रविधि भन्दाखेरि छालाको सट्टा काम गर्ने खालको चिजहरू पाइन्छ, टेक्नोलोजीमा त्यो डेभलप भइसक्यो, तर त्यो प्रयोग गर्न हामीले त्यसको कस्टले गर्दाखेरि सक्दैनौँ, यति धेरै कस्टली छ कि भनौँ न शरीरको त्यो छाला चाहिँ नपुगेको बेलामा आधा शरीरलाई 50% गर्न पर्ने, अहिले नेपालीको खर्चमा झन्डै झन्डै 50-60 लाख त त्यो सामान किन्नलाई मात्रै लाग्छ एउटा बिरामी, अब जबकि अब हाम्रो अधिकांश बिरामीलाई 2-3 लाखमा निको बनाएर पठाउनु पर्नेछ, त्यो पनि धेरै हो, 3 लाख भनेको पनि नेपालीको लागि धेरै ठूलो खर्च हो, त्यसमा 40-50 लाखको चाहिँ त्यो सामान मात्रै किन्न पर्यो भने त अनि हामीले कसरी सक्दैन, टेक्नोलोजीले त्यति गाह्रो भयो।
1: एउटा हामीसँग प्रविधि अभाव भयो, आर्थिक अभाव भयो, भयो होइन, जनशक्ति पनि यसलाई त्यो अनुसार चाहिँ अभावको कुराहरू जोड्नु भयो यहाँ.
0: मेन चाहिँ आर्थिक नै भयो यो सबै कारण. त हामीसँग पर्याप्त पैसा थियो भने त हामी त जति पनि किन्न सक्ने थियौँ त्यो चिजहरू. त्यसो भने त हामी धेरै बिरामीहरू मर्न नपर्ने बनाउन सक्थ्यौँ हामी. त्यो भएन नि त.
1: तैपनि हामी निराश नभइकन चाहिँ केही गर्न सकिने स्थिति होला. जस्तो छाला प्रत्यारोपणकै कुरा छ होइन, छाला प्रत्यारोपणबाट पनि हामीले भनौँ न जीवन त बचाउन सकिँदो रहेछ होइन. कसरी हामीले यो छाला प्रत्यारोपणलाई चाहिँ यो सेवालाई चाहिँ लिएर एउटा व्यक्तिको जीवनलाई चाहिँ बचाउन सक्छौ?
0: छाला डोनेसन भन्नुभएको छ होला हजुर. छाला डोनेसन चाहिँ नेपालमा त्यति पपुलर हुन सकेन. हामीले धेरै कोसिस गर्न सुरु सुरुमा होइन, किनभने छाला बिना, मरेको मान्छेको छाला बिना हामीले धेरै धेरै जलेको बिरामीहरूलाई राम्रो गराउन एकदमै गाह्रो. किनभने उसको त्यो धेरै गहिरो गरेर जलेको छाला हामीले निकालेर फाल्नुपर्ने छ. त्यसलाई चाहिँ हामीले क्लोज गर्नु पर्यो उनलाई, त्यो घाउलाई टेम्पोररली क्लोज गर्नलाई, अस्थायी रूपमा क्लोज गर्नलाई हामीले मरेको मान्छेको छाला प्रयोग गर्न पाउँछौँ. तर नेपालमा मरेको मान्छेको छाला दिने संख्या एकदमै कम छ. गएको 10 वर्षमा हामीले जम्मा अहिलेसम्म पाएको 40 वटा मान्छेले छाला दान गरेको हो. त्यसरी त अब एकै वर्षमा म हजुरलाई भन्दैछु 877 जना त एउटै वर्षमा हामीले पोहोर जम्मा भर्ना गरेको बिरामी भन्दैछौँ. भनेपछि त त्यो त केही न केही भयो नि त. त्यो भयो. त्यसको सट्टा अरू आर्टिफिसियल छालाहरू पनि छन् तर तिनीहरू एकदमै महँगो भयो.
1: अब जस्तो यहाँले भन्नुभयो एउटा मृत्यु भएका व्यक्तिको छालाबाट चाहिँ हामीले अंग दान भनौँ न त्यो छाला प्राप्त गर्न सकिने भयो. मृत्यु भएका व्यक्तिहरूको छाला लिनलाई चाहिँ किन यो हामीले जनचेतना नपुगेर अथवा मृत्यु भएका पनि त थुप्रै हुन्छ मान्छेहरू हरेक दिन होइन?
0: हजुर, जनचेतना नै नपुग्नेकै नै भन्नु पर्यो अहिलेलाई हामीलाई. किनभने धेरै मान्छेहरू चाहिँ यो थाहा नपाएको मान्छेहरू पनि भए तर थाहा पाएकै मान्छेले पनि दिनलाई अझै तयार भइसकेका छैनन्. एउटा थाहा पाउनु एउटा लेभलको भयो होइन, त्यो म गर्छु भन्नुलाई अर्को लेभलको कुरा भयो कि. त्यो अर्को लेभलसम्म हामी पुग्न नसकेको पनि हो. कतिलाई त थाहा नै पनि छैन. तर काठमाडौँको मान्छेलाई अहिले थाहा छैन भन्दाखेरि मलाई अलिक अनौठो लाग्छ. किनभने हामी धेरै ठाउँमा गएर धेरै मान्छेहरूलाई भेटेर कुरा गरेका छौँ छाला दानको लागि. तर कल्चरल कुराले पनि होला, हाम्रो सांस्कृतिक कारणले पनि मान्छेहरूले दान छालाको दान नदिइराख्या होला. किनभने मरेपछि यहाँलाई थाहा छँदैछ कैयौं जातका मान्छेहरूले त्यो शरीरमा छुन पनि हुँदैन. जिउँदो मान्छेलाई छुँदा केही पनि हुँदैन तर मरेको मान्छेलाई छुन पाइँदैन. किनभने हामीले त्यो मरेको मान्छेलाई त्यसरी छोइदियौं भने, सडन मान्छेले छोइदियौं भने त्यो मरेको मान्छे त स्वर्ग नै जान पाउँदैन भन्ने छ विश्वास छ त्यस्तो होइन. त्यसो भएको हुनाले अब हामी थाहा छैन मरेपछि कहाँ जान्छ भनेर थाहा नभए हुनाले त्यसलाई हामीले अन्धविश्वास पनि भन्न सकियो होला. तर थाहा छैन नि त हामीलाई के हो भनेर.
1: मरेपछि कहाँ जान्छ त हामी कसैलाई थाहा छैन. तर ती मरेका व्यक्तिको छालाबाट चाहिँ एउटा व्यक्ति सधैँ जीवित भइरहन्छ अथवा उसको छालाले त सास फेरिराख्छ होला नि त. अर्को
0: दुईजना मान्छेलाई बचाउन सकिन्छ. एकजना मान्छेको छाला हामीले पायौं भने दुईजना मान्छेको ज्यान बस्ने सम्भावना बढेर आउँछ अहिले आजको अवस्थामा नेपालमा. तर अब के भयो भने हामीले त्यो पाउन गाह्रो भयो. धेरै मान्छेले दिँदैन. मेरो आफ्नै बुवाको भनौँ न, अब म यहाँहरूलाई हजुरलाई म आफ्नै अरूलाई त धेरैजनालाई छाला दिनुहोस् भनेर हिँडेको मान्छे म. मेरो आफ्नै बुवा एक्सपायर हुँदाखेरि मैले आमालाई कुरा गर्ने बित्तिकै अनि मैले मान्छेहरू बोलाएँ साथीहरूलाई ल आउनुहोस् छाला लिनलाई भनेर. तर मेरो आमाले नै मलाई के भन्नुभयो भने त कस्तो खालको छोरा होस्, तेरो बाउको आँखा निकाल्ने कुरा गर्दैछस्, कर्नियाको डोनेसन पनि कुरा गरेँ मैले, आँखा निकाल्ने कुरा गर्छ, छाला निकाल्ने कुरा गर्दैछ. तेरो बाउ अर्को जन्ममा छाला बिना आँखा बिना बाँच्यो भने त्यो के अरे जन्मियो भने के हुन्छ भनेर मेरो आमाले नै मान्नु भएन.
1: भनेको उहाँलाई चाहिँ विश्वस्त पार्नै
0: सकिएन. भनेपछि आमाको देहान्त हुँदाखेरि त मैले त त्यो एटेम्प गर्न पनि भएन फेरि होइन. उहाँको विश्वास त्यो थियो नि त. भनेपछि त उहाँको त मैले बोलाउन पनि सकेँ.
1: कहिले कहिले चाहिँ हामीलाई मनका कुराले गर्दाखेरि पनि विज्ञान चाहिँ कहिले कहिले पछाडि पर्ने कुराहरू.
0: अब फेरि अब यो चाहिँ क्याम्पेन शुरू गर्न कोसिस गरिराखेका छौँ. विभिन्न उपायहरू लगाएर अब चाहिँ बढ्छ कि भन्ने आशा, डोनेसन बढ्छ कि भन्ने आशा हामीले राखेका छौँ.
1: तपाई अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ. आजको कार्यक्रममा हामी जलनको प्राथमिक उपचार रोकथामका लागि सरकार र समुदायको भूमिकाका बारेमा कुराकानी गरिरहेका छौ. किर्तिपुर अस्पतालका प्लास्टिक सर्जन प्राध्यापक डाक्टर शंकर मान राईसँगको थप कुराकानी बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.
2: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो. बजेट र प्याकेज तपाईँकै रोजाइको. अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ. क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 को इन्टरनेट बोनस. सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
4: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
3: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690।
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: श्री ठाकुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी जलनको प्राथमिक उपचार रोकथामका लागि सरकार र समुदायको भूमिकाका बारेमा किर्तिपुर अस्पतालका प्लास्टिक सर्जन प्राध्यापक डाक्टर शंकरमान राईसँग कुराकानी गरिरहेका छौं। म डाक्टर साहबलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रममा। यसमा चाहिँ जब व्यक्ति जलेको अवस्थामा हुन्छ र अलिकति चर्चित र राजनीतिकले छोएको विषयवस्तुका व्यक्तिहरू भयो भने यहाँ उपचारका लागि ल्याउँदा ल्याउँदै पनि विदेश लाने चर्चा चाहिँ धेरै चल्छ। हामी के सक्षम छैनौं र
3: होइन सक्षम त अब त्यसरी विदेशसँग हामी पूरै सक्षम छौँ भन्नलाई अलिकति गाह्रो पनि छ, किनभने विदेशमा जुन किसिमको त्यो उपचारको साधनहरू छन् मैले भनिहालेँ एकदमै महँगो चिजहरू त्यो त्यहाँ पाइयो, पैसा चाहिँ हुन पर्यो होइन। अब पैसा भएको मान्छे त अहिले पनि त के मैले हजुरको यहाँ म कतिचोटि बाहिर विदेश जाँदाखेरि प्लेनमा ब्याङ्ककमा डेलिभरी गर्न गएको नर्मल डेलिभरी गर्न गएको मान्छेहरू कति भेट्छु कति भेट्छु म होइन। इन्डियामा त एकदम सिम्पल क्यान्सर उपचार नेपालमा हुँदैन गइराखेका छन् इन्डिया, त्यस कारण त्यो कुराहरू त भइराखेकै हुन्छ। त्यसमाथि पनि अब कुनै एउटा अलिकता पोलिटिकल्ली इम्पोर्टेन्ट कुराहरू घटनामा परेको मान्छेहरूलाई त अब त्यो लाना त्यसलाई नर्मल नै मान्नुपर्छ। त्यसलाई चाहिँ ऊ गयो मलाई चाहिँ म गइन भनेर भन्नुभन्दा पनि त्यस्तो खालको कुराहरू पर्छ नै नि होइन। सबै मान्छे हामी एउटै एकै थरीको स्कूलमा भर्ना भएर पढ्न पायौँ र
2: हामीले आत्मसमीक्षा गर्ने हो भने भनौँ हाम्रा यहाँका चिकित्सकहरू अथवा अस्पताल वन अस्पतालहरूले नै अलिकति समीक्षा गर्ने हो भने बाहिर लगेर चाहिँ झलनाथ खनालको श्रीमती हुनुहुन्छ अरू पनि थुप्रै हुनुहुन्छ होइन चर्चित व्यक्तिहरू उहाँहरू चाहिँ नर्मल अवस्थामा आएको धेरै जस्तो देखिन्छ होइन भनेको हामीमा पनि त्यो कमजोरी छ भने
3: केस वाइज नै कुरा गर्नुपर्छ होला। झलनाथ खनालजीको म्याडम चाहिँ नै हामीले लान पर्दैन भनेर हाम्रो यहाँ विज्ञको एउटा टिमले नै तपाईँलाई लान जरुरी छैन भनेर फेरि झलनाथ खनालजीले हुन्छ म लान पर्दैन भनेर बस्नुभएको तर उहाँको छोराले होइन हामी लान्छौँ भनेर लानुभएको, त्यसो हुनाले अब त्यसमा त्यो धेरै डिस्कसन गर्न परेन राम्रो भएर आउनुभयो होइन। अब यहाँ भएको भए चाहिँ के हुन्थ्यो भन्ने कुरा अर्कै कुरा भयो, त्यो हिस्ट्री भइसक्यो त्यो त होइन, अब त्यो इतिहास भइसक्यो। नाम लिँदा पनि केही पनि त्यसको अर्थ नलाग्ने कयौं मान्छेहरू हामी बचाएको छौँ। मैले अघि भने नि 60% मान्छे जलाएको छौँ तर 40% मान्छे पनि गइरहेछन्। यो कुरा नेपालमा मात्रै होइन कि जहाँ पनि हो, म सिङ्गापुर के अरे मलेसियामा थिएँ, मलेसियाको बर्नको सेन्टरहरू हेर्दाखेरि त्यहाँको मान्छेले के भनिरहेको थियो भने मलेसियामा बिरामीहरू चाहिँ त्यो इन्डोनेसियाबाट आउँदो रहेछ, इन्डोनेसियाका जति पनि धनी बिरामीहरू छन् त्यो प्लेन चार्टर गरेर मलेसियामा उपचार गर्दा रहेछन्। अब मलेसियाको बिरामीहरू चाहिँ कहाँ जान्छ त भने सिङ्गापुर जाँदा रहेछन्, बुझ्नुभयो कि भएन। मलेसियाको अलिक धनी मान्छेहरू मलेसियामा उपचार नगर्ने उनीहरू सिङ्गापुर जाने, सिङ्गापुरको धनी मान्छेहरू चाहिँ कहाँ जाने त युके जाने होइन अमेरिका जाने। अब त्यो चिजलाई जताततै हुँदो रहेछ, त्यसलाई त्यसरी लिँदा भयो। तर मैले चाहिँ यो अहिले जुन हजुरले भन्नुभयो बाहिर लाने कुरामा मन्त्रीज्यूले एकदमै रातभरि खटिनु भएको थियो भने त्यसलाई पोजिटिभ लिनुपर्छ भन्ने लाग्छ मलाई चाहिँ कि सबैलाई किन नगरे भने त्यसरी भन्न थाल्यो भने त्यो अर्को कुरा
2: होइन।
3: एउटा त्यो भयो, अब उहाँले जुन किसिमले एउटा व्यक्तिगत रूपमा पनि र एउटा मन्त्रीको स्तरले पनि उहाँले जुन कोसिस गर्नुभयो त्यो एउटा एकदमै त्यसलाई पोजिटिभ मान्नुपर्छ। त्यो बिरामीलाई लानै पर्थ्यो कि पर्दैन थियो भनेर त्यो कुरा पनि नगरौँ अहिले। तर कुनै पनि बिरामी जटिल जलेको बिरामी त्यस्तो खालको घटना आउँछ भनेपछि त्यो मान्छेलाई लामा लानै नहुने भनेर म त्यस्तो पक्षमा चाहिँ म छैन
2: भनेको। त्यस्तोलाई लाँदाखेरि जुन समयको ग्याप हुन्छ नि त्यसले झन् जटिलता निम्त्याउने अवस्था
3: त्यस्तो छैन, किनभने एकदमै 24 घण्टा लाग्ने त होइन नि त इन्डिया पुर्याउनलाई, त हामी त दिल्लीको कुरा गर्दैथ्यौँ होइन, दिल्ली पुर्याउनलाई 24 घण्टा लाग्ने त होइन। तर त्यो घटनाबाट मैले सिकेको पाठ चाहिँ अर्कै छ, त्यो कुरा मैले धेरै मान्छेहरूलाई थाहा छैन
2: जस्तो अहिले सेयर गर्नु पर्यो भने
3: अहिले त्यो चाहिँ मैले सिकेको पाठ चाहिँ के भने कुनै पनि एउटा बिरामीलाई हामीले तुरुन्तै लान खोज्यौं भने पनि कहिले कहिले लान नसक्ने रहेछौँ। मसँग पर्याप्त पैसा छ, म यहाँ नेपालमा उपचार गर्दिनँ जलनको भयो भने, धेरै जल्यो भने म नेपालमा त उपचार गर्ने नै भने मैले किनभने इन्डिया सजिलो लान सक्छु भन्ने मान्छेले पनि उसले चाहने बित्तिकै जान नसकिने रहेछ। घटना कहाँ भयो? राति मन्त्रीज्यू लागे हुनुहुन्छ तर इन्डियाले पर्मिसन दिन पर्यो उडाउनको लागि, त्यहाँ तयारी हुन पर्यो, अनेक कुराहरू छ नि त, यहाँबाट प्लेन तयार हुनु पर्यो कि त इन्डियाबाट यहाँ प्लेन आउनु पर्यो। त्यसो हुँदाखेरि मैले सिकेको पाठ चाहिँ के भयो भने कुनै पनि मान्छे जतिसुकै पावरफुल जतिसुकै पैसा भएको भए तापनि उसलाई जलन भयो धेरै जटिल जलन भयो भने उसलाई टाइम नहुन सक्छ त्यहाँ पुग्नलाई त्यसको मतलब के अब एउटा लेसन त्यो हो अर्को लेसन चाहिँ के हो भने त्यसो हो भने हामीले पाठ के सिक्नु पर्यो भने नेपालमै जटिल भन्दा जटिल जलनको पनि उपचार गर्न सक्ने हाम्रो जनशक्ति अथवा ठाउँ बनाउनु पर्यो अथवा त्यस्तो टेक्नोलोजी ल्याउन सक्नु पर्यो हामीले टेक्नोलोजी त्यो एभाइलेबल हुनु पर्यो यहाँबाट हामीले उडाएर इण्डिया पुर्याउनको लागि झनै 30 लाख जति चाहिन्छ हामीलाई उडाउन मात्रै त्यहाँ पुर्याउनलाई तर त्यो 30 लाख हामीले यहाँ उपचार गर्नमा प्रयोग गर्न पाउँदैन हाम्रो प्रविधि एक्सेस भएन उपचारको प्रविधि राम्रो गर्न सकेन जनशक्तिको लेभल हामीले बढाउन सकेनौ भने पैसाले पनि हामी नबाँच्ने रहेछौ भन्ने लेसन हामीले सिक्नु पर्यो
2: तपाईँले जसरी पाठ सिके भन्नुभयो सरकारले चाहिँ के पाठ सिक्नुपर्छ
3: सरकारले एकदमै पोजिटिभ कुरा गरिरहेछ क्या अहिले र अघिल्लो सरकारले पनि कोसिस गरे आउन होइन अहिलेको भन्दा अघिल्लो दुईटा मन्त्रीको कम्तीमा पनि म सम्झन्छु होइन मोहन बस्नेत सर हुनुहुन्थ्यो त्यो पछाडि हाम्रो पौडेल सर आउनुभयो दुवैजनाले एकदमै मेहनत गरे आउनु वनको लागि पनि कि किनभने उहाँहरू मन्त्री हुँदाखेरि वनमा त्यही त समस्या होइन नि त समस्या त सम्पूर्ण देशको सम्पूर्ण स्वास्थ्यको समस्या हेर्नुपर्ने हुन्छ नि त होइन तर वनलाई उहाँहरू दुवैजनाले एकदमै त्यसलाई निशानामा राखेर काम गर्नु भएको हो अहिलेको सरकारले अहिलेको मन्त्रीज्यूले त अझै त्योभन्दा अगाडि पनि बढ्नुभयो कि त्यो हुन पनि जरुरी छ किनभने हामी एउटै लेभलमा सधैँ बसेर भएन अहिलेको मन्त्रालयबाट के काम भयो भने एउटा कुरा चाहिँ हामीले अरू काठमाडौँदेखि बाहिर पनि अरू ठाउँमा पनि यो सेवा लानपर्छ भनेर एकदमै त्यसमा लाग्नु भएको छ होइन लागि परेको छ र त्यो भनी पनि सकिया छ त्यसको लागि काम गर्नुपर्ने बाँकी छ त्यो
2: जनशक्ति प्रविधि सहितको हो कि
3: अब खोल्न चाहिँ खोलियो संरचना भयो अब जनशक्ति चाहिँ हामीले तयार गर्नुपर्छ होइन त्यो एउटा बाँकी भयो तर त्योभन्दा नि अझ ठूलो कुरा अहिले के भइरहेछ भन्दाखेरि यो जलन सम्बन्धीको सबै नियम कानूनहरू अब त्यसमा चाहिँ रिभ्यू गरेर अब के गर्ने भनेर काम भइरहेछ होइन त्यो के भइरहेछ भन्न अहिले मैले मिल्दैन किनभने त्यो अझै पनि प्रिपरेसनमै छ होइन तर मैले आफू संलग्न भएको कारणले मैले हजुरलाई के भन्न सक्छु भने अब एकदमै राम्रो पोजिटिभ कुराहरू नियम कानून ऐन अथवा त्यो निर्देशिका नै निस्किँदैछ कि त्यसले गर्दाखेरि अब हामीले धेरै जननको बारेमा एकदम अलाप विलाप गरेर रोई कराई गर्नुपर्ने दिन आउँदैन कि भन्ने मलाई लाग्छ अब हामी
2: त्यो आर्थिक हिसाबले भन्न खोज्नु भयो कि जनशक्ति प्रविधि हिसाबले
3: प्रविधि हामी बनाउँछौँ त्यसमा पनि लागिसकेका छ सरकार प्रविधि बनाउनको लागि र अर्को चाहिँ के भन्दाखेरि त्यसको लागि चाहिने आर्थिक सहयोगको लागि पनि सरकारले अब त्यसमा सोचिसकेका छ
2: हामीले विगतलाई सम्झिने हो भने कुनै बेला एसिड आक्रमणबाट हुने जलन धेरै हुन्थ्यो होइन अहिले आएर शून्यमा झरिसक्यो भनेको कानून परिमार्जनबाटै हो कानून भयो भने त त्यो झर्ने रहेछ नि त शून्यतामा होइन
3: यो बेलामा हामी सबैले म्याडम हामी सबैले सम्झाउनु पर्ने नाम चाहिँ उज्जवल विक्रम थापा भन्ने एकजना वर्ण एक्टिभिस्ट हुनुहुन्छ सर हुनुहुन्छ उहाँले हामीलाई अहिले धेरै सहयोग गरिराख्नु भएको छ उहाँको नाम लिनुपर्छ किनभने उहाँको प्रयासले नै यो जलन मध्येमा त्यो एसिड बर्न चाहिँ होइन अहिले जिरोमा गएको 3 वर्षदेखि एकजना पनि जलन भएको छैन मैले के भन्न खोजेँ भने उहाँको प्रयासले थोरै समयको प्रयासले यति ठूलो परिवर्तन आएको संसारमा सायद अर्को कुनै देश छैन बुझ्नु भएन म बांगलादेशको पनि मलाई थाहा छ बांगलादेशमा पनि धेरै एसिड अट्याक हुन्छ इण्डियामै पनि भइराखेको छ तर त्यो दुवै ठाउँमा तिनीहरूले जिरो बनाउन सकेका छैनन् हामीले जिरो बनायौं हुन त अब हाम्रो पपुलेसन कम भनेर पनि भन्नु सक्नु होला तपाईँले तर पपुलेसन कम भयो भने नम्बर पनि कम होला तर जिरो नै आउने भनेको त त्यो ठूलै कुरा हो बांगलादेशमा उहाँको संख्या एसिड बर्नको संख्या कम गर्नको लागि उहाँलाई झण्डै 20 वर्ष लाग्यो कम गर्न मात्रै जिरो बनाउन सक्नु भएको छैन इण्डियाको त्यही अवस्था छ कति वर्षदेखि उहाँहरू कानून नै लगाएर अनेक के लगाएर गरिरहनु भएको
2: अहिले यहाँले अलिकति सुझावै दिनुपर्दा लामो समय यो क्षेत्रमा काम गर्नुभएको धेरै समय भइसक्यो यहाँले होइन सरकारलाई सुझाव दिनुपर्दा यो ठाउँमा चाहिँ हेर्न परिवर्तन गर्नुपर्छ भनेर के सुझाव
3: एकदमै राम्रो प्रश्न हजुरको अब हामीले सुझाव दिँदाखेरि जहिले पनि कुन चाहिँ प्र्याक्टिकल हुन्छ भन्ने पनि गर्नु पर्यो होइन अब अमेरिकाको रिसोर्स हामीलाई ले भनेर त्यसरी भन्न पनि भएन तर हामीले कहाँबाट सुरु गर्न सक्छौँ भने म्याडम अहिले हामीलाई सबैभन्दा गाह्रो काठमाडौँदेखि बाहिर सेवा हामीले दिन नसकेको कारण एउटा मेन कारण के हो भने हामीसँग जनशक्ति पुगेको छैन अहिले जलनको उपचार गर्ने भनेको एउटा के बुझ्नु पर्यो भने सबैले जलनको उपचार भनेको औषधि दिएर गर्ने उपचार होइन, यो सर्जरी हो, अपरेसन नै हो। अपरेसन गर्न जानेको डाक्टरले जलनको उपचार सिक्छ अनि उनले गर्न पर्छ होइन। अब त्यो खालको गर्ने भनेको नेपालमा चाहिँ प्लास्टिक सर्जनहरू हो। अहिले प्लास्टिक सर्जनहरू जम्मा 25 जति होला नेपालमा, नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको। अब अधिकांश मान्छेहरू हामी काठमाडौँमै छौँ। नयाँ निस्किने भनेको वर्षमा 2-3 भन्दा बढ्ता निस्किया छैनन् अहिले। अब हामीले 18 अस्पताल बाहिरको अस्पतालमा यदि हामीले सेवा लाने हो भने र 3-3 मात्रै वर्षमा निस्कने भने हामीलाई 6 लाग्ने भयो त्यहाँ प्लास्टिक सर्जन पुर्याउन मात्रै, त्यो पनि एकजना मात्रै प्लास्टिक सर्जनले त्यहाँ सेवा दिनलाई गाह्रो हो, त्यो पनि बुझ्नु पर्यो। एकजना मान्छे तर हामीले पठाएको त खै त भएन भनेर उसलाई दोष दिन पनि भएन, किनभने एउटा टिम चाहिन्छ उसलाई होइन, सिस्टम डेभलप गर्नु पर्यो, त्यो अर्गनाइज गर्न कोसिस गर्न पर्यो, सक्नु पर्यो होइन, त्यो व्यवस्था मिलाउन सक्नु, त्यसको लागि पनि टाइम लाग्छ। तर प्रथम कुरा चाहिँ के हो भने त्यहाँ कमसेकम बर्नको उपचार गर्न सक्ने एउटा शल्य चिकित्सक हामी सर्जन भन्छौँ, सर्जन हुन पर्यो जसले चाहिँ लिडरसिप लिन पर्यो। त्यो सर्जन, त्यस्तो खालको सर्जन अहिले प्लास्टिक सर्जन हामीले सबै ठाउँमा पुर्याउन नसकेका हुनाले अहिले हामीले के गर्नु पर्यो भने प्लास्टिक सर्जनको काम गर्न सक्ने जेनरल सर्जनलाई नै ट्रेनिङ दिन पर्यो। त्यो जेनरल सर्जनले अब फेरि त्यो बर्न मात्रै गरेर बस्नेवाला छैन, उसले चाहिँ आकल झुकल मात्रै गर्ने हो बर्नको उपचार। त्यस हुनाले त्यो मान्छेलाई हामीले सानो समयको, थोरै समयको ट्रेनिङ दिन पर्यो। त्यो चाहिँ 1 भनेको छौँ अहिले हामीले। हामीले त 1 ट्रेनिङ एकजना सिस्टरलाई त्यो अपरेसन थिएटरमै त्यो डाक्टरसँगै काम गरेर गर्नु पर्यो, अनि एकजनालाई चाहिँ बर्नको आइसियूमा काम गर्न लगाएर 1 1 महिनाको 3 जम्मा एउटा अस्पतालबाट 3 टिम आयो भने हामीलाई यसले पुग्ने खालको छ।
2: भनेपछि फरक टिम चाहिँ चाहिएन, त्यहाँ भएकै टिमबाट काम गर्न
3: सकिने होइन। बाहिरबाट तपाईँले टिम लिएर जानु भने उनीहरूको त कामै पुग्दैन नि, बर्न त त्यति धेरै त होइन नि त, कहिले काहीँ आउने कुरा हो। हाम्रै अस्पतालमा जम्मा दिनमा भनौँ न 877 भनेको दिनमा हामीले 2-3 बिरामी आएको हुन् एभरेजमा। अब बाहिरतिर त त्यो त होइन, हप्तामा एउटा आउला, 2 एउटा आउला, त्यतिको लागि तपाईँले टिम मात्रै पुरै टिम राखेर त तपाईँको त्यो त खर्चिलो भयो नि त। फेरि त्यही मात्रै गर्छु म, केही पनि गर्दिनँ भन्ने मान्छेलाई तपाईँले त्यहाँ राख्नु त त्यो मूर्खता भइहाल्यो नि त। त्यसो हुनाले अहिले हामीले गर्नुपर्ने चाहिँ के भने जेनरल सर्जन अरू अपरेसन गर्ने डाक्टर मध्येमा इन्ट्रेस्ट भएको डाक्टरलाई, एक डाक्टर र नर्सेसहरू त बिचराहरू उहाँहरूलाई समस्या छैन, उहाँहरू आउनुहुन्छ, डाक्टरको समस्या हो अहिले हामीलाई।
2: जस्तो अहिले यहाँले उठाइहाल्नु भयो कि
3: धेरै इन्ट्रेस्ट नहुन सक्छ क्या उहाँहरूको, उहाँको गल्ती होइन त्यो, किनभने सबै डाक्टरको इच्छा हो नि त आफ्नो। म के भने मलाई हजुरले चाहिँ नेपालमा त एग्रिकल्चर आवश्यक छ, टिचर आवश्यक छ, त किन डाक्टर परिस भन्नु भने मसँग त आन्सर त छैन नि त। डाक्टरै बन्न मन लाग्यो भने मैले पढेको भन्ने बाहेक मसँग त अर्को उपाय त हुँदैन। 1 मैले किन भनेको छु भने हाम्रो अस्पतालमा हप्ताको 6 नै अपरेसन हुन्छ, 2 अपरेसन थिएटरमा लगातार, 3-4 ठुल्ठुलो अपरेसनहरू दिनौ 2 अपरेसन थिएटरमा हुन्छ। त्यसो हुनाले अघि मैले जुन हजुरलाई भने त्यस्तो खालको टिम, अस्पतालको टिम हामी 2 अस्पतालबाट 2 टिम लिएर आएर एकैचोटि उहाँहरूलाई ट्रेनिङ दिन सक्छौँ हामी।
2: जनशक्ति तयारदेखि लिएर जुन पूर्वाधारका कुराहरू यहाँले चर्चा गर्नुभयो, अब अलिकति हामी फेरि उपचारतर्फ नै फर्क्यौं। यही समस्या, यही उपचार गर्दा अन्य रोगहरूमा उपचार पछि ऊ खुसी भएर फर्किन्छन् भने, यहाँ उपचार पछि पनि उसले धेरै लामो समयसम्म आर्थिक पाटो, मानसिक पाटो दह्रो बनाएर बस्नुपर्ने अवस्था छ। यस विषयमा पनि सरकारले चाहिँ केमा चाहिँ ध्यान दिनु जरुरी छ?
3: ती बिरामीहरूलाई लामो समयसम्म उपचार गर्नुपर्ने आवश्यक भएको हुनाले उनीहरूलाई सपोर्ट गरिराख्नुपर्ने आवश्यकता छ। तर अहिले चाहिँ हामीले नेपालमा जलन भएर अङ्गभङ्ग भएका मान्छेहरू जो चाहिँ अपाङ्गतामा छन् उहाँहरूलाई सपाङ्ग गर्ने खालको रिकन्स्ट्रक्टिभ सर्जरी भन्छ, त्यो सर्जरी हामीले फ्रीमा नै उपलब्ध गराइरहेको छौँ कृतिपुर अस्पताल र यसको मेकानिजमबाट नेपालको विभिन्न अस्पतालहरूमा गएर। त्यो निशुल्क नै छ, उहाँहरूले पैसा पनि तिर्न पर्दैन, त्यो समस्या भएन। तर हामीलाई समस्या कहाँनिर छ भने कसैको हात छैन, कसैको खुट्टा छैन भने त्यहाँ त हात लगाउनु पर्यो, खुट्टा लगाउनु पर्यो। अब हात लगाउने भनेर एउटा सिम्पल हात जस्तो देखिने चिज पनि हामी लगाउन सक्छौँ, यसो हुक भएको, यसो केही उठाउने खालको माथि पनि लगाउन सक्छौँ, अथवा हातै जस्तो चल्ने खालको पनि होइन, त्यस्तो पनि हात निस्किसके। अब तर त्यो त्यस्तो खालको एकदम सोफिस्टिकेटेड ह्यान्डलाई त 30 लाख जति पर्छ। अब एउटा व्यक्तिलाई 30 लाख सरकारले खर्च गरेर हात लगाउने त अहिले अहिलेको अवस्थामा त अलिकति गाह्रो नै होला नि त होइन। त्यसो भएको हुनाले यस्तो चिजहरू हामीले डिस्कसन गर्दाखेरि जहिले पनि आफ्नो देश सुहाउने गर्न पर्यो कि। मलाई एकदमै भिभिडली सम्झना हुन्छ श्रीलङ्कामा आजभन्दा झनै म 20 अगाडि गएको, त्यहाँदेखि गएको थिएँ म। त्यहाँ कुनै पनि उपचारमा 1 पैसा पनि लाग्दैन थियो, कार्डियाक सर्जरी भन्नुहोस् कि न्युरो सर्जरी भन्नुहोस् कि प्लास्टिक सर्जरी भन्नुहोस्, कुनै पनि अपरेशन गर्दाखेरि एक पैसा पनि लाग्दैनथ्यो तर अब अहिले के हो देश हेर्नुहोस् हामीले पनि सबै उपचार फ्रीमा आउनु पर्छ दन्डको मैले भने जस्तै हजुर छातीको हुनुहोला र अर्को अर्थोपेडिकको डाक्टर होला अर्को नाक कान घाँटीको होला सबै निशुल्क हुनुपर्छ भनेर हामी सबै के अरे भुख हडताल गर्ने त्यसो भएकोले हामीले सरकारले के सक्छ भन्ने कुरा पनि हेर्नु पर्यो
2: ती व्यक्तिहरू जसले चाहिँ आवेशमा आएर केही एउटा सेकेन्डको आवेशमा आएर चाहिँ आफ्नो जीवनलाई चाहिँ सकाउने प्रयासहरू गर्नुहुन्छ नि उहाँहरूलाई चाहिँ के सुझाव दिनु
3: एकछिन मैले भनेर उहाँहरू चेन्ज हुने त्यस्तो आशा नगरौं तर के हो भन्दाखेरि मैले चाहिँ के गर्छु भने मलाई पनि रिस उठ्छ नि त होइन कोही मान्छे आएर मलाई एकदम मन नपर्ने कुरा गर्दाखेरि मलाई पनि रिस उठ्छ रिस उठ्दाखेरि उसलाई भन्ने चिज पनि मेरो दिमागमा आइसकेको हुन्छ मेरो मुखमै पनि आइसकेको हुन्छ तर मैले चाहिँ के गर्छु भने एक मिनट पर्खन्छु एक मिनट धैर्य गर्छु म एक मिनट मात्रै धेरै गर्दाखेरि त्यो अघि भन्न खोजेको चिज ओहो कति इनअप्रोप कति नराम्रो हुन्थ्यो यदि मैले त्यो भनेको भए भन्ने मैले एक मिनटमा मैले बुझिसक्छु उपाय त्यही नै हो हजुरको आफूमा मनमा आएको कुरा तुरुन्तै हामीले भनिहाल्ने अथवा गरिहाल्ने गर्यौं भने इम्पल्सिभ भन्छौ नि त्यसैलाई गरिहाल्ने भयो भने त्यसको त कन्सिक्वेन्स त अब कोही कोही अब जीवनै जाने हुन्छन् भने कोही कोही अब जीवनभरिको लागि सम्बन्ध नै बिग्रिने खालको हुन सक्छ
2: जीवन त गइहाल्यो त्यो परिवार जो चाहिँ उसको लागि धेरै ठूलो महत्वपूर्ण हुन्छ उनीहरूको जीवन के होला
3: हैन
2: एकचोटि त्यो एक मिनट जुन धैर्यतामा चाहिँ त्यही परिवार सम्झिनु पर्यो
3: हजुर एक मिनट मात्रै हामी धैर्य गर्यौं भने पनि हाम्रो विचार अर्कै आउँछ त्यो विचार त आउँदै जाने गर्ने हो नि त एक मिनट मात्र एक मिनट भनेको लामो समय हो त्यो बेलामा फेरि हजुरको एक मिनट भने कति हो र भने जस्तो लाग्छ त्यो बेलामा हामी जुन बेलामा इम्पल्सिभ हुन्छ त्यो बेलामा यति महत्वपूर्ण हुन्छ त्यो एक मिनट हजुरको होइन त्यसले परिवर्तन ल्याउँछ हामीलाई
2: पालिकाहरूले गर्नुपर्ने कुरा गरौं न जस्तो रोकथामको लागि पालिकाले ठूलो प्रयास गर्न सक्छ होइन प्राथमिक उपचारको सन्दर्भमा भनौं अथवा यो प्राथमिक उपचारको कुरा गरौं अथवा जलन हुनै नदिनको लागि रोकथामको लागि चाहिँ के गर्न सक्छ पालिकाले
3: पालिकाले अहिले कति पालिकाले गर्न थालिसके म्याडम हजुरले यो राम्रै कुरा उठाउनु भयो कति पालिकाहरूले अहिले चाहिँ फण्ड नै छुट्याएर यो खालको प्राथमिक उपचार मात्रै नभएर रोकथाम नै हुनै नदिनको लागि के गर्न सकिन्छ भनेर उहाँहरूको थुप्रो मान्छेहरूको जमात बनाउँदै उहाँहरूलाई ल यसो यसो गर्यो भने यो वर्णलाई चाहिँ हामी कम गर्न सक्छौँ है जलनको कुरा कम गर्न सक्छौँ भनेर साथसाथै जलन भयो भने प्राथमिक उपचार यो गर्न पर्यो र यसरी चाहिँ अस्पतालसम्म पुर्याउने तरिका यो हो भनेर हामीले अहिले दिन थालिसकेका छौँ त्यो चाहिँ कति ठाउँमा त उहाँहरूकै खर्चमा के पालिकाले नै निकालेको खर्चबाट उहाँहरूले छुट्याएको खर्चबाट अहिले गर्न सकिरहेछौँ त्यो चाहिँ एकदमै पोजिटिभ कुरा भएको छ कि म्याडम नि किनभने त्यो कुरा यहाँबाट सेन्टरकै गभर्मेन्टले गर्नुपर्ने हो भने धेरै गाह्रो हुन्थ्यो कि तर त्यहाँको लोकल गभर्मेन्टले नै गर्दाखेरि चाहिँ के भने उनीहरूले हाम्रै आफ्नै ठाउँमा हामी आफैले आफैलाई होइन गरेको भयो कि उहाँहरूको त्यो अपनत्व भयो क्या त्यो त्यसमा टेक्निकल हेल्प हामीले गरिदिएछौँ कृतिपुर अस्पतालबाट गएर तर त्यो चाहिँ उहाँहरूको कार्यक्रम भयो बुझ्नुभयो नि हजुरले होइन हाम्रो लागि हामीलाई हाम्रै लागि हामी आफैले गरेको भयो कि त्यस्तो खालको उहाँहरूले अहिले सुरु गर्नुभएको छ धेरै ठाउँमा हजुर इभन कोही कोही ठाउँमा त उपचारको लागि पनि उहाँहरूले फन्डहरू छुट्याउनु भएको छ
2: अब अन्त्यमा यहाँले अब भन्नै पर्दाखेरि सुझाव दिनै पर्दा अथवा केही दुई शब्द छोड्नै पर्दा चाहिँ के चाहिँ भन्न चाहनुहुन्छ
3: अब सबै होसियारौं त्यो त भन्नु परिहाल्यो होइन अब हामीले जलनमा उपचारमा एकदमै धेरैवटा अस्पतालहरू ठूल्ठूलो अस्पताल बनाउन पनि जरुरी छैन भन्ने मैले बुझेँ किनभने धेरै बिरामी रहेनछन् आजकै दिनमा हामीले नेपालभरिमा जलनबाट अस्पतालमै भर्ना भएर उपचार गर्नुपर्ने कतिजना बिरामी रहेछन् भने 100 पनि पुग्दैन आज पनि कि हजारौं बिरामी यहाँ उपचार नपाएर बेहाल भएको त्यस्तो अवस्था होइन यो म्यानेजेबल हो तर के समस्या भयो भने यी बिरामीहरूलाई हामीले अझै स्तरीय उपचार दिनको लागि अझै पुगेन विभिन्न चिज पुगेन एउटा त्यो भयो अर्को चाहिँ यी बिरामीहरू खर्चिलो हुने उपचार खर्चिलो तर बिरामीहरू अधिकांश गरिब भएको हुनाले त्यो उपचारलाई हामीले निशुल्क बनाउन एकदमै जरुरी छ म्याडम होइन उसको चाहिँ त्यो विपन्नको कागजै छैन यसलाई कहाँबाट उपचार चाहिँ निशुल्क गर्ने भनेर हामीले झगडा गर्नुपर्ने स्थिति नहोस् भन्छु म विपन्नको कागज छ त उसले पाइ नै हाल्यो विपन्नको कागज नपाएको मान्छेलाई पनि अपर जर 3-4 लाख निकाल्ने भनेको गाह्रो हो एउटा मान्छे त्यो चाहिँ गरिबीको नजिक भइराखेको मान्छेले अचानक उसले चाहिँ त्यो खालको खर्चहरू कतैबाट जुटाउनु पर्यो ऋण लिन पर्यो अथवा उपचारै गर्न नसक्ने खालको अवस्था भयो भने त्यो त नराम्रो भयो नि त त्यस्तो मान्छेलाई समेत जो मान्छे एकदमै उनीहरूले आफ्नो होइन हामी आफै उपचार गर्न सक्छौ भन्ने बाहेक अरू सबैलाई हामीले निशुल्क उपचार गर्न पाएन

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
1: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
4: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
5: मुटु रोगका बिरामी अब लम्जुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
4: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच को कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
6: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
4: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लम्जुङ। सम्पर्क फोन नम्बर 0665909999, मोबाइल 9847769229।

0: मोदीखोलाको आकस्मिक बाढ़ीले घर रेस्टुरेन्ट बगायो। लगातारको वर्षा र पहिरोका कारण विभिन्न ठाउँका सड़क खण्ड अवरूद्ध। जोखिमपूर्ण क्षेत्रमा यात्रा नगर्न प्रहरीको आग्रह। आदिकवि भानुभक्तको 213 जन्म जयन्ती मनाइँदै नेपाली भाषी रहेका भारत, भूटान, बर्मा लगायतका देशमा पनि कार्यक्रम। युक्रेनमा सरकार पुनर्गठनको तयारी, प्रधानमन्त्रीदेखि सुरक्षा निकायसम्म फेरबदल हुने। र नेपाल भलिबल लीगका लागि 6 जना प्रशिक्षक तय। नेपाल खबरमा अब पूरा खबर। देशका धेरै ठाउँमा गैरातदेखि नै पानी परिरहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई धेरै ठाउँमा अहिले पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो 3 घण्टामा सिन्धुलीको दुधौलीमा सबैभन्दा धेरै पानी परेको छ। धेरै ठाउँमा आज दिनभर झरी पर्ने र केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़का थोरै ठाउँमा तथा मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई र लुम्बिनी प्रदेशको पहाड़ र हिमालका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। आज राति, भोलि र पर्सि पनि ठूलो वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। यसैबीच कास्कीको अन्नपूर्ण गाउँपालिका 11 रहेको किमरूङ खोलामा आएको लेदो सहितको आकस्मिक बाढ़ीका कारण मोदी खोलाको जलसतह 81 बढ़दा नदी किनारका घर, रेस्टुरेन्ट तथा सड़कमा ठूलो क्षति पुगेको छ। बाढ़ीका कारण प्रसिद्ध पर्यटकीय गन्तव्य घान्द्रुक जाने नयाँ पुल बिरेठाटी घान्द्रुक सड़क पूर्ण रूपमा अवरूद्ध बनेको छ भने मोदी खोलामा संचालित 4 जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द गरिएको छ। बाढ़ीले अन्नपूर्ण गाउँपालिका 8 र 10 सीमाना सेउली बजारको स्थानीय दिलीप गुरूङको घर र रेस्टुरेन्ट पूर्ण रूपमा क्षति भएको छ। किमरूङ खोलामा आएको लेदो सहितको बाढ़ी मोदी खोलामा मिसिएपछि नदीको बहाव अस्वाभाविक रूपमा बढ़दा सड़क कटान हुनका साथै खोलामाथिको झोलुङ्गे पुल समेत बगाएको छ। पुल बगेसँगै अन्नपूर्ण पदमार्गमा हिँड्ने स्थानीय तथा स्वदेशी विदेशी पर्यटकको आवागमन प्रभावित भएको छ। बाढ़ीका कारण नयाँ पुल बिरेठाटी घान्द्रुक सड़क अवरूद्ध हुँदा घान्द्रुक लान्द्रुक लगायत पर्यटकीय क्षेत्रमा जाने सयौं गाड़ी रोकिएका छन्। निरन्तर वर्षा भइरहेकाले तत्काल सड़क संचालनमा ल्याउन कठिन हुने प्रहरीको भनाइ छ। प्रहरीले स्थानीय बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन, नदी किनारमा नजान तथा आवश्यक परे सुरक्षित ठाउँमा जान आग्रह गरेको छ। वर्षा र पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएका छन्। प्रहरीको पछिल्लो सूचना अनुसार कास्कीको मादी गाउँपालिका 2 ज्याम्दीमा रहेको पोखरा ताङतिङ सड़क खण्ड गैरातीदेखि पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ। त्यसै गरी गुल्मीको छत्रकोट गाउँपालिका 3 काउलीमा पहिरो खस्दा मदन भण्डारी राजमार्ग अवरूद्ध बनेको छ। सिन्धुपाल्चोकको घोडे भोटेकोशी गाउँपालिका 2 कोदारीमा अरणीको राजमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध रहेको प्रहरीले जनाएको छ। यस्तै रोल्पाको परिवर्तन गाउँपालिका 1 खोलाबाङमा रहेको घोराई रूकुम शहीद मार्ग तथा अर्घाँचीको पाणिनी गाउँपालिका 2 डुड़खोलाको सालझण्डी ढोरपाटन सड़क खण्ड हिजोदेखि पूर्ण रूपमा अवरूद्ध छ। यस्तै मकवानपुरको थाहा नगरपालिका 8 स्यार्चे डाँडामा कान्ति लोकपत अनि अस्ति शनिबारदेखि पहिरोका कारण बन्द भएको छ। काभ्रे प्लानचोक सिन्धुली जोड्ने खुरकोट नेपाल थोप कटुन्जेबेसी बीपी राजमार्ग सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै गएको जेठ 22 गतेदेखि गाड़ी चलाउन रोक लगाइएको छ। यसैगरी इलामको राजदुवाली क्षेत्रमा पर्ने मेची राजमार्ग पनि अविरल वर्षाका कारण अवरूद्ध भए पनि त्यस क्षेत्रमा वैकल्पिक मार्ग संचालनमा ल्याएको प्रहरीले जनाएको छ। प्रहरीले वर्षा निरन्तर भइरहेकाले पहिरो तथा बाढ़ीको जोखिम भएका सड़कमा अनावश्यक यात्रा नगर्न, यात्रा गर्नु अघि सड़कको पछिल्लो अवस्था बुझ्न तथा सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा माल्यार्पण सहित विशेष कार्यक्रम आयोजना गरिएको छ। विक्रम सम्बत 1871 साल असार 29 गते तनहुको चुम्दिरगमामा भानुभक्तको जन्म भएको थियो। संस्कृत भाषामा लेखिएको रामायणलाई नेपालीमा प्रस्तुत गरेर भानुभक्तले ठूलो गुण लगाउनु भएको रूपमा उहाँलाई लिइन्छ। उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीको घर घरमा सस्वर लय हालेर पाठ गरिन्छ। भानुभक्तले भाषा, साहित्य र संस्कृति मार्फत महत्वपूर्ण काम गरेको मानिन्छ। वधु शिक्षा, प्रश्नोत्तर, भक्तमाला, रामगीता, फुटकर रचना लगायत उहाँका कृति रहेका छन्। नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जोगाउन उहाँले महत्वपूर्ण योगदान दिनुभएको छ। भानु प्रतिष्ठान र नेपाली शिक्षा परिषद लगायत संघ संस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन्। भानुभक्तको जन्म जयन्ती भारतको दार्जीलिङ, सिक्किम, भूटान, बर्मा लगायत नेपाली भाषीहरू रहेका ठाउँमा समेत मनाइन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सँगै अरू खबरहरू पनि बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ।
1: विद्युतीय उपकरण बन्द गरौ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार

गएको फागुनदेखि तथ्याङ्क संकलन शुरू गरिएको छ भने आउँदो फागुनसम्म यो चल्नेछ। राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार सर्वेक्षणमा श्रम गर्ने उमेर समूहका जनसंख्यालाई समेटिँदै आएको छ। बागलुङ जिल्लाको ढोरपाटन र पूर्वी रूकुमको तकसेरा सीधा सड़क सञ्जाल मार्फत जोड़िएपछि दुई जिल्ला बीचको आवाजावत सहज बनेको छ। गएको फागुन 16 गते बागलुङको निसेल ढोड़ हुँदै रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको मनिष फर्से क्षेत्रमा सड़कको ट्रयाक जोड़िएसँगै ढोरपाटन तकसेरा सड़क सञ्जालमा आएको हो। नेपालको एकमात्र शिकार आरक्ष रहेको ढोरपाटन क्षेत्रमा लामो समयदेखि रोकिएको सड़क निर्माण कार्य ढोरपाटन शिकार आरक्ष कार्यालयबाट अनुमति प्राप्त भएपछि सम्पन्न भएको छ। सड़क सञ्चालनमा पछि बागलुङको निसीखोला गाउँपालिका ढोरपाटन नगरपालिका तथा रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका स्थानीयलाई आवत जावत र दैनिक उपभोग्य सामग्री ढुवानीमा सहज भएको छ। अब विदेशको खबर। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको प्रशासनिक क्षमता तथा प्रभावकारी बनाउने उद्देश्यसहित सरकारको व्यापक पुनर्गठन गर्ने घोषणा गर्नुभएको छ। यस अन्तर्गत प्रधानमन्त्री युलिया स्विरिन्डेकोलाई पदबाट हटाउने तथा केही प्रमुख कानून प्रवर्तन निकायका प्रमुखहरूलाई पनि परिवर्तन गर्ने प्रस्ताव अघि सारेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। राष्ट्रपति जेलेन्स्कीले प्रधानमन्त्री स्विरिन्डेकोको ठाउँमा कसलाई नियुक्त गर्ने भन्नेबारे भने अहिलेसम्म सार्वजनिक भएको छैन। को वर्ष मात्रै उहाँलाई प्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको थियो। यद्यपि सरकार पुनर्गठनको निर्णयले युद्धकालीन परिस्थितिमा प्रशासनलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्य राखेको विश्लेषण भइरहेको छ। अब खेल खबर। नेपाल भलिबल लीग एनभीएलको पहिलो संस्करणका लागि सबै 6 फ्रेन्चाइज टोलीका मुख्य प्रशिक्षक छनौट भएका 6 मध्ये 3 प्रशिक्षक एभरेस्ट महिला भलिबल लीग सम्हालेका रहेका छन्। सगरमाथा स्म्यारर्सको जिम्मेवारीमा उत्सव खड्का, त्यसै गरी भरत यादवले मधेस वारियर्स, रूपेश कुमार विष्टले खप्तर र फाङ्कन्सलाई प्रशिक्षण दिनेछन्। एनभीएलका बाँकी 3 टोली काठमाडौँ रेड्सलाई निपा बहादुर विके, त्यसै गरी अन्नपूर्ण स्पाइकर किङ्सलाई रमेश केसी र कर्णाली शिवराजलाई चन्द्रबहादुर कुवरले प्रशिक्षण दिने भएका छन्। फ्रेन्चाइजका प्रतिनिधिको उपस्थितिमा प्रशिक्षक बाँडफाँड गरिएको एनभीएलले जनाएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज दिनभर झरी पर्ने, केही ठाउँमा ठूलो वर्षाको सम्भावना। कास्कीमा मोदी खोलाको आकस्मिक बाढ़ीले घर रेस्टुरेन्ट बगायो। लगातारको वर्षा र पहिरोका कारण विभिन्न ठाउँका सड़क खण्ड अवरूद्ध। जोखिमपूर्ण क्षेत्रमा यात्रा नगर्न प्रहरीको आग्रह। आदिकवि भानुभक्तको 213 जन्म जयन्ती मनाइँदै नेपाली भाषिरहेका भारत, भूटान, बर्मा लगायतका देशमा पनि कार्यक्रम। युक्रेनमा सरकार पुनर्गठनको तयारी, प्रधानमन्त्रीदेखि सुरक्षा निकायसम्म फेरबदल हुने र नेपाल भलिबल लीगका लागि 6 जना प्रशिक्षक तय।

0: पुलिस दमकल एम्बुलेन्स को फोन नम्बर जुनसुकै समय में पनि चाहिन सक्छ। कण्ठ पारौ वा सबैले देख्ने ठाउँमा राखौ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। इस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: Kiss Bulma Spam. भरपूर मनोरंजन सहित मात्र रु 999 मै डी होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डी होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: साली नदी को सिर,
2: मणि चूड को काख,
1: स्वच्छ सुंदर र स्निग्ध प्रकृति,
2: शांति र आनंद को अनुभूति,
1: भीड़भाड़ बाट टाढा,
2: शहर बाट नजिकै,
1: तपाईको स्वागत र आतिथ्य का लागि सधैं तत्पर,
2: झुले अर्गानिक फार्म रिसोर्ट।
3: विस्तृत जानकारी का लागि फोन नंबर 9861956661 र 9841954181। वेबसाइट झुले.com.np।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भञ्जाङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। गृहमन्त्री सुदन गुरूङले वास्तविक सुकुम्बासीको व्यवस्थापन सरकारले गर्ने बताउनु भएको छ। हिजो भक्तपुरको खरीपाटीमा रहेको होल्डिङ सेन्टरमा मन्त्रीहरूको टोलीले अनुगमन गरी सुकुम्बासीहरूसँग अन्तर्क्रिया गर्दै गृहमन्त्री गुरूङले सरकारले सबै कुराको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले होल्डिङ सेन्टरमा रहेका बालबालिकाहरूलाई विद्यालय जान गाड़ीको व्यवस्था गरिने, खानाको व्यवस्था पनि त्यही हुने र सरकारले सबै समस्या समाधान गर्ने बताउनु भएको छ। बेलायत हुँदै आएको अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड इन्फाको तेस्रो संस्करण यस वर्ष नेपालमा आयोजन हुने भएको छ। आउँदो साउन 30 गते काठमाडौँ अवार्ड समारोह आयोजन गरिने आयोजक संस्था इन्फा इभेन्ट्स यूके र इन्फा नेपालले जनाएको छ। अवार्डमा सहभागी चलचित्र मध्य उत्कृष्ट 5 मनोनयन सार्वजनिक गर्न आयोजित कार्यक्रममा अवार्ड निर्देशक मनोनेश कार्कीले 2082 वैशाख 1 चैत मसान्तसम्म प्रदर्शनमा आएका 40 चलचित्र मध्ये विभिन्न विधामा उत्कृष्ट 5 छनौट भएका कलाकार तथा प्राविधिकहरूलाई प्रमाणपत्र प्रदान गरिएको जानकारी दिनुभयो। अवार्डको निर्णायक समितिमा वरिष्ठ अभिनेता हरिहर शर्मा संयोजक तथा अभिनेत्री गौरी मल्ल, निर्देशक तथा कलाकार रमेश बुढाथोकी र सम्पादक एवं गीतकार करूण सदस्य रहनु भएको आयोजकले जनाएको छ। ठमेल क्षेत्रभित्रका व्यवसायी तथा घरधनीहरूले साझा संस्था ठमेल पर्यटन विकास परिषदको अध्यक्षमा राजुमान डंगोललाई निर्वाचित गरेका छन्। परिषदको हिजो सम्पन्न चुनावमा डंगोलले प्रसय राजभण्डारीलाई पराजित गर्दै गरेको निर्वाचन अधिकृत हरिप्रसाद पंगेनीले जानकारी दिनुभयो। डंगोलले 728 मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्दी राजभण्डारीले 365 मत प्राप्त गर्नुभएको छ। र यस वर्ष 25,000 रूपियाँ राशिको नन्द प्रसाद जानुका स्मृति सम्मान शिक्षा सेवी आत्मकृष्ण श्रेष्ठलाई प्रदान गरिने भएको छ। नन्द प्रसाद जानुका फाउण्डेशनका अध्यक्ष अजय बाबु शिवाकोटीका अनुसार दोलोखाको शैक्षिक विकासका निम्ति इन्जिनियर श्रेष्ठले गर्नुभएको योगदानको कदर स्वरूप उहाँलाई सम्मान प्रदान गर्ने निर्णय भएको हो। भदौ 4 गते नन्द प्रसाद शिवाकोटीको जन्मजयन्तीका दिन श्री श्रेष्ठलाई सम्मान गरिने भएको छ। निजामती सेवामा लामो समय व्यतीत गर्नुभएका उहाँ सहसचिव पदबाट निवृत्त हुनुभएको हो। बिहान 9 राष्ट्रिय र चार भञ्जाङ भित्रका खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। आज दिनभर झरी पर्ने, केही ठाउँमा ठूलो वर्षाको सम्भावना, कास्कीमा मोदी खोलाको आकस्मिक बाढ़ीले घर रेस्टुरेन्ट बगायो, मन्त्रीहरूद्वारा भक्तपुरको खरीपाटीमा रहेको होल्डिङ सेन्टरको अनुगमन, सबै कुराको व्यवस्थापन गर्ने प्रतिबद्धता र तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड नेपालमा हुने। बिहान 9 नेपाल खबर सकियो। बिहान 10 नेपाल भाषामा र दिउँसो 12 नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। आज र भोलि ठूलो पानी पर्न सक्ने भनिएका क्षेत्रमा आवश्यक सतर्कता अपनाउनुहोला। नमस्कार।

0: दिदी अल्मलाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
3: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
4: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
3: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
5: हजुर, रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
3: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
5: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार 7 मा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
7: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टील का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङ का कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
6: हिमालयन ब्रदर ग्रुप प्राली, बेसीसर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
8: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
9: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
10: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
9: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
10: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
9: सवारी चालकको बानी व्यवहार, आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209019, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
10: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
11: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
12: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
13: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर।

0: हेयर कलर, हेयर कटिंग, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
1: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी सलोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात, पुरानो बेङ्सोक, लमसुङ। सम्पर्क 9841626344, 9841626344।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगलाय तनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचाँदी पसल भेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
8: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
8: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
9: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856046662।
10: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Bifonia. Extreme energy drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौ।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
1: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
4: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
4: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसी सह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58260।

0: पिलाई दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0 5 21 0 83,
5: सम्पर्क मोबाइल नम्बर 98 5 60 13 375,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: मरेमियामा, यो दाँतले मलाई साह्रै दुःख दियो।
7: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
6: जान त जाने, बरु कहाँ जाने होला खै?
7: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
1: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065067272।
8: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
9: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
8: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
9: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
8: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021 23 40 21 24, मोबाइल 98 41 45 14 48।
5: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
10: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
5: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
10: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
5: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
10: यस्तो विवाह स्वत बदर हुन्छ।
5: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष कैद वा 30,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुन सक्छ।
10: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोज्छ।
5: बाल विवाहका गम्भीर असरहरू:
10: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
5: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
10: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
5: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
10: बाल विवाह आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
5: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
10: के हाम्रो पहिचान यही नै हो त?
5: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
10: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
5: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
0: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
11: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार, म वसन्ता रेडियो मर्स्याङ्दी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्दी .org मा बिहान 10 बजेको मर्स्याङ्दी समाचारमा स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी विशिष्ट साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै आज दिनभर झरिपर्ने वर्षा र पहिरोका कारण विभिन्न सड़क खण्ड अवरूद्ध। सदरमुकाम बेसीसर स्थित गैरीधाराको खानेपानीमा 100% कोली भेटियो। पालिका भरिमै 2 खानेपानी मात्रै पिउन योग्य र साबिका वर्षको तुलनामा लमसुङका वन जंगलमा डडेलोको क्षति कम। मौसम अनुकूल हुँदा डडेलो फैलन पाएन।
3: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
4: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
3: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
5: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
3: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसात लमजुङ। सम्पर्क फोन नम्बर 0665909999, मोबाइल 98477269229।
6: जिल्ला प्रशासन कार्यालय लमजुङको सवारी साधन आवाजावतमा रोक लगाएको सम्बन्धी जरूरी सूचना। जिल्ला सुरक्षा समिति लमजुङको असार 15 गतेको बैठकबाट निर्णय भए बमोजिम यस वर्षाको मनसुनजन्य विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न यस जिल्लामा देहाय बमोजिम पहिलो उच्च जोखिम रहेको क्षेत्रमा असार 16 गतेदेखि असार मसान्तसम्म अत्यावश्यक बाहेकका अन्य सवारी साधनलाई सञ्चालन तथा आवाजावत गर्न रोक लगाएको बेहोरा सम्बन्धित समयमा जानकारी गराइन्छ।

0: पुष्पलाल मध्य पहाड़ी लोकमार्गको सुन्दर बजार भोरलेटार सड़क खण्डको तिमिरे भन्ज्याङ क्षेत्रमा प्रत्येकदिन साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म यसबाट यात्रु महानुभावहरूमा पर्न जाने असुविधा प्रति क्षमा प्रार्थछौ। जिल्ला प्रशासन कार्यालय लमजुङ।
1: मर्संग एफएम 95 मेगाहर्ज।
2: अब समाचार विस्तारमा। आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा माल्यार्पण सहित विशेष कार्यक्रमको आयोजना गरिएको छ। विक्रम सम्वत 1871 साल असार 29 गते तनहुँको चुन्डी रमगामा भानुभक्तको जन्म भएको हो। संस्कृत भाषामा लेखिएको रामायणलाई नेपालीमा प्रस्तुत गरेर भानुभक्तले ठूलो गुण लगाउनु भएको रूपमा लिइन्छ। उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीको घर घरमा सस्वर लय हालेर पाठ गरिन्छ। भानुभक्तले भाषा साहित्य र संस्कृति मार्फत महत्वपूर्ण काम गरेको मानिन्छ। बौद्ध शिक्षा प्रश्नोत्तर भक्तमाला राम गीता फुटकर रचना लगायत उहाँका कृति छन्। नेपाली जातीय एकता राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना फैलाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ। घर घरमा उहाँले नेपाली भाषामा भावानुवाद गर्नुभएको रामायण पाठ गरी भानु जयन्ती मनाउँछन्। भानु प्रतिष्ठान नेपाली शिक्षा परिषद लगायत संघ संस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन्। भानुभक्तको जन्म जयन्ती भारतको दार्जीलिङ, सिक्किम, भूटान, बर्मा लगायत नेपाली भाषाभाषी रहेका ठाउँमा पनि मनाउने गरिन्छ। भानु जयन्तीकै अवसरमा लमसुङमा पनि कार्यक्रम आयोजना गरिएको छ। देशका धेरै ठाउँमा गए रातीदेखि नै पानी परिरहेको छ। कोशी मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा अहिले पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो 3 घण्टामा सिन्धुलीको दुधौलीमा सबैभन्दा धेरै पानी परेको छ। धेरै ठाउँमा आज दिनभर झरी पर्ने र केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़का धेरै ठाउँमा तथा मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई र लुम्बिनी प्रदेशको पहाड़ र हिमालका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। आज राति, भोलि र पर्सि पनि ठूलो वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। यसैबीच वर्षा र पहिरोको कारण देशका विभिन्न जिल्लाका मुख्य सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएका छन्। प्रहरीको पछिल्लो सूचना अनुसार कास्कीको मादी गाउँपालिका 2 ज्यामदीमा रहेको पोखरा ताङतिङ सड़क खण्ड गए रातीदेखि पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ। त्यसै गरी गुल्मीको छत्रकोट गाउँपालिका 3 काउनीमा पहिरो खस्दा मदन भण्डारी राजमार्ग अवरूद्ध बनेको छ। सिन्धुपाल्चोकको भटेकोशी गाउँपालिका 2 गोदारीमा अरणीको राजमार्ग पनि पहिरोका कारण गए रातीदेखि नै पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ। रोल्पाको परिवर्तन गाउँपालिका 1 खोला वाङमा रहेको घोराई रूकुम सहित मार्ग तथा अर्घखाँसीको पानिनी गाउँपालिका 2 डुटखोलाको सालझण्डी ढोरपाटन सड़क खण्ड हिजोदेखि पूर्ण रूपमा अवरूद्ध छन्। मकवानपुरको थाहा नगरपालिका 8 स्यार्सी डाँडामा कान्ति लोकपथ पनि अस्ति शनिबारदेखि नै अवरूद्ध बनेको जानकारी प्राप्त भएको छ। यसअघि इलामको राज दुवाली क्षेत्रमा पर्ने मेची राजमार्ग पनि अविरल वर्षाका कारण अवरूद्ध भए पनि त्यस क्षेत्रमा वैकल्पिक मार्ग सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। प्रहरीले वर्षा निरन्तर भइरहेकाले पहिरो तथा बाढ़ीको जोखिम भएका सड़कमा अनावश्यक यात्रा नगर्न, यात्रा गर्नु अघि सड़कको पछिल्लो अवस्था बुझ्न तथा सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका 11 रहेको किमरुङ खोलामा आएको लेदो सहितको आकस्मिक बाढ़ीका कारण मोदी खोलाको जलसतह 81 बढ़दा नदी किनारका घर, रेस्टुरेन्ट तथा सड़कमा ठूलो क्षति पुगेको छ। बाढ़ीका कारण प्रसिद्ध पर्यटकीय गन्तव्य घान्द्रुक जाने नयाँ पुल बिरेठाटी घान्द्रुक सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ भने मोदी खोलामा संचालित 4 जलविद्युत आयोजनाले विद्युत उत्पादन बन्द गरेका छन्। बाढ़ीले अन्नपूर्ण गाउँपालिका 8 र 10 को सीमाना शैली बजारको स्थानीय दिलीप गुरूङ जनाको घर र रेस्टुरेन्ट पूर्ण रूपमा बगाएको छ। किमरूङ खोलामा आएको लेदो सहितको बारी मोदी खोलामा मिसिएपछि नदीको बहाव अस्वाभाविक रूपमा बढ्दा सड़क कटान हुनुका साथै खोलामाथिको झुलुङ्गे पुल समेत बगाएको छ। पुल बगेसँगै अन्नपूर्ण पद मार्गमा हिँड्ने स्थानीय र स्वदेशी विदेशी पर्यटकको आवाजावत प्रभावित भएको छ। बारीका कारण नयाँ पुल बिरेठाटी घान्द्रुक सड़क अवरूद्ध हुँदा घान्द्रुक लगायत पर्यटकीय क्षेत्रमा जाने सय गाड़ी रोकिएका छन्। निरन्तर वर्षा भइरहेकाले तत्काल सड़क सञ्चालनमा ल्याउन कठिन हुने प्रहरीको भनाई छ। श्रम बजार सम्बन्धी तथ्याङ्क अध्यावधि गर्ने उद्देश्यले राष्ट्रिय तथ्याङ्क कार्यालयले देशव्यापी रूपमा चौथो श्रम नेपाल श्रम शक्ति सर्वेक्षण सञ्चालन गरेको छ। कार्यालयका अनुसार देशको कुल श्रम शक्ति, रोजगारी तथा बेरोजगारीको अवस्था, श्रमको प्रकृति र श्रम बजारको वास्तविक स्थिति पहिचान गर्न सर्वेक्षण शुरू गरिएको हो। मौसमी रोजगारमा हुने उतार चढ़ाव र त्यसको प्रभाव समेत अध्ययन गर्न गएको फागुनदेखि तथ्याङ्क संकलन शुरू गरिएको छ भने आउँदो फागुनसम्म चल्नेछ। राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता राज लामिछानेका अनुसार सर्वेक्षणमा श्रम गर्ने उमेर समूहका जनसंख्यालाई समेटिनेछ। यस क्रममा शिक्षा र सुतको स्तर, श्रमको प्रकृति, बाल श्रम, बाध्यकारी श्रम तथा जोखिमयुक्त कामको अवस्थाबारे पनि विस्तृत तथ्याङ्क संकलन गरिन्छ। सर्वेक्षण अन्तर्गत सातवटै प्रदेशका झण्डै 18,000 घर परिवारमा गलत परिचालन गरी आवश्यक विवरण संकलन गरिने कार्यक्रम रहेको कार्यालयले जनाएको छ। नेपालमा श्रम शक्ति सर्वेक्षण पहिलो पटक 2055-56, दोस्रो पटक 2064-65 र तेस्रो पटक 2074-75 सालमा सञ्चालन गरिएको थियो। चौथो सर्वेक्षणबाट प्राप्त तथ्याङ्कले श्रम, रोजगारी तथा मानव स्रोत विकास सम्बन्धी नीति निर्माण र योजना तर्जुमामा महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ। राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका आयोजनाका संख्या घटाउन सुझाव दिएको छ। आयोगले हाल 27 गौरवका आयोजनालाई 10 वटामा सीमित गर्न सुझाव दिएको हो। अर्थ समितिको आजको बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य सचिव रविलाल पन्थले सो सुझाव दिएका हुन्। पर्याप्त तयारी बिना गौरवको आयोजना घोषणा गरिँदा धेरै आयोजना वर्षौंदेखि सम्पन्न हुन नसकेको बताउँदै उहाँले पूर्व तयारी बिना राष्ट्रिय गौरवको आयोजना घोषणा गरियो, यसले गर्दा शुरू गर्ने समय लाग्यो, राष्ट्रिय गौरवको आयोजना धेरै भए उहाँले भन्नुभयो। गौरव गर्न लायक सीमित आयोजना हुनुपर्ने धारणा समेत राख्नु भएको छ। निर्माणाधीन बबई सिंचाई आयोजनाको उदाहरण दिँदै उहाँले अध्ययन नगरी कार्यक्षेत्र थप्ने काम पनि रोकिनुपर्ने धारणा राख्नु भएको छ। अध्ययन गरेर मात्रै कार्यक्षेत्र थप्नुपर्ने सुझाव रहेको छ। राष्ट्रिय योजना आयोगको तर्फबाट सुझावसहितको प्रस्तुतिकरणको क्रममा पन्थले नदीजन्य पदार्थ अभाव हुन नदिन निर्माणजन्य काम अति आवश्यक रहेको बताउनुभयो। यस सम्बन्धी कानून विधेयक अघिल्लो प्रतिनिधि सभामा अलपत्र परेको भन्दै अहिले त्यसलाई प्राथमिकता दिनुपर्ने सुझाव दिनुभएको छ। काठमाडौँको त्रिपुरेश्वरमा रहेको राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएपछि ज्यान गुमाएका गणेश नेपालीका परिवार र सरकारबीच नौबुधे सहमति भएको छ। नेपाल सरकार तथा काठमाडौँ महानगरपालिका र पीड़ित परिवारबीच राहत प्रदान, गणेशकी छोरीको उच्च शिक्षाको व्यवस्था, श्रीमतीलाई रोजगारी उपलब्ध गराउने तथा घटनाको निष्पक्ष अनुसन्धान गर्ने लगायतका विषयमा सहमति भएको हो। सम्झौता गर्न गृहमन्त्री सुदन गुरूङ जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुग्नु भएको थियो। मुगुको सोरू गाउँपालिका छ जमलधारा स्थायी घर भएका गणेश भक्तपुरको कमल विधायकमा बस्दै आउनु भएको थियो। राइड सेयरिङ सम्बन्धी काम गर्ने नेपालीको मोटरसाइकलमा काठमाडौँको महानगरीय प्रहरीले होल्लक गरेका कारण शुरू भएको विवादपछि घटना भएको थियो। गएको बिहिबार आत्मदाह प्रयास गरेका गणेशको उपचारका क्रममा वीर अस्पतालमा शुक्रबार बिहान निधन भएको थियो। गणेशको मृत्युबारे उपत्यका प्रहरी कार्यालय रानी पोखरीका डीआईसी गोविन्द थपलियाको नेतृत्वको 5 सदस्यीय समितिले छानबिन गरिरहेको छ।
3: डिभिजन वन कार्यालय लम्जुङको अनुरोध, वन्य जन्तुको बसस्थान, आहार विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको बसस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक, आर्थिक, भौतिक तथा सामाजिक ग्रामीण जनचेतनाका उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न, खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म, संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न, नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहाड़ ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनता अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।
4: ओहो दाई, तपाईले कति चाँडो घर पनि छडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
5: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
4: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
6: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
7: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
8: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
9: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
10: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
9: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
10: अब यो फोहोर के गर्ने त?
9: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
10: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ। अबदेखि म सचेत भएँ।
6: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ। सफा गाउँ, स्वस्थ जीवन।
7: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप, इलाका कार्यालय भुजुङ।
11: ए साइली, घर बनाएर त लगभग सक्न आँटिसौ त।
12: के सकिन्थ्यो दिदी, अझै झ्याल ढोका, च्यानल गेट आदि सबै काम बाँकी छ, बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, अल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
11: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको थ्री स्टार अल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त अल्मुनियमको झ्याल ढोका, पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
13: हजुर, अल्मुनियमको आकर्षक झ्याल ढोका, पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टेसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
8: थ्री स्टार अल्मुनियम फेब्रिकेटर, विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ। प्रोपाइटर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 9864651901।
2: B विश्रामपछि स्वागत छ अब बाँकी समाचार। लमजुङ सदरमुकाम विशेषहर स्थित मुख्य बजारमा रहेको सार्वजनिक गैरी धाराको पानी पिउन अयोग्य रहेको पाइएको छ। यसै वर्षात चक्रपथमा रहेको सो धाराको पानी परीक्षण गर्दा 7% दिशाजन्य किटाणु इकोली भेटिएको हो। प्रदेशजन स्वास्थ्य कार्यालय लमजुङले जिल्लाभरका विभिन्न स्थानको खानेपानी स्रोतहरूको शुद्धता परीक्षण गर्ने क्रममा गैरी धाराको पानी पिउनका लागि असुरक्षित भेटिएको जनाएको छ। कार्यालयका अनुसार उक्त धाराको पानीमा 7% इकोलीसँगै पीएचको मात्रा 6.2 रहेको पाइएको छ। प्रशोधन प्रणाली नरहेको उक्त धाराको पानी दिनहुँ जसो स्थानीयले प्रयोग गर्दै आएका छन्। लत्ता कपड़ा धुने, नुहाउने तथा करिसा बारीमा प्रयोग गरिए पनि प्रशोधन बिना सो पानी पिउन असुरक्षित रहेको प्रदेशन स्वास्थ्य कार्यालय लमसुङका ल्याब अधिकृत मेरो श्रेष्ठले बताउनुभयो। विशेषकर नगरपालिकाभित्र गैरी धारासँगै एउटा नम्बर 10 रहेको डाँडा खानेपानी तथा सरसफाई उपभोक्ता समितिद्वारा वितरित पानीमा पनि 7% इकोली भेटिएको हुँदा पिउन अयोग्य रहेको कार्यालयले जनाएको छ। विशेषकरका 11 वडा अन्तर्गत उपभोक्ता समितिद्वारा वितरित 11 र खानेपानी प्रयोगमा आएका 6 सार्वजनिक मुहान तथा स्रोतहरूमा शुद्धता परीक्षण गरिएको थियो। परीक्षण गरिएका पानीका स्रोत मध्ये विशेषकरका 2 खानेपानी स्रोत मात्रै पिउन सुरक्षित भेटिएको कार्यालयको प्रतिवेदनमा उल्लेख छ। विशेषकर 5 स्थित बाख्री जगत नालमा खानेपानी तथा सरसफाई उपभोक्ता समितिद्वारा वितरित खानेपानी र विशेषकर 6 स्थित चण्डेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता समितिद्वारा वितरित पानीमा 0% इकोली भेटिएको हो। मेसर सहित जिल्लाका अधिकांश क्षेत्रमा खानेपानी मुहान तथा धाराको पानी पिउनका लागि अयोग्य भएको कार्यालयको प्रतिवेदनमा उल्लेख छ। कार्यालयले जिल्लाका विभिन्न स्थानीय तहमा रहेका खानेपानी आयोजना सहित विभिन्न स्रोतका 129 स्थानमा नमूना परीक्षण गर्दा अधिकांश स्थानको पानी प्रदूषित रहेको पाइएको छ। स्वास्थ्य कार्यालय लमजुङले प्रत्येक वर्ष जिल्लाका विभिन्न स्थानमा रहेका खानेपानी नमूना परीक्षण गर्दा अधिकांश स्थानको खानेपानी पिउनका लागि अयोग्य भेटिएको जनाएको छ। खानेपानीका मुहान तथा धाराहरूको पानीमा दिशा पिसाबमा हुने इकोली अर्थात कोलिफन भेटिएकाले उमालेर मात्र प्रयोग गर्नुपर्ने स्वास्थ्य कर्मीहरूको सुझाव छ। मौसम अनुकूल हुँदा यस वर्ष लमजुङका वन जंगलमा डडेलुको क्षति कम भएको पाइएको छ। साबिका वर्षको तुलनामा यस वर्ष लमजुङमा अत्यन्तै कम मात्रामा डडेलु लागेको छ। विगतका वर्षहरूमा पौष महिना कटेसँगै जिल्लाका विभिन्न स्थानमा रहेका वन जंगलहरूमा डडेलु लाग्ने गरेको थियो, तर यस वर्ष वन जंगलमा न्यून डडेलु लागेको र क्षति पनि अति कम भएको डिभिजन वन कार्यालय लमजुङले जनाएको छ। जिल्लामा गत आर्थिक वर्षमा मात्रै विभिन्न 45 स्थानमा गरी 190 हेक्टर वन जंगलमा डडेलु लागेको थियो। सोभन्दा अघिल्लो आर्थिक वर्षमा 56 स्थानमा गरी 1311 हेक्टर क्षेत्रफलमा डडेलुले क्षति पुर्याएको थियो, तर चालू आर्थिक वर्षको माघ यता भने जिल्लामा करिब 16 हेक्टर जंगलमा डडेलु लागेको वन कार्यालयको तथ्याङ्क छ। जिल्लाको विभिन्न स्थानीय तह अन्तर्गत 4 स्थानमा मात्रै डडेलु लागेको छ। जिल्लाका स्थानीय तहहरूमध्ये सुन्दरबजार र मध्य नेपालको 1-1 सामुदायिक वन र दोर्दीको 2 सरकारी वनमा डडेलु लागेको हो। कार्यालयका अनुसार विगतका वर्षहरूमा व्यक्तिहरूको लापरवाहीसँगै हावाहुरी लगायतका कारण आग लागिएका घटना हुने गरेका थिए। गर्मीसँगै हावाहुरी बढ़ी चल्ने हुँदा आगो उडाएर वन क्षेत्रमा आग लागि हुने गरेको थियो। समयमा पानी नपर्नु र मानिसको हिलचक्राइले गर्दा वनमा धेरै डडेलु लाग्ने गरेको भए पनि यस वर्ष भने प्रत्येक दिन जसो पानी पर्ने र विगतको तुलनामा कम गर्मी हुँदा पनि डडेलुको प्रभाव न्यून भएको डिभिजन वन कार्यालय लमसुङका प्रमुख दीपक प्रसाद पण्डितले बताउनुभयो। लमसुङको कुल भूभागको 55% भन्दा बढ़ी जमीनमा वन रहेको सरकारी तथ्याङ्क छ। जिल्लामा आग लागि भएका अधिकांश वनहरूमा स्थानीय उपभोक्ता समितिले नियन्त्रणको प्रयास गरेका छन् भने केही स्थानहरूमा डडेलु नियन्त्रणका लागि सेना तथा प्रहरी समेत परिचालन हुने गरेका छन्। डडेलुको मुख्य कारण मानवीय क्रियाकलाप भए पनि हालसम्म कसैलाई कानूनी कार्यवाहीको दायरामा ल्याउन नसकिएको कार्यालयले जनाएको छ। आठवटा स्थानीय तह रहेको लमजुङमा सबै पालिकाले आगामी आर्थिक वर्षमा मनास्लो हिमाल पर्वतारोहण रोयल्टी पाउने भएका छन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने गरी मनास्लो पर्वतारोहण रोयल्टी प्राप्त गर्ने स्थानीय तहमा जिल्लाका सबै पालिकाको नाम सिफारिश गरेको हो। आयोगले सिफारिश गरेको विवरण अनुसार 8000 मिटर भन्दा माथिका हिमाल मध्ये लमजुङमा 8163 मिटर उचाइमा रहेको मनास्लो हिमालको पर्वतारोहण रोयल्टी मात्र प्राप्त हुने भएको छ। अनुसार 3 स्थानीय तहले हिमाल रहेको स्थानीय तहसँग जोड़िएको स्थानीय तहको रूपमा रोयल्टी प्राप्त गर्नेछन् भने अन्य स्थानीय तहले सीमा जोड़िएका स्थानीय तहहरूको सूचकमा रोयल्टी प्राप्त गर्ने भएका छनृ। विशेषण नगरपालिका वडा नम्बर दुई भकुन्ले र वडा नम्बर एक कोडीपुरमा दुई दिने करी सवारी प्रवर्धन तालिम भएको छ। वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र ग्रामीण सामुदायिक विकास केन्द्र नेपाल 800 साझेदारीमा संचालित एकीकृत परियोजना अन्तर्गत परियोजना संचालन भएका समुदायका व्यक्तिहरूलाई तालिम दिएको हो। विशेषण नगरपालिका कृषि शाखाको सहजीकरणमा 800 गर्भावस्थादेखि 5 वर्षसम्म उमेर समूहका बालबालिका तथा तिनका परिवारको पोषण अवस्थामा सुधार ल्याउन करी सवारी प्रवर्धन तालिमसँगै सामग्री प्रदान गरेको हो। दुवै स्थानमा गरी 34 परिवारलाई हजारी पाइप रेक प्लास्टिक र बिउबिजन वितरण गरिएको आरसीडीसीका परियोजना संयोजक दुर्गा प्रसाद ढुंगानाले जानकारी दिनुभयो। नेपाली कंग्रेसले संगठन सुदृढीकरणका लागि सञ्चालन गरेको जरा अभियान संस्थापन नेता बीपी कोइरालाको स्मृति दिवसको अवसर पारेर समापन गर्ने भएको छ। कंग्रेसले नयाँ वर्षको पहिलो दिनबाट शुरू गरेको जरा अभियान 6 साउनमा बीपी कोइरालाको 44 स्मृति दिवसको अवसर पारेर समापन गर्ने भएको हो। 77 जिल्लामा जारी जरा अभियान बीपी स्मृति दिवसको अवसर पारेर 6 साउनमा समापन गर्न तल्लो तहका कार्य समितिलाई परिपत्र गरेको छ। महामन्त्री प्रदीप पौडेलद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, साउन 3 गतेभित्र क्रियाशील सदस्यता विवरण लगायतका सम्बन्धित कार्य व्यापक रूपमा सम्पन्न गरी साउन 6 गते जननायक बीपी कोइरालाको 44 स्मृति दिवसको अवसरमा व्यापक सहभागितासहित जरा अभियानको समापन कार्यक्रम जिल्ला कार्य समितिको आयोजनामा गर्नुहुन अनुरोध गरिन्छ। परिपत्र अनुसार देशभरका पालिकाहरूमा खटिएका प्रतिनिधिहरूले 4 साउनमा जिल्ला जिल्लामा कंग्रेसले खटाएका केन्द्रीय प्रतिनिधिहरूलाई प्रतिवेदन बुझाउनु पर्नेछ।
14: मुख्य समाचारका प्रायोजक
15: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
2: आदिकवि भानुभक्तको 213 जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै आज दिनभर झरी पर्ने वर्षा र पहिरोका कारण विभिन्न सड़क खण्ड अवरूद्ध। सदरमुकाम विशेषर सहित गैरीधाराको खानेपानीमा 100% कोली भेटियो। पालिका भरिमै 2 खानेपानी मात्रै पिउन योग्य। र साविक वर्षको तुलनामा लमसुङका वन जंगलमा डढेलको क्षति कम, मौसम अनुकूल हुँदा डढेलो फैलन पाएन। बिहान 10 बजेको वर्षङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म वसन्ता विदा हुन्छु। रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: ओहो दाई, तपाईले कति टाढो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टेप फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बछलामाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमझुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: आया मरेनी आमा,
6: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
6: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
6: ल दिदी, विशेषर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
7: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
8: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हारजोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
7: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
8: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
7: सम्पर्क फोन 9849068924, 9850386780।
9: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुशी?
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
10: प्रोप्राइटर शमसुल।
11: कक्षा 11 मा भर्ना सम्बन्धी सूचना।

0: 最怕你说对就说对就说对就被卡住吗？
1: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
2: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
1: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
5: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौ।
5: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
5: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
5: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 9956-602-299।
6: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
7: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
6: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
4: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
6: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 066-590-999, मोबाइल 98477-69229।

0: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
1: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
0: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
1: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
0: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665 20 19 0665 20 370 वा 590 370 जानकारी गराउनुहोस्।
1: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

0: पछि घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9865677272।
1: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
4: यो ब्लाउज।
1: न्यू रिचु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
7: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट पाएँ नि, त्यही सिलाए नि।
1: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
7: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
8: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट, बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल लमजुङ एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोपाइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9846692406 र 9816674372।
6: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
8: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।

0: me a
1: extreme energy drink.
2: मो सेन्डी समय
3: अहिले बिहानको ठीक 11 बजेको छ।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडोहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडोहरू चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसीसर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: जय श्रीराम, जय श्रीराम।
5: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनसादी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
5: हो नि भाउजू।
2: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
2: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
2: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला, क्रिस्टल पाइने।
0: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्रीराम सुनसादी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
7: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
8: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
7: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
8: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400058160।

0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौ।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
2: जिल्ला प्रशासन कार्यालय लमजुङको सवारी साधन आवाजावतमा रोक लगाएको सम्बन्धी जरूरी सूचना। जिल्ला सुरक्षा समिति लमजुङको असार 15 गतेको बैठकबाट निर्णय भए बमोजिम यस वर्षाको मनसुनजन्य विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न यस जिल्लामा देहाए बमोजिम पहिरो उच्च जोखिम रहेको क्षेत्रमा असार 16 गतेदेखि असार मसान्तसम्म अत्यावश्यक बाहेक अन्य सवारी साधनलाई सञ्चालन तथा आवाजावत गर्न रोक लगाएको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। 1. डुम्रे बेसी सहर सामे सड़कको बेसी सहरदेखि मनाङ जिल्लाको सिमानासम्मको खण्डमा प्रत्येक दिन साँझ 6 बजेदेखि बिहान 6 बजेसम्म। 2. पुष्पलाल मध्य पहाड़ी लोकमार्गको सुन्दर बजार भोलेटार सड़क खण्डको तिमिरे भन्ज्याङ क्षेत्रमा प्रत्येक दिन साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म। यसबाट यात्रु महानुभावहरूमा पर्न जाने असुविधाप्रति क्षमा प्रार्थछौं। जिल्ला प्रशासन कार्यालय लमजुङ।
1: यो मोबाइलले पनि तनावै दियो भने
3: होइन, के तनाव दियो ए खुशी?
1: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
6: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट।
7: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्रणाली बेसीसर 7 लमजुङ।
8: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्रणाली सञ्चालन भएको छ।
7: थप जानकारी को लागि सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्रणाली बेसी सर 7।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त।
1: ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
5: बछलामाई सटर ग्रिल उद्योग, बेसिसर नगरपालिका साथ, मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो, लमसुङ।
6: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843538518।
7: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
8: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
7: कति दिन बस्ने मुख छुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
9: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोपाइटर दीपक पौडेल, बेसिसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
7: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
10: ए साइली, घर बनाएर त लगभग सक्न आँटिसौ त।
11: के सकिन्थ्यो दिदी, अझै झ्याल ढोका, च्यानल गेट आदि सबै काम बाँकी छ, बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, अल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
10: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार अल्मुनियम फेब्रिकेटर पसलमा जाउ न। त्यहाँ त अल्मुनियमको झ्याल ढोका, पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
12: हजुर, अल्मुनियमको आकर्षक झ्याल ढोका, पार्टेसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टेसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
5: 3-स्टार अल्मुनियम फेब्रिकेटर, बेसिसर नगरपालिका साथ, युनिभर्सल चोक, लमजुङ। प्रोपाइटर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 9864651901।
13: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
14: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
13: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
14: मलाई त एकदमै मन पर्यो।
13: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छर्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
3: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साथ

0: यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 6 2 44।

0: कान्छी, घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021234, मोबाइल 9841454448।
6: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
7: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
6: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
7: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
6: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
7: त्यहाँ त जिल्लाकै पहिलो र एक मात्र शुद्ध मह, मौरीको गोला सहितको घात, खाली घात, कृषि तथा मौरीधन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि।
6: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
8: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
7: महको सेवन स्वस्थ र दीर्घ जीवन।
9: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
10: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
9: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
10: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
9: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
10: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
11: ओहो दाई, तपाईँले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईँलाई नयाँ घर बनाउनु भएकोमा।
12: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै विशेषह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
13: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
14: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका ग्लास पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
15: प्रोपाइटर नारायण ढकाल, बछलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518 9843638518।
16: नमस्कार, अहिले दिउँसोको एक बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।

0: Bunnia. Extreme energy drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुस् न।
2: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 98461-26344, 98461-26344।

0: सर्वोत्तम सुपर ग्रिपमा छ 60% बढी पकड शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
2: हेलो, मर्सेङ्गे FM 95 MHz

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
3: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
4: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
5: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
6: कार्यक्रम विपद तथा स्वास्थ्य सरकार।
7: विपद र स्वास्थ्य संवेदनाका विषयमा तयार पारिएको सचेतनामूलक कार्यक्रम विपद तथा स्वास्थ्य सरकार।
6: मानव विकास तथा सामुदायिक सेवा एसडिसिएसको उत्पादन रेडियो मर्स्याङ्गदी, रेडियो लमजुङ, रेडियो चौतारी र रेडियो भोटेओडारबाट एकैसाथ प्रसारण
7: प्रत्येक शनिबार बिहान 7:30 बजे सुन्न नभुल्नुहोला।
8: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
9: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
8: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच को कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
10: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
8: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477969229।
11: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
11: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुका साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
12: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
13: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
12: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर साथ, भीमसेन चोक। फोन 0665209120, मोबाइल 98460077745।
10: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।

0: Ayah, modern ya ma. Ayah ni,
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काही त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
1: ल दिदी विशिष्ट नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने स्प्रेहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियन द्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थायराइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मेसिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 9849068924 9850086780
4: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
5: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
4: कलेजका विशेषताहरू पर्याप्त सुविधा सहित आफ्नै भवन
5: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा
4: छात्रवृत्तिको व्यवस्था
5: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने
4: थप जानकारीको लागि प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 056493495

0: साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
1: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, भेषीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099453।
2: हाम्रो शाखा भेषीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाईवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
2: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067787।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापा वाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुमका चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साठ फेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: अया मरे मियामा यो दाँतले मलाई साह्रै दुख दियो
3: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
2: जान त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो ग्रेस डेन्टल क्लिनिकमा जाने नि
4: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर सम्पर्क नम्बर 9845000271 र 9805067272
5: गुड मर्निङ क्लास ल आज हामी डडेलको विषयमा पढ्छौ भन त शान्ति के कारणले डढेलो लाग्छ
6: जथाभावी आगो लगाउने आगो राम्रोसँग ननिभाउने हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डढेलो लाग्छ मिस
5: भेरी गुड डढेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी
7: डढेलोका कारण बोट बिरुवासँगै पुरै वन मासिन सक्छ जनावरहरूको वासस्थान मासिन्छ कति जनावर डढेलोमा परेर मर्न पनि सक्छन् अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस
8: हो सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ आगोसँग खेलबाड नगरौं मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौ
9: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुचो
10: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
5: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
10: अब जापान ट्राई होइन स्योर गरौं
5: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
10: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
5: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
10: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बिसे सहर आठ नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार छ मिलन चोक
5: सम्पर्क नम्बर 0665902900 मोबाइल नम्बर 9856602900
11: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
10: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ सङ्गिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
5: नोट
11: हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
12: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400 58260।

0: हेलो नमस्ते गुड आफ्टरनून स्वागत छ यहाँलाई मर्साङ डे कल टाइममा कार्यक्रम प्रस्तुत म लक्ष्मी छु भने हामीलाई टेक्निकली सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले र तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले फोन गर्न सक्नुहुनेछ साथै कार्यक्रम रेडियो मर्साङ डीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ त्यहाँबाट पनि तपाईँले सुनेर प्रतिक्रिया दिन सक्नुहुनेछ हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं फरक फरक बसाएको साथमा तपाईँले आफूलाई मनपर्ने बसाएको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ 0665200020 मा डायल गरेर र यति बेला आजको पहिलो कलर जोडिसक्नु भएको छ हेलो नमस्ते हेलो नमस्ते हेलो हजुर भर्खरै मात्र आजको पहिलो कलर जोडिनु भएको थियो तर उहाँको टेक्निकल इस्युज को कारणले गर्दाखेरि फोन चाहिँ काटिएको छ इफ सुन्दै हुनुहुन्छ भने फेरि पनि फोन गर्न सक्नुहुनेछ 0665200020 डायल गरेर आज हामी सोमबारे बसाईमा छौं सोमबारको बसाईमा तपाईँले जुनसुकै गीत रोज्न पाउनुहुनेछ हामी बजाइदिनेछौ त्यसको लागि तपाईँले 0665200020 डायल गर्नुपर्ने हुन्छ र फेसबुक लाइभ मार्फत सुन्दै हुनुहुन्छ भने पनि त्यहाँबाट कमेन्टहरू छोड्न सक्नुहुनेछ यति बेला कोही साथी हुनुहुन्छ कलमा हेलो नमस्ते
1: नमस्ते
0: नमस्ते श्यामजी
1: हजुर
0: आज पहिलो कलर भन्नुभएको छ यहाँलाई एकदमै बधाई छ है श्यामजी
1: धन्यवाद छ
0: अनि सन्चै हुनुहुन्छ श्यामजी
1: सन्चै छु अनि हजुर सन्चै हुनुहुन्छ
0: हजुर एकदमै धेरै सन्चै छु के गर्दै हुनुहुन्छ श्यामजी
1: म आज 4-5 दिन पछाडि मेलामा परेको आज चाहिँ फेरि चाहिँ वस्तु गोठालो छु है
0: आज वस्तु गोठालो हुनुहुन्छ है
1: हजुर
0: अनि रोपाई चाहिँ सकाउनु भयो कि अझै बाँकी नै रहेको छ
1: बाँकी छ मेरो 1.5 हलको बाँकी छ अब पर्सि भोलि त औँसी भइहाल्यो पर्सि र निको पर्सि गरेर 2 दिन चाहिँ रोप्नु पर्ला भनेछु अर्काको मेलामा गएको हिजो अस्तितिर
0: ओहो अनि श्यामजी पानी पिउनु भएको छ कि छैन
1: पिएको छु भर्खरै पिएको
0: एकदम पिउनुपर्छ अनि आजको बसाइको बारेमा तपाईँलाई जानकारी छ कि छैन
1: छ नि गीत गाउनु पर्ने गीत रोज्ने पालो
0: हजुर हो एकदमै तपाईँले गीत रोज्नु पर्दा कुन गीत रोज्न चाहनुहुन्छ त श्यामजी
1: आज कार्की डाँडा देशी के देऊ त मायालुलाई
0: हो नयाँ गीत रोज्नु भएको छ एकदमै खुसी लाग्यो हामी यो गीत बजाउनेछौ तपाईँले सम्झिनु पर्दा कसलाई सम्झिन चाहनुहुन्छ
1: सम्झिनु पर्दा त यति मिठो बोली गर्नुहुन्छ र कति राम्रो गीत हिजो गाउनु भएको हिजो अस्ति हो क्या कति मिठो गीत गाउनुभयो हजुरले धन्यवाद छ धेरै धेरै मिठो गीत गाउनुभएको छ
0: धन्यवाद है हजुर यहाँलाई पनि धन्यवाद छ मेरो गीतलाई मिठो भनिदिनु भएको छ
1: हजुर अनि त्यसै गरी हजुर मुस्कुराइरहनुहुन्छ हाम्रो जिल्लु बहिनीलाई र बसन्तजी ऋषिजी अनि मिनाजी र सुजन भाइ ये अनि त्यसै गरी मर्सन्डी होल तिम्रो साथीहरू भन्नुपर्दा मेरो प्यारी बहिनी रिना बहिनीलाई मिठो सम्झना र मुना बहिनी सलिना बहिनी साइकेश्वरी दिदी कृष्ण लामा त्यसै गरी सुषमा दिदी शङ्कर भाइ राम पाण्डे भाइ आज त झरी परेछ मिठो मिठो खाजा बनाउनु भयो होला कामना भारतीबाट आउनुहुन्छ कामना बहिनीलाई पनि सम्झे र लक्ष्मी मिश्र यात्रा गर्दै गर्नुभएर रहेछ यात्रा सफल होस् उहाँलाई लक्ष्मी मिश्रलाई अनि थप उहाँको चाहिँ 2टा सम्मान पनि पाउनुभएको रहेछ उहाँलाई पनि धेर सम्मान पाउनुभएकोमा धन्यवाद छ उहाँलाई र त्यसै गरी हाम्रो टेकी छेत्री दादालाई अनि त्यसै गरी यमसरु भाइलाई अनि कृष्ण गुरुङ भाइलाई मलोकांक्षा भाइलाई र अब आउने साथी सम्पूर्णलाई र रामकुमारी ढिमिरेबाट अस्ति नै आउनुभएको थिए उहाँलाई पनि सम्झेँ र अब आउने साथीहरू सम्पूर्णलाई र मिठो मिठो कमेन्टहरू पठाउनेहरू सम्पूर्ण साथीहरूलाई पनि सम्झेँ एकमुष्टमा भन्दै बिदा हुन्छु हस्ते नमस्ते बाई बाई
0: हजुर हुन्छ नमस्ते बाई बाई हजुर, भर्खरै मात्रै आजको पहिलो कलर श्याम प्रसादजी जोडिनु भएको थियो। उहाँले एकदमै राम्रो गीत पनि रोजिसक्नु भएको छ। यदि तपाईँले पनि उहाँले रोज्नु भएको गीतलाई समर्थन गर्न चाहनुहुन्छ भने 0665220020 डायल गर्न सक्नुहुनेछ। हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं, आज पनि उपस्थित भइसकेका छौं। आजको बसाईमा तपाईँले आफूले मनपर्ने जुनसुकै गीत रोज्न पाउनुहुनेछ भने यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
2: नमस्ते हजुर।
0: नमस्ते दिवसजी, सन्चै हुनुहुन्छ?
2: सन्चै हजुर, ठिकै छु। आज शुक्रबारमै कल काटियो हजुर मेरो।
0: ओहो, के कारणले गर्दाखेरि फोन काटिएको होला? पक्कै पनि हाम्रो टेक्निकल इस्युजको कारणले गर्दाखेरि होला। त्यसको लागि चाहिँ एकदमै क्षमा प्रार्थी छु है दिवसजी।
2: हुन्छ हजुर, त्यस्तै हो, कुनै बेलामा नेटवर्कले पनि अलिक गडबड हुन्छ होइन,
0: हजुर,
2: त्यही भएर पनि काटिन्छ।
0: भनेपछि यहाँले कार्यक्रम चाहिँ सुन्दै हुनुहुन्छ आज?
2: कार्यक्रम सुनिरहेको छु हजुर।
0: हजुर, एकदमै खुसी लाग्यो विवशजी। मौसम कस्तो छ त्यतातिरको?
2: मौसम हजुर धरानतिर बिहानैदेखि एकदम पानी परिरहेको छ, यतिखेर पनि परिरहेकै अवस्था छ हजुर। मजाले कुहिरो पनि लागिरहेको छ यतातिर।
0: हजुर, भनेपछि एकदम कुहिरो लागिरहेको छ है?
2: हजुर हजुर।
0: भर्खरै मात्रै श्यामजीले एकदमै मिठो गीत रोज्नु भएको छ, यहाँले पनि समर्थन गर्नुपर्ने हुन्छ। कसलाई सम्झिन चाहनुहुन्छ विवशजी?
2: हुन्छ हजुर, नयाँ गीत भन्दै हुन्थ्यो, मैले अलिक नसुनेकै जस्तो परे जस्तो लाग्यो, सुन्नु पर्यो है यो गीत। अनि सम्झिनु पर्दा राजकाले मगा गाई अनिता हर्पल रचनी सुमिल लिम्बू शमशेर लिम्बू इकराम चौधरी रोशन फुलाङ गगनते रचनी उत्तम एकान्त प्रेमी श्रेष्ठ कल्पना साम्पाङ लगायत सम्पूर्ण सबै साथीहरूमा सम्झना भन्दै बिदा भयो हजुर। नमस्कार।
0: हजुर, हुन्छ, नमस्ते, बाई बाई। भर्खरै मात्रै जोडिनु भएको थियो विवशजी हुनुहुन्थ्यो, र विवशजीले पनि श्यामजीले रोज्नु भएको गीतलाई नै समर्थन गर्नुभएको छ। मैले झुकिएर चाहिँ नयाँ भनेको रहेछु, तर गीत चाहिँ पुरानो नै हो है विवशजी श्यामजी। र अहिले चाहिँ हामी श्यामजीले रोज्नु भएको र विवशजीले समर्थन गर्नुभएको गीत तपाईँको माझमा राख्नेछौ, स्वीकार दिनुहोला।

0: हजुर, यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि हामी कार्यक्रममा उपस्थित भइसकेको छौँ। यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ। हेलो, नमस्ते।
1: हेलो, नमस्ते।
0: नमस्ते कामनाजी।
1: हजुर,
0: कता हराउनु भएको थियो कामनाजी?
1: तर म त कतै पनि हराएको छैन, म त सुनिरहेछु कि। तर मलाई चाहिँ त्यस्तो लोकगीत भन्न आउँदैन, गीत गाउन आउँदैन, त्यही आइतबारको त्यो प्रोग्रामको पनि केही भन्न आउँदैन, त्यही भएर म त्यही भएर
0: भनेपछि कामनाजी चाहिँ सोमबारको बसाईमा मात्रै जोडिनुहुन्छ है?
1: हजुर।
0: अनि के गर्दै हुनुहुन्छ कामनाजी?
1: म त्यतिकै अब पानी अलिअलि परिरहेछ, त्यतिकै बसिरहेछु, सुतिरहेछु।
0: सुतिराख्नु भएको छ है?
1: हजुर।
0: अनि खाजा बनाउने टाइममा चाहिँ जागर लाग्छ कि लाग्दैन कामनाजीलाई?
1: लाग्छ नि, खाना बनाउने, खाजा बनाउने म त अल्छि त लाग्दैन है।
0: के खानुहुन्छ आज खाजा उसो भए?
1: हिजो अस्ति चाहिँ दुई दिन चाहिँ तरकारी खाएँ, अब आज चाहिँ के खाऊ के खाऊ भने चाहिँ आज चाहिँ करेन्ट चौचो खानु पर्वा जस्तो छ।
0: ओहो, करेन्ट खानुहुन्छ है?
1: हजुर।
0: फेरि शरीरको लागि त राम्रो हुँदैन नि फेरि कामनाजी करेन्ट?
1: होइन, कहिले काहीँ मात्रै हो,
0: कहिले काहीँ मात्रै खानु होला है?
1: हजुर।
0: अनि पानी प्रशस्त मात्रामा पिउनु भएको छ कि छैन कामनाजीले?
1: पिइरहेछु।
0: पिउनुपर्छ है, हाँस्नु पनि पर्छ, पानी पनि पिउनुपर्छ ल?
1: हजुर।
0: अनि आज जोडिनु भएको छ भनेपछि पक्कै पनि एकदमै धमाकेदार गीत रोज्नको लागि नै जोडिनु भएको होला। कुन गीत रोज्न चाहनुहुन्छ कामनाजी?
1: आज चाहिँ मलाई एकदम मनपर्ने चाहिँ हिमाल सागर र अनु चौधरीको चाहिँ भन के गर्छौँ भन्ने गीत चाहिँ बजाइदिनुहोस्।
0: हजुर, हुन्छ, हामी यो गीत बजाइदिनेछौँ। तपाईँ सम्झिनु पर्दा क कसलाई सम्झिन चाहनुहुन्छ यो गीत मार्फत?
1: सम्झिनु पर्दा विशेष अब हजुर दुईजनाको लागि भन्नु पर्यो,
0: धन्यवाद।
1: अनि विशेष विशेष त मेरो घर परिवारको लागि, अनि मेरो सम्पूर्ण साथीलाई चाहिँ बिर्सेको छुइनँ, सम्झिरहेको भन्न चाहन्छु। नसम के अरे रेडियो नसम्झे पनि मनमा त मलाई सम्झिरहेछु भन्न चाहन्छु।
0: हजुर।
1: अनि यति भन्ने छुटिन्छु, बाई।
0: हजुर, हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्रै कामनाजी जोडिनु भएको थियो, उहाँले एकदमै राम्रो गीत रोज्नु भएको छ। यदि तपाईँले पनि कामनाजीले रोज्नु भएको गीतलाई समर्थन गर्न चाहनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0665520020 र कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। देवेन किशोर अन्जानजीले लेख्नु भएको छ, जीवन यस्तै हो साथी, कहिले घाम त कहिले पानी, आज हामी कहाँ छौ भोलि कहाँ पुग्छौ यो कसैलाई थाहा हुँदैन, समय र परिस्थितिको चक्र निकै अनौठो छ, यही अनिश्चितता नै जीवनको सबैभन्दा ठूलो सुन्दरता र सत्य हो। जब हामीलाई थाहा हुन्छ कि यहाँ केही पनि स्थायी छैन, तब हामीसँग दुईवटा विकल्प हुन्छन्, भोलिको चिन्ता गरेर आजको दिन पनि निराश भएर बिताउने, आज जे छ जस्तो छ त्यसलाई खुलेर बाँच्ने र रमाउने। एउटा सुन्दर विचार, भोलि कहाँ भइन्छ भन्ने कुरा हाम्रो हातमा नहोला, तर आज जहाँ छौ त्यहाँ खुशी बाँड्ने र मान्छेहरूको मनमा राम्रो सम्झना छोड्ने कुरा पक्कै हाम्रो हातमा छ। देवेन किशोर अन्जान प्रवासी। देवेनजी, यहाँले सुन्दै हुनुहुन्छ भने यो शब्द चाहिँ एकदमै मार्मिक लाग्यो मलाई, एकदमै यो एकदमै साँचो कुरा हो, कस्तो मजाले उतार्नु भएको छ, एकदमै धेरै खुशी लाग्यो। भोलिलाई सम्झेर आजको दिनलाई पनि एकदमै निराशजनक बनाउनु भन्दा पनि आजको दिन जे छ त्यसैलाई चाहिँ खुशी बनाएर आफू पनि खुसी हुने, अरूले खुसी बनाउने, त्यो पनि एकदमै ठूलो कुरा हो जस्तो चाहिँ मलाई लाग्छ। यहाँले एकदमै राम्रोसँग लेखेर पठाउनु भएको छ, धन्यवाद छ है देवेनजी। मनको साथी जीवन कार्कीजीले लेख्नु भएको छ, हजुर पोखरेली नमस्कार, सन्चै हुनुहुन्छ बहिनी, सुनिरहेको छु कार्यक्रम के छ हजुर लगायत हजुरको हाल खबर, कार्यक्रम एकदमै राम्रो लाग्छ। पोखराबाट मनको साथी सम्पूर्ण साथीलाई सम्झेको छु, रेडियो परिवारलाई आजको दिन शुभ रहोस्, शुभ दिन, फेरि भेटौंला भन्नुभएको छ। हजुर नमस्कार, एकदमै धेरै सन्चै छु है जीवनजी, यहाँलाई कस्तो छ? अनि पोखराको हाल खबर सुनाउनको लागि प्रत्यक्ष रूपमा फोन पनि गर्न सक्नुहुनेछ। मिलन घायल मुटुजीले लेख्नु भएको छ, गुड आफ्टरनून सिस्टर, अपकमिङ संग डेडिकेटेड टू अल माई फ्रेण्ड्स फ्रम दोहा कतार लेख्नु भएको छ, गुड आफ्टरनून मिलनजी, एकदमै धेरै खुशी लाग्यो। सौरभ केसीजीले लेख्नु भएको छ, हेलो सिस्टर, गुड आफ्टरनून, म बागचौर नगरपालिका आठको मान्छे, हाल भारतको गुजरातदेखि सुन्दैछु, मेरो घरमा हुने बुढी छोरालाई सम्झन चाहन्छु भन्नुभएको छ। हेलो, गुड आफ्टरनून, एकदमै धेरै खुशी लाग्यो सौरभजी। मिनु लम्तारी मगरजीले लेख्नु भएको छ, नमस्ते नमस्कार, कार्यक्रम सुन्दैछु पाल्पा पालुङ घर भई हाल भने साउदी अरेबियाबाट सम्झना छ सबैमा भन्नुभएको छ मिनुजीले। नमस्कार, यहाँलाई पनि एकदमै धेरै सम्झना छ मिनुजी। स्वर्णिम रायजीले लेख्नु भएको छ मिस यु अल भनेर, मिस यु टू स्वर्णिमजी। फोन पनि गर्न सक्नुहुनेछ इफ पोसिबल हुन्छ भने। र मीडिया प्रेमी राय अनिसाजीले लेख्नु भएको छ मिस यू अल भनेर, यहाँलाई पनि एकदमै धेरै सम्झना छ। यति बेला हामी कामनाजीले रोज्नु भएको गीत तपाईँको माझमा राख्नेछौ, स्वीकार दिनुहोला।

0: मिठो सांगीतिकको सिलिपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। यदि कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0665200020 मा डायल गरेर। यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो नमस्ते।
1: हेलो हजुर नमस्ते।
0: नमस्ते, को बोल्दै हुनुहुन्छ होला? मिन्जी के गर्दै हुनुहुन्छ? अनि मिन्जी आज पानी परिरहेको बेला पानी पिउन चाहिँ पिउनु भएको छ कि छैन? अनि को को हुनुहुन्छ मिन्जी? एक्लै हुनुहुन्छ है? हिजो अस्तितिर कता हराउनु भएको थियो मिन्जी? काममा व्यस्त हुनुभएको हो कि? अनि आज कार्यक्रममा जोडिनु भएको छ, आजको बसाइको बारेमा यहाँलाई जानकारी छ कि छैन? उसो भए भन्नुहोस् त, कुन गीत रोज्न चाहनुहुन्छ?
1: आधुनिक गीताबाट भनेको थिएँ मैले दिदीलाई भित्र,
0: हजुर,
1: तिम्रो माया पाउनलाई धेरै धेरै कुरा गुमाए भन्ने है।
0: ओहो, कसको माया पाउनलाई त्यति धेरै पीडा भोग्नु भयो यहाँले?
1: पीडा त होइन,
0: यो गीत मात्रै हो नि मिन्जी,
1: कथाले मागेको भने जस्तै।
0: ओहो, कथाले मागेकै रहेछ भनेपछि है?
1: 100%
0: कति पर्सेन्ट?
1: 25%
0: ओ, मात्रै 25% है? ल उसो भए ठिक छ, यो गीत बजाउनेछौ। कसलाई सम्झिन चाहनुहुन्छ यहाँले? धन्यवाद। हजुर हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्रै जोडिनु भएको थियो मिन्जी हुनुहुन्थ्यो, उहाँले एकदमै राम्रो गीत रोज्नु भएको छ। यदि तपाईँले पनि उहाँले रोज्नु भएको गीतलाई समर्थन गर्न चाहनुहुन्छ भने 0665200020 डायल गर्न सक्नुहुनेछ। हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं, एक घण्टाको समय लिएर 1 बजेदेखि 2 बजेसम्म। त्यो अवधिमा तपाईँले फोन गरेर कार्यक्रममा जोडिन सक्नुहुनेछ। साथै कार्यक्रम हाम्रो प्रत्येक दिन रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि प्रसारण हुन्छ, त्यहाँबाट पनि तपाईँले प्रतिक्रिया दिन सक्नुहुनेछ। कार्यक्रम कस्तो लाग्छ, कुन ठाउँबाट सुन्दै हुनुहुन्छ र कसलाई सम्झिन चाहनुहुन्छ भनेर धर्मराजजीले लेख्नु भएको छ। नमस्ते, म ढकाल धर्मराज वीरता मोड़ छापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज यस कार्यक्रम मार्फत सम्झन सन्देश राख्नुपर्दा, आज असार 29 गते जन्मदिन मनाउनु हुने मेरो भान्जी शिशिरा खनाल सुनसरी पकलिका मेरा दाजु रविन ढकाल रेडियो काठमाडौँका स्टेशन म्यानेजर कार्यक्रम प्रस्तुत दाई चन्द्रमणि गौतम इटहरीका साथी केपी क्याट झापाका साथी माइनस प्लस संग्रोला र रचना रायमाझी नेपालगंज कृष्ण सार एफएमका आरजे माधव अधिकारलाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दै र मेरो आफन्तजन घर परिवार लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई मिठो सम्झना भन्न चाहन्छु भनेर लेख्नु भएको छ। यहाँलाई पनि एकदमै नमस्कार, धन्यवाद र धेरै धेरै सम्झना भन्न चाहन्छु धर्मजी। दिलु याम्पु राईजीले लेख्नु भएको छ, गुड आफ्टरनून हजुर, मनी सुन्दैछु, के छ खबर, सन्चै हुनुहुन्छ? आई एम दिलु याम्पु राई फ्रम मोरङ, तीन घरे माई फ्रेण्ड दोर्ना राई, सुमन गुरूङ, इताराम चौधरी, कुमारी योङहाङ, विमला याम्फु, दिलु याम्फु, गगन तेरा थुमे, शुक्रराज रसाईली, गुराज सरोज ससुरा, कमला मुखिया, सिर्जना मुखिया, मुना मुखिया, इताराम चौधरी, अल फ्रेण्डलाई मिस यू बाई भन्नुभएको छ। हजुर नमस्ते, गुड आफ्टरनून, यहाँलाई पनि एकदमै धेरै धन्यवाद छ। र यति बेला हामी तपाईँको सामु मिन्जीले रोज्नु भएको गीतसँगै छोटो व्यापारिक विश्राम राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

जिल्ला प्रशासन कार्यालय लमजुङको सवारी साधन आवाजावतमा रोक लगाएको सम्बन्धी जरूरी सूचना। जिल्ला सुरक्षा समिति लमजुङको असार 15 गतेको बैठकबाट निर्णय भए बमोजिम यस वर्षाको मनसुनजन्य विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न यस जिल्लामा देहाय बमोजिम पहिरो उच्च जोखिम रहेको क्षेत्रमा असार 16 गतेदेखि असार मसान्तसम्म अत्यावश्यक बाहेक अन्य सवारी साधनलाई सञ्चालन तथा आवाजावत गर्न रोक लगाएको बेहोरा सम्बन्धित समयमा जानकारी गराइन्छ।

0: मध्य पहाड़ी लोकमार्गको सुन्दर बजार भोलेटार सड़क खण्डको बिमिरे भन्ज्याङ क्षेत्रमा प्रत्येक दिन साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म यसबाट यात्रु महानुभावहरूमा पर्न जाने असुविधा प्रति क्षमा प्रार्थछौ। जिल्ला प्रशासन कार्यालय सम्झौ।
1: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
2: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
1: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
2: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
1: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
2: यस्तो विवाह स्वत बदर हुन्छ।
1: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्षसम्म कैद वा 30,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
2: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
1: बाल विवाहका गम्भीर असरहरू,
2: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
1: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
2: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
1: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
2: बाल विवाह आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
1: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
2: के हाम्रो पहिचान यही नै हो त?
1: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
2: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
1: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं।
3: बाल विवाह नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउ।
1: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
4: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
5: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
4: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
6: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
4: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477969229।
1: गुड मर्निङ क्लास। ल, आज हामी डडेलोको विषयमा पढ्छौ। भन त शान्ति, के कारणले डडेलो लाग्छ?
7: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
1: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
8: डडेलोका कारण बोट बिरुवासँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
9: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौ, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनाऊ।
10: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुजो।

0: हजुर, मिठो सांगीतिक कोशीली सँगै छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुनेछ 0675-20-20 डायल गरेर। यदि बेला कोही साथी हुनुहुन्छ कलमा, हेलो नमस्ते
1: हेलो, गुड आफ्टरनून।
0: नमस्ते, गुड आफ्टरनून, कृष्णजी सन्चै हुनुहुन्छ?
1: हजुर, सन्चै छु। तपाईँ सन्चै हुनुहुन्छ?
0: हजुर, म एकदमै धेरै सन्चै छु। अनि कृष्णजी के गर्दै हुनुहुन्छ आज?
1: हजुर, बसी बसाई, अब
0: बसी बसाईमै हुनुहुन्छ है?
1: हजुर,
0: को को हुनुहुन्छ आज घरमा?
1: डुडी टिभी हेर्दैछ, म रेडियो सुन्दै हो, अरू को हुने?
0: अनि कार्यक्रममा जोडिनु भएको छ, आजको बसाईको बारेमा कृष्णजीलाई जानकारी छ कि छैन कृष्णजी?
1: जानकारी त एकदमै छ नि, साथीहरूले पालो दिइरहेको।
0: हजुर, हुन्छ, अब साथीहरूको पालो पछि आफ्नै पालो पनि आइसकेको छ। अब चाहिँ तपाईँले एउटा गीत रोज्नुपर्ने हुन्छ। कुन गीत रोज्न चाहनुहुन्छ कृष्णजी?
1: हजुर, दिलुजीले खोज्दै गर्नु भनेको थियो अरे मैले। मनकामना केवल कर्म छो, मायालुलाई भेटेसी पुग्छ सबै थोक, भन्ने खोज्दै गर्नु भन्ने थियो।
0: ओहो, एकदमै खासै नसुनेको गीत रोज्नु भएको रहेछ। सुन्दामा एकदमै मजा आउँछ। अब चाहिँ हुन्छ, यो गीतबाट तपाईँले यो गीत सुन्नको लागि ककसलाई चाहिँ तपाईँ अनुरोध गर्न चाहनुहुन्छ?
1: हजुर, अनुरोध त अब सबभन्दा पहिला तपाईँलाई, अनि अब प्राविधिकको साथ दिने अब गीत खोज्नु है भनेर अनुरोध गरेको दिलुजीलाई।
0: हजुर,
1: अनि मास्याङ्गी होल टिमलाई, अनि रेडियो सुनेर बस्नुहुने रेडियो प्रेमीहरू सबै, कृष्ण लामा भनेर चिन्ने नचिन्ने सबैलाई सम्झिँदै बिदा हुन्छ। हस् त, बाबाई।
0: हजुर, हुन्छ, नमस्ते, बाई बाई। भर्खरै मात्रै जोडिनु भएको थियो कृष्ण लामाजी खुदी बगैँचाबाट। उहाँले आजको बसाईमा गीत रोजेर गइसक्नु भएको छ र सम्पूर्णलाई सुन्नको लागि अनुरोध पनि गर्नुभएको छ। मुना घिमिरे कान्छी आइडीबाट कमेन्ट आएको छ, सुन्दैछु दी म पनि भन्नुभएको छ। हजुर मुनाजी, एकदमै धेरै खुसी लाग्यो, फुर्सद मिल्छ भने फोन पनि गर्न सक्नुहुनेछ है। गुराज सरोज सुसाराजीले भन्नुभएको छ, मिस यु अल फ्रेन्ड भन्नुभएको छ, मिस यु टू, यहाँलाई पनि एकदमै धेरै सम्झना। सिर्जना मुखियाजीले पनि सबैले सम्झना सन्देश पठाउनु भएको छ भने, यदि बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा, हेलो नमस्ते।
2: लक्ष्मीजी नमस्ते।
0: नमस्ते बालकृष्णजी, यहाँको स्वास्थ्यलाई कस्तो छ अहिले?
2: अलिक ठिकै छ भन्नु पर्यो, दुखिरहेको छ ठिकै छ भन्नु पर्यो,
0: अहिले चाहिँ अलिकति ठिकै छ है।
2: हजुर,
0: घरमा आइसक्नु भएको छ है?
2: आज छुट्टी हो, घरमै भन्नु पर्यो।
0: अनि बालकृष्णजी,
2: हजुर,
0: एकदमै ख्याल राख्नु होला है आफ्नो। अनि एकदमै दुःख पनि लागिरहेको छ, यसरी बिरामी हुनुभएको छ, यहाँ चाहिँ एकदमै धेरै समय पनि भइसकेको छ है। तर यहाँले हिम्मत नहार्नु होला, एकदमै मनोबल आत्मबल चाहिँ बढाउनु होला, साथी स्वास्थ्यको चाहिँ एकदमै ख्याल राख्नु होला है। अनि आज कार्यक्रममा जोडिनु भएको छ, भर्खरै मात्रै कृष्णजीले गीत पनि
2: रोज्नु।
0: हजुर, हो नि, मिजीले अब एकजना कृष्णले रोज्ने, अर्को कृष्णले चाहिँ समर्थन गर्ने। हुन्छ, यहाँको मिजीले रोज्नु भएको गीत अब बजाउनेछौ, तपाईँ कसले सुन्नको लागि चाहिँ भन्न चाहनुहुन्छ?
2: हजुरलाई
0: धन्यवाद
2: भेट दिनु बहिनीलाई, हाम्रो घर परिवार अनि मसँग हेर्दै हेर्ने म आउनु पछि आउनु सम्पूर्ण गर्छ।
0: हजुर, हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्रै बालकृष्णजी जोडिनु भएको थियो, उहाँले कृष्णजीले रोज्नु भएको गीतलाई समर्थन गर्नुभएको छ, साथै सम्पूर्ण रेडियो मर्स्याङले होल युनिट र घर परिवारले सम्झिँदै उहाँ चाहिँ विदा भइसक्नु भएको छ र उहाँलाई शीघ्र स्वास्थ्य लाभको पनि एकदमै धेरै कामना गर्न चाहन्छु। यति बेला तपाईँको सामु कृष्णजीले रोज्नु भएको, साथै बालकृष्ण घिमिरेजीले समर्थन गर्नुभएको गीत राख्नेछौ, स्वीकार दिनुहोला।

0: सांगीतिक कोशीलेसँगै फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने फेरि पनि फोन गर्न सक्नुहुनेछ। टेकु छेत्रीजीले कमेन्ट पठाउनु भएको छ, नानी हजुर नमस्ते, नमस्कार, गुड आफ्टरनून। आदिकवि भानुभक्तको जन्म जयन्तीको शुभकामनाका साथ सुन्दैछु। म आदिकवि भानुभक्तको जन्मस्थल भानु तनहुबाट मौसमी अवस्था पानी परेको छ, केही शीतल भएको अवस्था छ। अब बज्ने मिठो सांगीतिक भाका हजुरलाई, रेडियो होल युनिटलाई, मेरो घर फ्यामिलीलाई र जहाँ जुन माध्यमबाट भए पनि हाम्रो यस कार्यक्रम सुन्नुहुने सबै सबैलाई भनेर सम्झिँदै बिदा भइसक्नु भएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद छ। टेकु जी, यति बेला कोही साथी हुनुहुन्छ कलमा? हेलो, नमस्ते।
1: नमस्ते हजुर।
0: नमस्ते, को बोल्दै हुनुहुन्छ होला?
1: बिर्सिनु भएको हो र हजुरले?
0: हजुर भन्नुहोस् त, को बोल्दै?

0: हुनुहुन्छ?
1: रामचोकबाट भन्नुपर्छ है।
0: ओहो, रामचोकबाट सुन्दै हुनुहुन्छ है?
1: हजुर।
0: धेरै दिनपछि जोडिनु भयो जस्तो लाग्यो नि।
1: दिन होइन, महिना
0: हो। त्यही भएर त मलाई याद नभएको है, यसरी माया मार्नु त भएन नि है।
1: हजुर हजुर, माया मारेको भए त कहिले फोन गर्थ्यो र।
0: एकदमै धेरै समयपछि सम्झिनु भयो नि त। म त दिन गरिरहेको थिएँ, आज महिनौ दिन भइसकेको रहेछ। सन्चै हुनुहुन्छ?
1: हजुर सन्चै छु। मैले के अरे सुन्न त सुनिरहन्छु।
0: हजुर,
1: फोन मात्रै गर्दा नभ्याएर हो कि।
0: ओहो, एकदमै माफ गर्नुहोला, नाम त मैले बिर्सेको रहेछु नि हजुरको।
1: रामचोकबाट वर्षा भन्नुपर्छ है।
0: वर्षाजी, त्यही भएर पो आज वर्ष भइरहेको रहेछ, आज वर्षाजीले फोन गर्नु भएर पो।
1: हजुर हजुर,
0: हजुरले मलाई चिन्नु भएको छ कि छैन त वर्षाजी? ओहो, भनेपछि कार्यक्रम त साँच्चीकै एकदमै सुन्नु हुँदो रहेछ, एकदम खुसी लाग्यो वर्षाजी।
1: हजुर हजुर।
0: अनि खाजा खानुभयो यहाँले?
1: एकछिनपछि खाने है, हजुरको भएन होला है।
0: मेरो पनि बाँकी नै छ। के खानुहुन्छ वर्षाजी आज खाजा?
1: आज के खाने? खै मकै भुट्ने होइन, झरी परेर अनि चिया पकाउने खाने।
0: तातो तातो चियासँग मकै भुटेर खानुहुन्छ है?
1: हजुर।
0: अनि यता पनि पार्सल गरिदिनु होला।
1: भइहाल्छ नि।
0: अनि वर्षाजीले आज कुन गीत रोज्न चाहनुहुन्छ वर्षाजी?
1: मैले भित्र बहिनीसँग भनेको छु।
0: हजुर, हुन्छ, हामी यो गीत बजाइदिनेछौ। कसलाई सम्झिन चाहनुहुन्छ यो गीत मार्फत?
1: विशेष गर्दा त धेरै धेरै त हजुरलाई है।
0: हजुर, यहाँलाई पनि धेरै सम्झना।
1: अनि भित्र बहिनीलाई अनि म चाहिँ एफएम सुनेर बस्ने सम्पूर्ण साथीलाई भन्दै छुट्टिन्छु। बाई।
0: हजुर, हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्रै वर्षाजी जोडिनु भएको थियो धेरै महिनापछि, र उहाँले एकदमै गीत रोजिसक्नु भएको छ। पक्कै पनि एकदमै राम्रो गीत नै रोज्नु भएको छ होला, र सम्पूर्णलाई सम्झिँदै उहाँ चाहिँ विदा भइसक्नु भएको छ आजको बसाईबाट। यदि तपाईँले उहाँले रोज्नु भएको गीतलाई समर्थन गर्न चाहनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ। र आज भानुभक्तजीको 213 जन्म जयन्ती रहेको छ, सम्पूर्णलाई त्यसको अवसरमा शुभकामना पनि व्यक्त गर्न चाहन्छु। मैले शुरूमै भन्न चाहिँ अलिकति बिर्सेको रहेछ, त्यसको लागि एकदमै क्षमा प्रार्थी छु। अंशु अछामीजीले लेख्नु भएको छ, मिस यु अल भनेर। कृष्ण मगरजी, नमस्ते दिदी दर्शन, नमस्ते बहिनी, म सुन्दैछु मजाले प्रोग्राम हाल गोर्खाबाट। सबैजनामा रेडियो मर्स्याङदी एफएम सुनेर बस्नुहुने सम्पूर्ण मित्र लगायत रेडियो मर्स्याङदी युनिट परिवारमा मिठो सम्झना ल बहिनी, बाई बाई भन्नुभएको छ। हजुर नमस्कार कृष्णजी, एकदमै धेरै खुसी लाग्यो। कहिले कसो फोन पनि गर्नुहोला, गोर्खाको मौसमी अवस्थाको बारेमा, अर्को अवस्थाको बारेमा पनि तपाईँले जानकारी गराउन सक्नुहुनेछ, फोन गर्नुहोला है। रामजी घिमिरेजीले लेख्नु भएको छ, सुन्दै सम्झना सबैमा, चितवनबाट भन्नुभएको छ। हजुर नमस्कार रामजी घिमिरेजी, यहाँलाई पनि एकदमै धेरै सम्झना भन्न चाहन्छु। सुमन गुरूङजीले लेख्नु भएको छ, हेलो हाई सेवारो, नमस्ते सेवारो छ्याजलो, म सुमन गुरूङ फ्रम ताप्लेजुङ, हाल युएईबाट है। साथीहरू, सम्झिनु पर्दा माया राई, मीडिया प्रेमी स्माइल अलिसा, अभागी कान्छी गेट वेल सुन, सन्ध्या गुरूङ, पूजा योङहाङ, प्रदीप शेर्पा, डोमा शेर्पा, बिमला गुरूङ, अभागी सिर्जना, पायल प्रेमी कुलुङ शेर्पा, रिक्तो पूजा शेर्पा, बुनु विनिता गुरूङ, दिलुयाम फुराई, आस्तिका तामाङ, दाई बिर्खा गुरूङ, अल ओके बाई भनेर छुटिनु भएको छ। यहाँलाई एकदमै धेरै नमस्ते सेवारो भन्न चाहन्छु सुमनजी, र आजको बसाईबाट हामी पनि छुटिनुपर्ने हुन्छ। आज प्रत्यक्ष रूपमा फोन गरेर सातजना साथी जोडिनु भएको थियो, श्याम प्रसाद अधिकारीजी हुनुहुन्थ्यो, विवशजी हुनुहुन्थ्यो, कामना गुरूङजी, मिनजी हुनुहुन्थ्यो, कृष्ण लामाजी, बालकृष्णजी जोडिनु भएको थियो, र अन्तिममा वर्षाजी जोडिनु भएको थियो। उहाँहरू सातैजनालाई एकदमै धेरै सम्झना छ भन्न चाहन्छु, एकदमै धेरै धन्यवाद पनि छ। र आजको कार्यक्रममा एकदमै मिठो मिठो शब्द लेखेर पठाउनु हुने तपाईँ सम्पूर्णलाई पनि एकदमै धेरै धन्यवाद, र कार्यक्रम जुनसुकै माध्यम र स्थानबाट सुन्नुहुने सम्पूर्णलाई पनि धन्यवाद दिँदै टेक्निकल्ली सपोर्ट गर्नुहुने साथी दिलु तामाङलाई पनि धन्यवाद दिन चाहन्छु। र कार्यक्रम प्रस्तुत म लक्ष्मी घले पनि सुटिन्छु। रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
1: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा क्लिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
2: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल,
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा, फोन 066-520-152,
2: मोबाइल 97460-00-454।
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
3: अया मरेनियामा, यो दाँतले मलाई साह्रै दुःख दियो।
4: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै।
4: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465-00-271 र 98065-67-272।
6: समिचो चौदा क्यामे बोधे लोटी पर्दिरो बैंगे विवरण पी भिया मुई खाता लिखै हाम्रो
7: खै खै बहु कोई लोटरी भरदिल
8: आंगी समिझो लोटरी पर्दी छाई गुरी
7: भरदी आ भरदी लोटरी खाली पर्दी बा शैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बनी खै बिसा खैमै विश्वास आलन फोन खाले पनि आफै विवरण खैमै आपिल खबै बनी वित्तीय संस्था के पासवर्ड पिन खैमै आरी सुमी बैंक आफै बनी आरी
6: सतर्क
8: सिद्धार्थ ब्याङ्कर क्यारे जन हेदरी जारी सन्देश
9: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।

0: Mania?
1: Extreme energy drink.
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0675201906 0675203070 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
4: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।

नमस्कार, दिउँसो 2 बजेको मर्सेङ्गी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्नु सबैको सामूहिक जिम्मेवारी भएको बताएका छन्। सोमबार काठमाडौँमा 213 भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आदिकवि भानुभक्त आचार्यको योगदानलाई केवल स्मरणमा मात्र सीमित नराखी त्यसले आत्मसात गर्दै भाषा र साहित्यलाई थप समृद्ध बनाउनु पर्नेमा जोड़ दिएका हुन्। सभामुख अर्यालले आधुनिक प्रविधि, विश्वव्यापी प्रतिस्पर्धा र परिवर्तनशील सामाजिक संरचनाका बीच हाम्रो मौलिक पहिचान र संस्कृतिलाई जोगाउ चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभएको छ। यस वर्ष धान रोपाईको गति भएको वर्षाको तुलनामा सुस्त भएको छ। गएको शुक्रबार असार 26 गतेसम्म देशभर कुल धान रोपाई 45.81% मात्रै सकिएको छ। कृषि विभागले सार्वजनिक गरेको विवरण अनुसार गएको वर्ष यही अवधिमा देशभर 59.28% रोपाई भएको थियो। गएको वर्षको तुलनामा यस वर्ष झण्डै 13.5% रोपाई कम भएको विभागको तथ्याङ्कले देखाएको छ। कृषि विभागका अनुसार नेपालमा कुल 13,70,062 हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ, जसमध्ये 6,27,566 हेक्टर क्षेत्रफलमा मात्रै रोपाई सकिएको छ। प्रतिशतमा हेर्दा यस वर्ष सबैभन्दा बढ़ी रोपाई गण्डकी प्रदेशमा भएको देखिएको छ भने सबैभन्दा कम कोशी प्रदेशमा भएको कृषि विभागको प्रतिवेदनमा उल्लेख छ। सुन चाँदीको भाव आज घटेको छ। हप्ताको दोस्रो कारोबार दिन आज सुन 2,800 रूपियाँले घटेर तोलाको 2,85,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव 2,88,000 रूपियाँ थियो, यस्तै आज चाँदीको भाव पनि घटेको छ। चाँदीको भाव आज तोलामा 100 रूपियाँले घटेर 4,375 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 35 रूपियाँले घटेर तोलाको 4,475 रूपियाँमा कारोबार भएको थियो। रोसी खोलाको जलाधार क्षेत्रमा वर्ष शुरू भएसँगै बीपी राजमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी आवागमन अस्थायी रूपमा होल्ड गरिएको छ। रोसी खोलाको जलाधार क्षेत्रमा भइरहेको वर्षाका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा सवारी आवागमन अर्को सूचना नभएसम्मका लागि होल्ड गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रे पलानसुकका प्रमुख रविन कार्कीले जानकारी दिनुभयो। अनलाइन खबर हिमालय टीभी र कान्तिपुर मीडिया हाउसका कार्यालय अघि सोमबार बिहान शंकास्पद रूपमा गाड़ी पार्किङ गरिएको थियो। कार्यालयहरूमा प्रवेशमा अवरोध गर्ने गरी पार्किङ गरिएको हो। एकै समयमा उस्तै तरिकाले पार्किङ गरिएको शंकास्पद तरिकाले पार्किङ गरिएपछि मीडिया हाउसहरूले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि तीनैवटा मीडिया हाउसमा प्रहरी आएर गाड़ी धनीको सोधपूछ गरेका थिए। कसले गर्ने गर्यो भन्ने अहिलेसम्म प्रहरीले ठोस रूपमा पत्ता लगाउन नसकेको बताउनु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एएसपी तथा प्रवक्ता पवन भट्टराईले शंकास्पद गाड़ीहरूलाई कार्यालयमा ल्याएर छानबिन गर्ने तथा सत्य तथ्य पत्ता लगाउने बताउनु भएको छ। भारतका वैज्ञानिकहरूले मानव मस्तिष्कको सबैभन्दा जटिल भाग ब्रेन स्टेमको अहिलेसम्मकै सबैभन्दा विस्तृत त्रिआयामिक नक्सा तयार पारेका छन्। मद्रासमा रहेको सुधा गोपाल कृष्ण ब्रेन सेन्टरका वैज्ञानिकहरूले एन्कर नामकको यो नक्सा कोशीय स्तरसम्म पुर्याएका छन्। 500 भन्दा धेरै तन्तु नमूनाका आधारमा तयार यो नक्सामा 200 भन्दा धेरै स्नायु कोष समूह र स्नायु मार्गहरू पहिचान गरिएको छ। यसले एमआरआईमा देखिने सम्पूर्ण मस्तिष्कदेखि एउटा एउटा स्नायु कोषमा हेर्न सकिने बनाएको प्रतिवेदनलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ। दिउँसो 2 बजेको मर्सेङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सेङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्या मंगला एकनु हरि। ल अब दुलाले दुलाले सिन्दूर हाल्ने।
2: ओए अस्मी हेर्न दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचारी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपराइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
9: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
8: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपराइटर दीपक पौडेल। बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
11: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोपराइटर बम्बा बहादुर विश्वकर्मा। जयलक्ष्मी सुनचाँदी पसल बेसीसार नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665252209।

0: California. Extreme energy drink.
1: आमा ए आमा खाना खाने बेला भयो ल आउनुस् न
2: खाना पनि के खानु यो विकासे चामल केही स्वाद आउने हैन ऊ हाम्रो पाला जस्तो ढिँडो आटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
3: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करु जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेचार खुर्सानी मसला गाईको घिउ अमिलो भिर मह घर मह सुकेको न्युरो सिस्नो मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैँची जिम्बु मस्यौरा चियापत्ती च्याउ सर्स्यु बोडी बटक कोला जुम्ला मार्सी चामल आँग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
1: लिभन अर्गानिक खाद्य उद्योग बेसीथर नगरपालिका आठ आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्छुम प्रोपाइटर गमबहादुर अधिकारी मोबाइल 9841623284 र 9921980746
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रो बेसी सहर सात पुरानो बेन्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
6: प्रोपाइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर बेसेसर नगरपालिका सात पुरानो बेङ्सोक लमसुङ सम्पर्क 9841626344 9841626344
8: बेसी सहरी खोले रेडियो मर्सिङ क्याले यो भाषाले कतै छामा कुए खैमु खोजिन् तिङ्छ्यो
9: ए 26 पिसा घरी बालोटी र रेडियो मर्सिङ लिङ्गेन ओ गल्छ्यो
10: क्यों यो आफै रेडियो मर्साङ्गी एफएम 95

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मी हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटमेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपराइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: आया मरे नि आमा आया नि
8: के भयो दिदी तपाईलाई? सुन्छ छैन कि कसो?
7: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो कि?
8: ल दिदी त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है?
8: ल दिदी बेसी सर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड सुगर प्रेसर छाती पेट हाडजोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ।
9: सम्पर्क फोन 9849068924 9845086780।
7: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन के तनाव दियो ए खुशी?
7: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि किन नहुनु, हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
12: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो बैंक चोक रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099532।
13: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ।

0: Toilephonia. Extreme energy drink.
1: ओहो दाइ, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर साथ, भीमसेन थानचोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
5: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज

0: 9547604544।
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
2: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा। उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। हुलाकी फ्रेस हाउस, विशिष्ट नगरपालिका 8-13 लमजुङ, प्रोप्राइटर गुणराज तिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856281186, फोन 0665202093, साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।

0: California. Extreme energy drink.
1: 아니, 쿠시, 그게 간죠? 아스컬터 전에 푸르디로 러스워스터 덱추다.
2: 하니타 카스테 케이 오이나 디디 람중 에그로비 컨산 द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्गानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्गानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेसर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
1: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेउली हुँदा पनि
4: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
5: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
4: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 98461 26344 98461 26344
6: हेलो मर्सेंग दे एफएम 95 मेगाहर्ट्ज

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढकतराज चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका 7 मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजू आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोभाइडर दिलीप श्रेष्ठ,
4: एएस किचन हाउस, बेसी सहर नगरपालिका 7, एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856 74 486।
5: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
6: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
6: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
4: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोप्राइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856 46 662।
7: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के तपाईँले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
8: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
4: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
8: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
4: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
8: यस्तो विवाह स्वत बदर हुन्छ।
4: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
8: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
4: बाल विवाहका गम्भीर असरहरू,
8: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
4: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
8: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
4: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
8: बाल विवाह आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
4: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
8: के हाम्रो पहिचान यही नै हो त?
4: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
8: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
4: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
9: सुवर्ण अवसर, सुवर्ण अवसर।
10: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 दिन 7 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना बिहान बेलुका को चिया र बास बस्ता को लागी सफा र सुन्दर ठाउँ को व्यवस्था पिउने मिनरल वाटर सहित को आरामदायी बस मा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9841693152 र 9841628317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिन सम्म नेपाली रुपैयाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्विस 20/8 13 फिल्म हल चोक लमजुङ।

0: Zirconia.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सु।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी
1: ए बाबु पो जोखताल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो यता कता पाइन्छ होला
0: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
2: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजू आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
0: प्रोपाइटर दिलीप श्रेष्ठ
3: एएस किचन हाउस बेसी सहर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि
0: थप जानकारीको लागि सम्पर्क 9856744486
1: सबैजना यस्तो मजाले हाँसेका छन् यो रबिनालाई चाहिँ के भयो
4: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
1: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
0: हजुर लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोपाइटर दीपक पौडेल बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0665204497
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ

0: ढिलाइ दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665211083,
5: सम्पर्क मोबाइल नम्बर 9857133375,
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
7: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि, फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
6: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
7: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौँ, हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौँ, र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ, नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261।

0: सामाजिक सञ्जाल जी छानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फललना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सुखन क्या खलो सुजी बिमिलो खनयामो बिमारी छानले खोना दे खुल्दिगो वेबसाइट एना यूआरएल चेक लना आछाबा घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परि म नै तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
5: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाई पनि त्यही जानुहोस् न
6: हाम्रा सेवाहरू एमएस पाइप फलाम अल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
4: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0663520973 मोबाइल 97463061
7: तपाईँको सन्तुष्टि हाम्रो चाहना
8: डिभिजन वन कार्यालय लमसुङको अनुरोध वन्य जन्तुको वासस्थान आहार विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको वासस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक आर्थिक भौतिक तथा सामाजिक जनचेतनाका उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन जैविक मार्गको संरक्षण सुधार पिउने पानीको व्यवस्थापन सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने निश्चित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन् जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म संस्कृति र परम्परा नै छ पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा यिनको अवैध चोरी शिकार नगर्न नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहाड ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनत अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ डिभिजन वन कार्यालय लमजुङ

0: California.
1: Extreme energy drink.
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
2: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
4: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
2: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
4: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
2: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
4: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9856

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना सार्फेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिसार नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 066-5220-209।
2: जय श्री राम, जय श्री राम।
3: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
3: हो नि भाउजू।
1: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
2: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
1: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
2: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
1: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
2: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
4: सुरबी काका नमस्कार, के गर्दै हुनुहुन्छ चौतारामा बसेर?
5: नमस्कार नानी, नानी डाक्टर भएर आउनुभयो, हाम्रो गाउँको इज्जतै बढेको छ।
4: धन्यवाद काका।
5: अनि डाक्टर नानी, अहिले जो पनि क्यान्सर भएछ भन्छन्, धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु, यसबाट बच्ने कुनै उपाय छैन?
4: किन नहुनु नि काका? एक, क्यान्सरको जोखिम बढाउने तत्वहरू भनेको धुम्रपान तथा सुर्तिजन्य पदार्थ र मदिरा सेवन, अस्वस्थ खाना, शारीरिक व्यायामको कमीले गर्दा हो। त्यसैले यस्ता जोखिम तत्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ।
5: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि, होइन नानी?
4: हो नि काका, विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा, गाँठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा, वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा, वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
5: हजुर हजुर,
4: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नु पर्छ।
6: सुर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौं, स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं, क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
8: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
7: अब जापान ट्राई होइन स्योर गरौं।
8: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
7: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
8: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
7: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेषहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
8: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
9: ए, माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, छुँदा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ है माइला?
10: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको। हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टीभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
11: लमजुङ कालिका फर्निचर उद्योग बेसिसर सात लमजुङ
12: आल्मुनियमका लागि बेसिसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसिसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
11: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-74065।
12: नोट फल सिलिङ कार्यस बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
13: नेपालमै पहिलो पटक ग्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाता, खुला चिउरा कलर, अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?
14: हेलो, मर्स्याङ्गदी FM 95 MHz

0: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
1: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, म त नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
0: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खोइ कहाँ जाने कहाँ कहाँ जाने होला है?
4: ल दिदी, विशेषर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850036780।

0: घर बनाएर त लगभग 7-8 छौ त।
1: के सकिन्थ्यो दिदी, अझै झ्याल, ढोका, च्यानल गेट आदि सबै काम बाँकी छ, बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल, ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाउ न। त्यहाँ त आल्मुनियमको झ्याल, ढोका, पार्टिसन ग्लेजिङ आदि निर्माण गरी घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, आल्मुनियमको आकर्षक झ्याल, ढोका, पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टेसन ग्लेजिङ लगायत यूपीबीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: 3-स्टार आल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ, प्रोप्राइटर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51901।
4: अनि तयो कागज के मेछि वा
5: झिल्काई
4: के पर्सनल नम्बर ब्लक लैबी
5: पर्सनल मोबाइल नम्बर मे उनी टेलिकमर बाई अफिसर आएर ब्लक लैर खलखाई
4: अनि बैंगरी
5: बैंगरी चर चाहिँ तले लल्पर्दी
4: सम लल्पर्दी न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई भिसा आफै न ब्याङ्क देबिनी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
5: सतर्क तन ठगे तब्द क्या जोगिन
6: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँभरिलाई।
8: सूचना सूचना सूचना वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा विशिष्ट नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
9: सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 066-590-234।
8: रोजगार सेवा केन्द्र बेसी सहर 98470-14549।

0: California.
1: Extreme energy drink.
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसिसल 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0664205497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भन्या?
3: हैन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
3: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Insomnia Extreme Energy Drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
5: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344 9841626344
7: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
8: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
7: थप जानकारी लागि सम्पर्क 0665909999 9847769229 सेवा मोडल हस्पिटल प्राली बेसी सर स्वाद सानीमा बैंकको

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाई सक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बोछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग, बेसीसर नगरपालिका साथ, मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो, लमसुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463838518।

0: California Extreme Energy Drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
2: प्रोप्राइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
3: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
5: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845132636 र 9840058160

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्सुङ। थप जानकारीको लागि सम्पर्क 9845940046 र 9813094932।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
0: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
0: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
5: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
6: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै। प्रोप्राइटर मणिलाल विश्वकर्मा, फोन नम्बर 0665204535475। विश्वास तपाईँको, सेवा हाम्रो।
7: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
0: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
7: अब जापान ट्राई होइन, स्योर गरौं।
0: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
7: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
0: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
7: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बिचे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
8: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
9: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
8: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
9: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
8: सवारी चालकको बानी व्यवहार, आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
9: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
10: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसीसार 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
11: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्सिउँ, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
12: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: रिबन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्जुङ। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461 23200।

0: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: क्योंदी एटीएम मोबाइल दे इंटरनेट बैंकिंग गोप्य विवरण आरी खाई बिले तुई माध्यम क्यारे न्यो दे प्रे सली जानकारी री विषय न्यो कॉल पर दिमो समय न्यो ठगदिल खामो बैंगर वे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषय बैंक दे नील पर दिमो न्यो तानी सतर्क तना ठगदिल क्या बचेना सिद्धार्थ बैंगर क्याले जनहितरी जारी संदेश
4: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई।
5: गुड मर्निङ मिस,
6: गुड मर्निङ क्लास। ल, आज हामी डडेलोको विषयमा पढ्छौ। भन त शान्ति, के कारणले डडेलो लाग्छ?
7: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरी सँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
6: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
8: डडेलोका कारण बोट बिरुवा सँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
9: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौ।
0: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुचो।
10: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
11: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
10: प्रोप्राइटर बमबहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिष्ट नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665204497।

0: California Extreme Energy Drink.
1: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
2: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि हैन र
1: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
2: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
3: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
4: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएर आएको सर्वोत्तम सिमेन्ट

0: एक्सट्रीम एनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 6 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: मर्चेन्ट एफएम 95 मेगाहर्ज
4: भइरहेको नेपाल दर्पणमा साथी महेश गेवाली सँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
5: कालीकोटमा पहिरोमा पुरिएर दुईजनाको ज्यान गयो। काठमाडौँ सहित देशका धेरै ठाउँमा वर्षा। आउँदो तीन दिनसम्म साना नदीमा आकस्मिक बाढ़ीको जोखिम।
4: संचार माध्यमका गेट छेकिने गरी शंकास्पद रूपमा पार्किङ गरेका गाड़ी प्रहरले क्रेन लगाएर हटायो। घटनामा संलग्नहरूलाई कार्यवाही गर्न सरकारसँग सत्तापक्षी दल राष्ट्रपाको माग। गणेश नेपालीको मृत्युपछि ट्राफिक व्यवस्थापनमा नयाँ बहस।
6: नागरिकहरू सचेत हुने त्यो नागरिक होइन र अर्कोतिर सरकारको के हो भनेपछि खालि दण्ड सजाय गरेर मात्रै ठिक हुँदैन कि सुविधा पनि दिउँ एजुकेट पनि गरौं होइन त्यसले गर्दा सबैको दायित्व छ यसमा।
5: राष्ट्रिय गौरवका आयोजना 10 वटामा सीमित गर्न योजना आयोगको सुझाव। जग्गा प्राप्ति रूख कटानी मुआवजा निर्धारण र निर्माण सामग्रीको अभाव मुख्य समस्या। शेयर बजार उच्च दरमा घट्दा नेप्से 2600 भन्दा तल।
4: जापानका 1/4 भन्दा धेरै नगरपालिकामा जनसंख्या 10% भन्दा धेरैले घट्यो। 2024 शक्तिशाली भूकम्पपछि सुजु शहरको जनसंख्या 34% गिरावट।
5: र आईपीएलको टोली चेन्नाईका मुख्य प्रशिक्षक फ्लेमिङ 18 वर्षपछि टोलीबाट अलग।
7: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-333 493-555।
11: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
12: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल लुम्बिनी प्रदेशकै उत्कृष्ट आईएसओ सर्टिफाइड यस कलेजमा बीई कम्प्युटर, बीई सिभिल, इन्फर्मेशन एण्ड कम्युनिकेशन, बीसीए र बीबीए कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
11: प्रवेश परीक्षा साउन 7 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
12: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 98-512-32-328।
11: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङमा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। कालीकोटमा पहिरोले पुरिँदा दुईजनाको ज्यान गएको छ। सानी त्रिवेणी गाउँपालिका वडा नम्बर 6 काप्री खोलामा रहेको पानी घट्टमा अन्न पिस्न गएका बेला पहिरोमा परेर 46 वर्षका मन्दिर साउद र 76 वर्षका लालबहादुर साउदको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। उनीहरू बिहान 6 बजेतिर अन्न पिस्नका लागि घट्टमा बसिरहेका बेला पहिरोले पानी घट्टसहित पुरेको थियो। घटनाबारे स्थानीय बासिन्दाले दिउँसो 1:30 बजेतिर जानकारी गराएपछि प्रहरी चौकी मेल मिहल मुर्डीबाट खटिएको प्रहरले शव निकालेको हो।
5: काठमाडौँ उपत्यका सहित देशका धेरैजसो ठाउँमा अहिले वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा र बाँकी प्रदेशका सबैजसो ठाउँमा वर्षा भइरहेको छ। केही ठाउँमा आरीघोप्टे वर्षा भएको छ भने केही ठाउँमा मध्यमसम्मको वर्षा भइरहेको विभागका वरिष्ठ मौसमविद मीन कुमार अरियालले जानकारी दिनुभयो। उहाँले यो क्रम अझै जारी रहने भन्दै आज राति वर्षा थप बढ़ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गर्नुभयो। विभागका अनुसार पछिल्लो 24 घण्टामा सबैभन्दा बढ़ी मकवानपुर गढ़ी र म्याग्दीमा समान 121 मिलिमिटर वर्षा मापन भएको छ। सुनसरीमा 117 र उदयपुरमा 106 मिलिमिटर वर्षा भएको मौसमविद अरियालले जानकारी दिनुभयो। काठमाण्डु उपत्यकामा पनि ठूलो पानी परेको छ। सिन्धुली, झापा, सुङ्खासभा, ताप्लेजुङ, सोलुखुम्बु, सिन्धुपाल्चोक, चितवन, नवलपुर, नवलपरासी पश्चिम, पाल्पा, बाँकी, कैलाली, उदयपुर, लमजुङ, सिन्धुपाल्चोक, चितवन, लमजुङ, खोटाङ, बागलुङ पर्वत लगायत जिल्लामा पनि ठूलो पानी परेको छ। अहिले मनसूनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेकाले वर्षा भइरहेको मौसमविद अरियालले बताउनुभयो। आज राति पनि कोशी प्रदेशका पहाड़ी र तराई भूभागका थोरै ठाउँमा आधी घोप्टे वर्षाको सम्भावना। वर्षा गराउने मौसमी प्रणाली दिउँसो भन्दा राति बढ़ी सक्रिय हुने सम्भावना रहेको अरियालले जानकारी दिनुभयो।
4: यसैबीच जिल्ला प्रहरी कार्यालय काभ्रेले बीपी राजमार्गको काभ्रे खण्डमा दिउँसो रोकेका गाड़ी बेलुकी पख छाडेको छ। रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा भइरहेकाले बीपी राजमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै गाड़ी आवागमन अस्थायी रूपमा होल्ड गरेको र सुरक्षित महसुस भएर छोड़ेको तर सचेत हुनुपर्ने जिल्ला प्रहरी कार्यालय काभ्रेले सूचना मार्फत जनाएको छ। यस्तै पहिरोका कारण अवरूद्ध बनेको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर 8 घण्टापछि सञ्चालनमा आएको छ। करिडोरको बागलुङ खण्ड अन्तर्गत जैमिनी नगरपालिका 8 बेलबगरमा बिहान लेदो सहितको पहिरो झर्दा सड़क अवरूद्ध बनेको थियो। यसैबीच प्रहरले काठमाण्डु उपत्यकाबाट हेटौँडा जोड्ने दुईवटा सड़क खण्डमा गाड़ी चलाउन रोक लगाएको छ। अविरल वर्षापछि सड़कका विभिन्न भागमा पहिरो तथा खोला नदीको बहाव बढ़ेका कारण मकवानपुर प्रशासनले काठमाण्डु र ललितपुरबाट हेटौँडा जोड्ने सड़क खण्डमा गाड़ी चलाउन रोक लगाएको हो। प्रशासनका अनुसार हेटौँडा टिंगन बागमती ललितपुर सड़क अन्तर्गत चौघडा क्षेत्रमा आज बेलुका 5 बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि गाड़ी चलाउन रोक लगाएको छ। यस्तै हेटौँडा भैंसे भीमफेरी देउराली सिस्नेरी काठमाण्डु सड़क अन्तर्गत चेकीटोल हेटौँडा क्षेत्रमा पनि आज बेलुका 5 बजेदेखि असार 30 गते बिहान 5 बजेसम्म गाड़ी चलाउन रोक लगाएको छ। यसैबीच कोशी नदीमा पानीको बहावले खतराको सतह पार गरेको छ। पानीको बहाव दिउँसो 1,58,000 क्युसेक नागेपछि खतराको संकेत स्वरूप रातो झण्डा सहित रातो बत्ती बालिएको छ।
5: काठमाण्डुको त्रिपुरेश्वरमा रहेको राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएपछि ज्यान गुमाएका गणेश नेपालीको अन्त्येष्टि भएको छ। मृतकका परिवारले आज जिल्ला प्रहरी वृत्त कालीमाटीमा जाहेरी दर्ता गराएपछि शव बुझेर पशुपति आर्यघाटमा अन्त्येष्टि गरेका हुन्। जाहेरीमा कसैलाई पनि प्रतिवादी किटान गरिएको छैन। काठमाण्डु महानगरपालिकाका नगर प्रहरीले मोटरसाइकलमा हुइलक लगाएपछि घटना भएको थियो। यसअघि हिजो नेपालीका परिवार र सरकारबीच सहमति भएको थियो। सहमति अनुसार घटनाको सत्य तथ्य छानबिन गर्न पूर्व न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरिने भएको छ।
4: कान्तिपुर पब्लिकेशन अनलाइन खबर .com र हिमालय टेलिभिजनका कार्यालयको प्रवेशद्वारमा अवरोध हुने गरी पार्किङ गरेका गाड़ी प्रहरले क्रेन लगाएर हटाएको छ। बिहान 8 बजेदेखि नै कार्यालयको आवाज जावत रोकिने गरी बिवारिसी अवस्थामा छाडेका ती शंकास्पद गतिविधिका गाड़ीलाई प्रहरले व्हील लक गर्नुका साथै क्रेन लगाएर त्यहाँबाट हटाएको हो। कार्यालय गेटमा अरू गाड़ी आवाजात गर्न नमिल्ने गरी गाड़ी पार्किङ गरी अवरोध गरिएको पाइएको हो। अनलाइन खबरमा 12C 45 नम्बरको गाड़ी, हिमालय टीभीमा 12C 12 55 नम्बरको गाड़ी र कान्तिपुर मीडिया ग्रुपको गेटमा 12P01034C 84 नम्बरको गाड़ी पार्क गरेर चालक भएका थिए। बिहान 7 बजेर मास्क र कालो चश्मा लगाएका व्यक्तिले गाड़ी पार्क गरी भागेका सम्बन्धित संचार माध्यमका सुरक्षा गार्डले बताएका छन्। गेट छोपिने गरी कान्तिपुरमा पार्क गरेको गाड़ी रवि जयसुवालले प्रयोग गरिरहेको खुलिएको कान्तिपुरले जनाएको छ। जयसुवाल सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागका मनोनित सदस्य रहेका छन्। यसैबीच पत्रकारलाई संचार कर्ममा जान अवरोध पुर्याएको भन्दै नेपाल पत्रकार महासंघले घटनाको विरोध गरेको छ। महासंघले विज्ञप्ति निकालेर पत्रकारलाई अवरोध र आतंक सूचना गर्न खोजेको भन्दै संचार गृहको सुरक्षा गर्न सरकारसँग माग गरेको छ। महासंघले संचार माध्यमको गेट अगाडि आवाज जावत बन्द गर्नुमा सरकारकै भूमिका हुन सक्ने निष्कर्ष पनि निकालेको छ। यसैबीच कांग्रेस सभापति गगन थापाको घरको गेट अगाडि पनि शंकास्पद बिवारिसे गाड़ी भेटिएको छ। बिहान 7 बजे नै छोडेको गाड़ी थापाको घरबाट मोटरसाइकल समेत निस्कन नमिल्ने गरी राखिएको थियो। प्रहरीले बेलुकी पख मात्रै गाड़ी हटाएको छ।
5: राष्ट्रिय स्वतन्त्र पार्टी नेकपाले प्रेस स्वतन्त्रतामाथिको कुनै पनि प्रकारको अतिक्रमण अस्वीकार्य रहेको जनाएको छ। बिहान कान्तिपुर पब्लिकेशन र अनलाइन खबर लगायत संचार गृहका गेट अगाडि शंकास्पद गाड़ी पार्किङ गरी अवरोध सृजना गरिएको घटनापछि विज्ञप्ति निकालेर रासोपाले यो प्रतिक्रिया जनाएको हो। पार्टीका महामन्त्री विपिन कुमार आचार्यले निकाल्नु भएको विज्ञप्तिमा यस्ता गतिविधि संचारकर्मीलाई मनोवैज्ञानिक त्रासमा पार्ने उद्देश्यले गरिएको भन्दै लोकतान्त्रिक मूल्य मान्यता विपरीत रहेको औलाउनु भएको छ। राष्ट्रपाले आफूलाई सधैँ पूर्ण प्रेस स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताको पक्षमा उभिएको दल रहेको दावी गर्दै यस्ता कदमको भर्त्सना गरेको छ। विज्ञप्तिमा नेपाल सरकार गृह मन्त्रालय र सुरक्षा निकायलाई घटनाको तत्काल र निष्पक्ष छानबिन गरी दोषी पहिचान गर्न र संचार माध्यमको सुरक्षा सुनिश्चित गर्न आग्रह गरिएको छ। साथै सम्पूर्ण संचार जगतलाई त्रास नमानी पेशा निर्वाह गर्न अपील गर्दै संचारकर्मीको सुरक्षामा सधैँ खड़ा रहने प्रतिबद्धता रासोपाले दोहोर्याएको छ।
4: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा ट्राफिक व्यवस्थापन र जरिवाना बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
13: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
14: बेटर अप्लायन्सेसका एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस बेटरको बानी लाग्छ।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कालीकोटमा पहिरोमा पुरिएर दुईजनाको ज्यान गयो, काठमाडौँ सहित देशका धेरै ठाउँमा वर्षा, आउँदो 3 दिनसम्म साना नदीमा आकस्मिक बाढ़ीको जोखिम, काठमाडौँको त्रिपुरेश्वरमा रहेको राहदान विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएपछि ज्यान गुमाएका गणेश नेपालीको अन्त्येष्टि, संचार माध्यमका गेट छेकिने गरी शंकास्पद रूपमा पार्किङ गरिएका गाड़ी प्रहरीले क्रेन लगाएर हटायो, घटनामा संलग्नहरूलाई कार्यवाही गर्न सरकारसँग सत्तापक्षी दल राष्ट्रपाको माग लगायत खबर प्रस्तुत गर्यो।
5: अब बाँकी खबर। प्रधानमन्त्री वालेन्द्र शाहले 7 वटै प्रदेशमा सुविधा सम्पन्न वन उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढ़ाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बिहान स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँगको छलफलका क्रममा उहाँले प्रमुख सरकारी अस्पतालमा वन वार्ड सुदृढ़ीकरणका लागि पनि आवश्यक योजना अघि बढ़ाउन निर्देशन दिनुभएको हो। प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न सुझाव दिनुभयो। उहाँले गुणस्तरीय प्रभावकारी तथा नागरिक मैत्री स्वास्थ्य सेवा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै अस्पतालमा सरसफाई, सेवा प्रवाहमा सुधार, डिजिटल प्रविधिको प्रयोग र सुशासनको प्रभावकारी कार्यान्वयन गर्न पनि ध्यानाकर्षण गराउनुभयो।
4: केही दिन अघि राहदानी विभाग अघि आत्मदाह गरेका गणेश नेपालीको घटनापछि नेपालको ट्राफिक व्यवस्थापन र नियमन प्रणालीमाथि फेरि प्रश्न उठेको छ। मोटरसाइकलमा व्हील लक गरिएपछि भएको घटनाले नगर प्रहरीले ट्राफिकको अधिकार क्षेत्र, जिम्मेवारी र जवाबदेहिताबारे बहस सर्किएको छ। कानूनी रूपमा ट्राफिक व्यवस्थापनको अधिकार यातायात व्यवस्था विभागको भए पनि कार्यान्वयन विभिन्न निकायमा बाँडिएको देखिन्छ, जसले समन्वय र जिम्मेवारीमा अन्यल सृजना गरेको पाइन्छ। यस्तो अवस्थामा नियम पालना गराउन कार्यवाही मात्र पर्याप्त हो वा वैकल्पिक व्यवस्थापन पनि राज्यको दायित्व हो भने हामीले नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरलाई सोधेका छौं।
6: कार्यवाही र दण्डले मात्रै अपराध नियन्त्रण हुने भएको भए जुन व्यक्तिबाट हुने कमी कमजोरी छन् या गल्तीहरू छन् त्यसमा नियन्त्रण हुने भएको भए त्यो जानी जानी गर्ने जुन बदमाशी छ नि त्यसमा नियन्त्रण हुने भएको भए दुनियाँमा कुनै पनि अपराध हुन्थेन होला। हरेक देशमा ऐन कानूनले केही न केही व्यवस्था गरेको छ तर नेपालमा हामीले के गर्न खोज्यो भनेपछि एक्सट्रिम जरिवाना गरेपछि अब कमी कमजोरी छ त्यो चाहिँ नियन्त्रण हुने पनि जुन सोचेका छौँ नि त्यो चाहिँ इन्टायरली गलत हो।
5: जसरी कार्यवाही गर्नुपर्ने हो त्यस अनुसारको पूर्वाधार पनि हुनुपर्छ भन्ने चौतर्फी आवाज उठिरहेको छ। सड़क संकेत अथवा भनौं पार्किङ व्यवस्था जस्ता पूर्वाधार चाहिँ अहिले कस्तो अवस्थामा छन् र यिनको अभावमा चाहिँ कडाईले मात्र के परिणाम दिन्छ?
6: हरेक कुरा अलग अलग निकायको जिम्मेवारीमा छन् होइन। प्रहरी भनेको खाली ट्राफिक व्यवस्थापन मात्रै गरिदिँदाखेरिको समस्या हो। अब ट्राफिक लाइट एउटाको जिम्मामा होला, सड़क एउटाको जिम्मामा छ, विभिन्न निकायको विभिन्न जिम्मा हुँदाखेरि के हुन्छ भनेपछि एक अर्कामा समन्वय नहुँदाखेरि एउटा निकायको थाप्लो मात्रै आउँदाखेरिको समस्या पनि हो। एउटा एजुकेशनको कुराहरू पनि छ र तपाईँले ड्राइभिङको लागि बाटोमा आउने मान्छेलाई पनि तपाईँले कसरी तयार गरेर राख्नु भएको छ त्यो अर्कै निकायले फेरि दिन्छ त्यसलाई होइन। र अर्को जुन तपाईँले भन्नुभयो अब जस्तो न्यू रोडमा जान्छु त्यत्रो महँगो गाडी किनेको छु त्यत्रो महँगो मैले ट्याक्स तिर्छु होइन र पैसा तिरेर पनि म काहीँ पार्टी गर्न खोज्छु भनेपछि त्यसको व्यवस्थापन छैन। सरकारले के हो भनेपछि कि जम्मै व्यवस्थापन गर्ने र जुन एउटै काम पनि विभिन्न निकायमा छरेका छन् नि त्यसलाई पनि एउटा ठाउँमा कसरी लिएर आउने र ऐन नियमका कुराहरू जुन मैले अघि गरेँ तपाईँको यी सबै कुरालाई एक ठाउँमा राखेर बहस गर्ने हो कि अगाडि बढ्ने हो कि त्यो चाहिँ सोच्नु जरुरी छ जस्तो लाग्छ मलाई।
5: नियम पालनालाई प्रोत्साहन गर्न चाहिँ विशेष गरी सरकारले चाहिँ कस्ता उपाय अपनाउनुपर्छ?
6: लाइसेन्स लिएको मान्छेलाई ट्राफिक सेन्सको बारेमा कतिको जानकारी छ त्यो त तयारी गर्ने जिम्मेवारी त कुनै निकायको छ नि त होइन। र त्यो पछि के हुन्छ भनेपछि बाटोमा लिएर आइसकेपछि बाटोमा भएका ट्राफिक साइनहरू उसले चिन्छ कि चिन्दैन त्यो पनि चिन्दैन। यदि चिन्छ कि चिन्दैन एउटा कुरा भयो र अर्को कुरा तपाईँको बाटोमा त्यो साइनहरू छन् कि छैनन् र बाटोमा लागेको साइनको अर्थ के हो त्यो पनि थाहा छैन व्यक्तिहरूलाई। त्यसले गर्दाखेरि यो के हो भने यी कुराहरू जम्मै महत्वपूर्ण कुराहरू यिनीहरू हुन् कि यो सबभन्दा ठूलो समस्या भने त मलाई के लाग्छ भने ट्राफिक सेन्सकै समस्या हो। ट्राफिक सेन्स भन्दाखेरि जो बाटोमा निस्किन्छन् तिनीहरूलाई ट्राफिकको सेन्स जगाइदिने र जुन अघि तपाईँले भन्नु पूर्वाधार लगाएको कुराहरू एकदमै कुरा यसो व्यापक छ कि एरिया तर हामीहरूले के छ अब सानो ठाउँमा मात्रै राखेर बहस गरिरहेको छौँ र यही घटनाले मात्रै पनि हामीले सिख लिने हो भनेपछि ट्राफिकको जुन व्यापकता छ नि यो सबै कुरालाई लिएर सरकारले अगाडि सोच्न जरुरी छ लाग्छ मलाई। नगर प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रहरी यिनका आफ्ना जिम्मेवारी ऐनले तोकेको छ। डिमार्केसन लाइन त क्लियर गर्नुपर्छ नि। यो मैले किन भनेको भने तपाईँले ऐन नियमले जिम्मेवारी हरेक निकायको तोके छ तर एक अर्काको ऐन नियममा ट्रेस पास गर्ने र एक अर्काको नियममा आएर खेल्न खोज्ने जुन एउटा बानी छ नि त्यसले गर्दा अहिलेसम्म के छ एउटा यो घटना भयो भविष्यमा कुनै ठूलो घटना भयो भने अचम्म नमाने पनि हुन्छ फेरि।
5: अब यसमा आम नागरिकको भूमिका के, अब सम्बन्धित निकायहरूको सरकारवाला निकायहरूको भूमिका चाहिँ कस्तो हुन्छ?
6: सबभन्दा पहिला त सरकार निकायवालाको हो त्यसलाई एउटा निकायले जिम्मेवारी लिने गरी कसरी अगाडि बढाउने जुन हामीले गर्यौँ नि अब पार्टी एउटाको छ, रङ एउटाको छ, ट्राफिक एउटाको छ, बत्ती एउटाको छ, व्यवस्थापन एउटाले गरिरहेछ यसलाई कसले जिम्मा लिने एउटा त्यो गर्नु पर्यो। र अर्को नागरिकको जिम्मेवारी के हो भनेपछि तपाईँले गाडीमा बसिसकेपछि गाडीमा ब्रेक पनि हुन्छ है, गाडीमा खालि एक्सिलेटर मात्रै छैन है, बाटोमा हिँड्दाखेरि मान्छेहरू पनि हिँड्छन् है, अरूहरू पनि हिँड्छन् है, त्यतातिर नागरिकहरू सचेत हुने त्यतातिर भयो होइन। र अर्कोतिर सरकारको के हो भनेपछि खालि दण्ड सजाय गरेर मात्रै ठिक हुँदैन कि सुविधा पनि दिउँ, एजुकेट पनि गरौं होइन, त्यसले गर्दा सबैको दायित्व छ यसमा।
4: उहाँ हुनुहुन्थ्यो नेपाल प्रहरीका पूर्व प्रहरी नायक महानिरीक्षक हेमन्त मल्ल ठकुरी। नेपाल दर्पणमा खबरकै सिलसिला। राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका आयोजनाहरूको संख्या घटाएर बढ़ीमा 10 वटामा सीमित गर्नुपर्ने सुझाव दिएको छ। अर्थ समितिको बैठकमा आयोगका सदस्य सचिव रविलाल पन्थले गौरवका आयोजनामा देखिएका नीतिगत, कानूनी र व्यावहारिक जटिलता औल्याउँदै पुनरावलोकन गर्न सुझाव दिनुभएको हो। अहिले सूचीमा रहेका 27 आयोजना मध्ये 10 वटा मात्र राखी बाँकीलाई रूपान्तरणकारी वा प्राथमिकता प्राप्त आयोजनामा वर्गीकरण गर्न आयोगले सिफारिश गरेको छ। आयोजना ढिलाइको मुख्य कारणका रूपमा जग्गा प्राप्ति, रूख कटानी, मुआवजा निर्धारण, निर्माण सामग्रीको अभाव र निर्माण व्यवसायको कमजोर कार्यक्षमतालाई आयोगले देखाएको छ। 50% भन्दा बढ़ी प्रगति भएका आयोजनालाई पर्याप्त बजेट दिई 2 वर्षभित्र सम्पन्न गर्न र कम प्रगति भएकाको पुनरावलोकन गर्न आयोगको सुझाव छ। निर्माण सामग्री व्यवस्थापनका लागि छुट्टै कानून बनाउनु पर्ने र एक ठेकेदारले एउटै आयोजनाको एकभन्दा बढ़ी प्याकेज पाउन नहुने व्यवस्था गर्नुपर्ने सदस्य सचिव पन्थले बताउनुभयो। सार्वजनिक खरिद, वन तथा वातावरण सम्बन्धी कानूनबीच सामञ्जस्यता कायम गर्न कानूनी संशोधन आवश्यक रहेको पनि उहाँले सुझाव दिनुभएको छ। दिगो विकास लक्ष्य प्राप्तिका लागि 30 खर्ब रूपियाँ आवश्यक पर्नेमा अहिले 23 खर्बको हाराहारीमा मात्र स्रोत व्यवस्थापन भइरहेको सदस्य सचिव पन्थले बताउनुभयो।
5: हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 30.60 अंकले घटेर 2570.18 बिन्दुमा झरेको छ। नेप्सी झण्डे 8 महिना यताकै न्यून बिन्दुमा झरेको हो। यसअघि गएको मंगिर 4 गते नेप्सी 2560 बिन्दुमा थियो। आज सबै समूहको उपसूचक घटेकोमा व्यापार समूह 2.30 तथा होटल तथा पर्यटन र जलविद्युत समूह झण्डे 2% ओह्रालो लागेको छ। आज नेप्सी घटे पनि कारोबार रकम भने बढ़ेको छ। गएको शुक्रबार 6.86 अर्ब करोड़को कारोबार भएकोमा आज 368 कम्पनीका 4.17 करोड़ खित्ता शेयर 7.46 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ। यो कारोबार रकम झण्डै 2 महिना यताकै धेरै हो। यसअघि गएको वैशाख नौ गते 7.81 अर्ब करोड़ रूपियाँको शेयर किनबेच भएको थियो।
4: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
16: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
17: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
18: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
17: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
18: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
17: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: Rocket Bonus Pound. भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। राहदानी विभागले नयाँ प्रणाली मार्फत सेवा प्रवाह शुरू गरेको छ। विभागले विज्ञप्ति निकालेर काठमाण्डुको त्रिपुरेश्वरमा रहेको विभागको कार्यालयमै पासपोर्ट छापेर सेवा प्रवाह थालिएको जनाएको छ। विभागका अनुसार केही सेवाग्राहीले आज नयाँ प्रक्रियाबाट छापिएको राहदानी लिइसकेका छन्। नयाँ प्रणालीको स्थिरीकरणको अवधि 3 महिनासम्म रहने भएकाले केही समय सामान्य प्राविधिक समस्या आउन सक्ने भए पनि राहदानी सेवा सहज नियमित र सुचारू रहने अपेक्षा गरेको विभागको भनाइ छ। विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेशन सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणाली मार्फत सेवा सञ्चालनमा ल्याएको जनाएको छ। विभागका अनुसार झण्डै 1 करोड़ नेपाली नागरिकका राहदानी सम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको छ। नयाँ प्रणालीको शुरूआती चरणमा राहदानी अत्यावश्यक भएका सेवाग्राहीलाई मात्र आवेदन दिन विभागले अनुरोध गरेको छ।
1: झापामा प्रहरीले खरबुजाको 39 क्विन्टल बिउ बरामद गरेको छ। भद्रपुर नगरपालिका वडा नम्बर 3 रहेको भीमलाल सुवेदीको घरमा लुकाएर राखेको बिउ बरामद गरेको प्रहरी नायब उपरीक्षक रंजन अवाले जानकारी दिनुभयो। उहाँका अनुसार गोप्य सूचनाका आधारमा प्रहरीले हिजो बेलुका छापा मारेको हो। 94 बोरामा 3920 किलो बिउ बरामद गरेर भद्रपुर भन्सार कार्यालय झापामा पठाएको उहाँले जानकारी दिनुभयो। प्रहरीका अनुसार भन्सार सलेर नेपाल भित्राएको प्रारम्भिक अनुसन्धानबाट खोलेको छ। बरामद गरेको बिउको बजार मूल्य प्रति किलो झण्डै 1600 रूपियाँसम्म पर्ने अनुमान छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो 11 महिनामा मेलन सीड शीर्षकमा झण्डै 19,000 टन खरबुजा तरबुजाको बिउ आयात भएको छ, जसको मूल्य 3,06,00,00,000 रूपियाँ भन्दा बढ़ी छ। गएको आर्थिक वर्षको त्यही अवधिमा 595 टन अर्थात 14 करोड़ रूपियाँ बराबरको मात्रै आयात भएको थियो। भारतमा प्रतिबन्ध रहेकाले विभिन्न देशबाट नेपालमा ल्याएर भारततर्फ तस्करी भइरहेको हुन सक्ने प्रहरीको अनुमान छ। खरबुजाको बिउ बरामद गर्न जिल्ला प्रहरी प्रमुख एसपी वसुन्धरा खड्काको नेतृत्वमा 55 प्रहरी परिचालन गरिएको थियो। उच्च तहको कमाण्ड र ठूलो जनशक्ति परिचालन भएपछि स्थानीय रूपमा चासो बढ़ेको थियो, तर बरामद कार्यमा जोखिम नभई ठूलो परिमाणको बिउ बोक्नका लागि मात्रै धेरै प्रहरी खटिएका डीएसपी अवाले बताउनुभयो।
2: उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा गायत्री कटुवाल भण्डारी निर्वाचित हुनुभएको छ। स्वतन्त्र उम्मेद्वारका रूपमा चुनावमा प्रतिस्पर्धा गर्नुभएकी भण्डारीले विभिन्न राजनैतिक दलको समर्थन प्राप्त प्रतिद्वन्दी नवराज काफ्रेलाई 15 मतले पराजित गर्नुभएको हो। उहाँ उद्योग वाणिज्य संघ इटहरीको पहिलो महिला अध्यक्ष पनि बन्नुभएको छ। इटहरीमै व्यवसाय मार्फत स्थापित भण्डारीले 758 मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी काफ्रेले 743 मत प्राप्त गर्नुभयो।
1: कैलालीका नदीमा पानीको सतह बढ़न थालेपछि डल्फिनको चहल पहल बढ़ेको छ। कर्णालीका सहायक नदी अन्तर्गत टीकापुर र भजनी नगरपालिका क्षेत्रका विभिन्न नदीमा डल्फिन देखिन थालेका हुन्। संरक्षणकर्मी भोजराज ढुङ्गानाले नदीमा जलस्तर बढ़ीसँगै बच्चा हुर्काउन आउने डल्फिन देखिन थालेका बताउनुभयो। टीकापुर छात्र भजनी नगरपालिका 8 मोहना र पथरिया नदीको दोभानमा डल्फिन नियमित देखिन थालेका छन्। कर्णालीका सहायक नदी मोहना पथरैया काँडा र कान्द्रा लगायत क्षेत्रमा हरेक वर्ष मनसूनका बेला डल्फिन देखिने गर्दछन्। नेपाल र भारतका विभिन्न नदी प्रणालीमा बसोबास गर्ने डल्फिन मनसून अवधिभर कर्णालीका सहायक नदीमा बस्ने र झण्डै 3 महिनापछि पुनः कर्णाली नदीतर्फ फर्कने गरेको संरक्षणकर्मी ढुङ्गानाले जानकारी दिनुभयो। डल्फिनका मुख्य आहार माछा घोंगी तथा लेउ हो। त्यहाँ प्लाटिनिस्टा ग्याङ्गेटिका प्रजातिको डल्फिन नेपालसँगै भारत पाकिस्तान र बंगलादेशमा मात्र पाइने दुर्लभ जलचर रहेको छ।
2: नेपाल दर्पणमा अब विदेशको खबर। जापानका 1/4 भन्दा धेरै नगरपालिकामा 5 वर्षको अवधिमा जनसंख्या 10% भन्दा धेरैले घटेको छ। सन् 2020 देखि 2025 अवधिमा 1/4 भन्दा धेरै नगरपालिकामा जनसंख्या 10% भन्दा धेरैले घटेको जापानी समाचार संस्था क्याओदो न्यूजले जनाएको छ। समाचार अनुसार यस्तो गिरावट भएका नगरपालिकाको संख्या अघिल्लो 5 वर्षको तुलनामा झण्डै दोब्बर भएको छ। सन् 2015 देखि 2020 मा 247 नगरपालिका यस श्रेणीमा रहेकामा सन् 2020 देखि 2025 यो संख्या बढ़ेर 477 पुगेको छ। सबैभन्दा धेरै जनसंख्या गिरावट मध्य जापानको इसिकावा प्रिफेक्चरमा रहेको सुजु शहरमा देखिएको छ। सन् 2024 को शक्तिशाली भूकम्पपछि त्यहाँको जनसंख्या 34% घटेको खबरमा उल्लेख छ। उत्तर पूर्वी जापानका इवाते र अकिता तथा पश्चिमी जापानको कोची प्रिफेक्चरका आधा भन्दा धेरै नगरपालिकामा पनि जनसंख्या 10% भन्दा धेरैले घटेको पाइएको छ। विज्ञहरूले तीव्र जनसंख्या घट्दै जाँदा सार्वजनिक सेवा, स्थानीय अर्थतन्त्र र सामुदायिक संरचनामा नकारात्मक असर पर्ने चेतावनी दिएका छन्। उनीहरूले जापानको तीव्र जनसंख्यिक परिवर्तनलाई सम्बोधन गर्न प्रभावकारी नीतिको आवश्यकता रहेको बताएका छन्। 243 नगरपालिकामा जनसंख्या वृद्धि भएको देखिए पनि धेरैजसो क्षेत्रमा जनसंख्या घट्ने प्रवृत्ति जारी रहेको र केवल जन्मदर बढ़ाएर मात्रै यो समस्या समाधान गर्न कठिन हुने विश्लेषणमा उल्लेख छ।
1: नेपाल दर्पणमा अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएलको टोली चेन्नई सुपर किङ्सका मुख्य प्रशिक्षक स्टेफेन फ्लेमिङ 18 वर्षपछि टोलीबाट अलग भएका छन्। चेन्नई र फ्लेमिङले आपसी सहमतिमा अलग हुने निर्णय गरेका हुन्। आईपीएलको पहिलो संस्करण सन् 2008 खेलाड़ीका रूपमा चेन्नईमा आबद्ध भएका स्टेफेन फ्लेमिङले सन् 2009 मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। फ्लेमिङको प्रशिक्षणमा चेन्नईले 5 आईपीएल उपाधि र 2 च्याम्पियन्स लीग टी20 प्रतियोगिता जित्यो। यस्तै फ्लेमिङको नेतृत्वमा चेन्नई 12 प्लेअफमा पुग्यो भने कृतिमानी 10 आईपीएलको फाइनल खेल्न सफल भयो। चेन्नईकी मालिक रूपा गुरूनाथले स्टेफेन फ्लेमिङले टोलीको पहिचान निर्माणमा अतुलनीय योगदान दिएको बताएकी छन्। यस्तै फ्लेमिङले चेन्नईमा बिताएको समय आफ्नो प्रशिक्षण कालकै सबैभन्दा अविस्मरणीय अध्याय भएको उल्लेख गरेका छन्।
2: र विश्वकप फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले सन् 2030 विश्वकपमा सहभागी टोलीको संख्या 64 पुर्याउने सम्भावनाबारे छलफल हुने बताउनु भएको छ। स्विस संचार माध्यम ब्लूबिन संघको अन्तर्वार्तामा फिफा अध्यक्षले थप 16 टोली थपेर 48 64 पुर्याउने सम्भावनाबारे अहिले चलिरहेको विश्वकप समाप्त भएपछि सम्बन्धित समितिहरूमा अध्ययन र छलफल हुने बताउनुभयो। उहाँका अनुसार विश्वकप आयोजना गर्दा यूरोप र दक्षिण अमेरिकालाई मात्र नभई सम्पूर्ण विश्वलाई ध्यानमा राख्नुपर्छ। हरेक देशले विश्वकपमा खेल्ने सपना देख्न पाउनुपर्ने इन्फान्टिनोको भनाइ छ। सन् 1998 देखि 2022 विश्वकपमा 32 टोली सहभागी हुँदै आएका थिए। अहिले अमेरिका, क्यानेडा र मेक्सिकोमा संयुक्त रूपमा चलिरहेको 23 संस्करणको विश्वकपमा पहिलो पटक 48 टोली सहभागी छन्।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
2: कालीकोटमा पहिरोमा पुरिएर 2 ज्यान गयो। काठमाडौँ सहित देशका धेरै ठाउँमा वर्षा। आउँदो 3 साना नदीमा आकस्मिक बाढ़ीको जोखिम।
1: संचार माध्यमका गेट छेकिने गरी शंकास्पद रूपमा पार्किङ गरेका गाड़ी प्रहरले क्रेन लगाएर हटायो। घटनामा संलग्नहरूलाई कार्यवाही गर्न सरकारसँग सत्तापक्ष दल दासोटाको माग। गणेश नेपालीको मृत्युपछि ट्राफिक व्यवस्थापनमा नयाँ बहस।
2: राष्ट्रिय गौरवका आयोजना 10 सीमित गर्न योजना आयोगको सुझाव। जग्गा प्राप्ति, रूख कटानी, मुआवजा निर्धारण र निर्माण सामग्रीको अभाव मुख्य समस्या। शेयर बजार उच्च दरमा घट्दा नेप्से 2600 बिन्दु भन्दा तल।
1: जापानका 1/4 भन्दा धेरै नगरपालिकामा जनसंख्या 10% भन्दा धेरैको गिरावट। सन् 2024 शक्तिशाली भूकम्पपछि सुजु शहरको जनसंख्या 34% घट्यो।
2: र आईपीएलको टोली चेन्नईका मुख्य प्रशिक्षक फ्लेमिङ 18 वर्षपछि टोलीबाट अलग।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। यात्रा गर्दा सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्रालि, विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
5: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमचुङ। सम्पर्क फोन 0663401123, 401124, मोबाइल 98415414।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइज गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नुपर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
10: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
10: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
10: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58074।

0: नमस्कार, रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गदी .org मा साँझ 6:35 बजेको मर्स्याङ्गदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: भानुभक्तको 213 जन्म जयन्तीको अवसरमा लमजुङमा प्रभात फेरी एवं कवि गोष्ठी। लमजुङ प्रहरीमा पछिल्लो 3 वर्षमा 150 बढ़ी घरेलु हिंसा सम्बन्धी उजुरी, अधिकांश मुद्दा मिलापत्रमा टुंगिए। लमजुङमा मेसेसह नगरपालिकाको कुल बेरुजु 8 करोड़ बढ़ी, 5 लाख बढ़ी पुरानो बेरुजु फर्सेट हुँदा करिब 1 करोड़ थपियो र सुन्दर बजारमा प्रयोग हुँदै आएको खानेपानी मध्ये एउटा मात्रै पिउन योग्य 2 वटा स्रोतमा 100% इकोले भेटियो। अब समाचार विस्तारमा। आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्तीको विभिन्न कार्यक्रम गरी मनाइँदैछ। मनाइएको छ। लमजुङ सदरमुकाम बेसेसहरमा प्रभात फेरी एवं कवि गोष्ठी, कविता वाचन तथा प्रवचन गोष्ठी लगायतका कार्यक्रम गरी भानु जयन्ती मनाइएको हो। लिस्नो साहित्यिक मंच लमजुङको आयोजनामा बेसेसहरको मनांगे चौताराबाट जिल्ला समन्वय समितिको सभा हलसम्म प्रभात फेरी निकालिएको थियो भने सो पश्चात कवि गोष्ठी भएको थियो। कार्यक्रम मंचका अध्यक्ष कमला दनायको अध्यक्षता एवं जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्ण बहादुर गुरूङको प्रमुख आतिथ्यतामा भएको हो। प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद खनाल, सुरक्षा निकायका प्रमुखहरू एवं प्रतिनिधि, साहित्य अनुरागीहरू, आमा समूह, युनिभर्सल एकेडेमीका विद्यार्थी लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरूले भानु जयन्तीको सन्दर्भलाई समेटेर रचना वाचन गरेका थिए। कार्यक्रममा मंचका पूर्वाध्यक्ष वासुदेव थापाले आदिकवि भानुभक्त आचार्यको जीवनमाथि प्रकाश पार्नुभएको थियो भने मंचका संरक्षक एवं गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य वसन्त अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो। मंचका सचिव दीपक पाण्डेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा नेपाली भाषा साहित्यमा भानुभक्तले पुर्याउनु भएको योगदानको चर्चा गरिएको थियो। आदिकवि भानुभक्त विक्रम सम्वत 1871 साल असार 29 गते तनहुको चुदी रम्घामा जन्मनु भएको हो। संस्कृत भाषामा लेखिएको रामायणलाई नेपाली भाषामा प्रस्तुत गरेर भानुभक्तले भाषा साहित्य र संस्कृति मार्फत महत्वपूर्ण काम गरेको मानिन्छ। वधु शिक्षा, प्रश्नोत्तर, भक्तमाला, रामगीता, फुटकर रचना लगायतका उहाँका कृति छन्। नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ। भानुभक्तको जन्म जयन्ती भारतको दार्जीलिङ, सिक्किम, भूटान, बर्मा लगायतका नेपाली भाषाभाषी रहेका धेरै ठाउँमा पनि मनाउने गरिन्छ। जिल्ला प्रहरी कार्यालय लमजुङमा पछिल्लो 3 वर्षमा 150 बढ़ी घरेलु हिंसा सम्बन्धी उजुरी परेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय लमजुङको महिला बाल बालिका तथा ज्येष्ठ नागरिक सेवा शाखाको विवरण अनुसार आर्थिक वर्ष 2080-81 देखि 2082-83 सम्म घरेलु हिंसा सम्बन्धी 158 वटा उजुरी दर्ता भएका छन्। कार्यालयका अनुसार चालू आर्थिक वर्षमा मात्रै घरेलु हिंसा सम्बन्धी 56 वटा उजुरी दर्ता भएका छन्। गत आर्थिक वर्ष अर्थात 2081-82 44 र आर्थिक वर्ष 2080-81 58 वटा उजुरी दर्ता भएको प्रहरीको तथ्याङ्क छ। पछिल्लो 3 वर्षको तथ्याङ्क विवरण अनुसार घरेलु हिंसा सम्बन्धी दर्ता भएका उजुरीहरूमा अधिकांश मुद्दा मिलापत्रमा टुंगिएका छन्। 3 वर्षको कुल मुद्दा मध्ये 138 उजुरी मिलापत्रमा टुंगिएका हुन्। आर्थिक वर्ष 2082-83 56 उजुरी मध्ये 50 वटा मिलापत्रमा टुंगिएका छन् भने 6 वटा मुद्दा आफू खुशी अदालती प्रक्रियामा गएको प्रहरीले विवरण देखाएको छ। त्यसै गरी आर्थिक वर्ष 2081-82 दर्ता भएका 44 उजुरी मध्ये 36 मुद्दा मिलापत्रमा टुंगिएका हुन् भने 8 वटा आफू खुशी अदालती प्रक्रियामा गएका हुन्। त्यसै गरी आर्थिक वर्ष 2080-81 दर्ता भएका घरेलु हिंसा सम्बन्धी 58 मुद्दा मध्ये 52 वटा मुद्दा मिलापत्रमा टुंगिएको थियो भने 6 वटा आफू खुशी अदालती प्रक्रियामा गएको जिल्ला प्रहरीले जनाएको छ। घरेलु हिंसालाई समुदायको समस्याको रूपमा लिए पनि जिल्ला प्रहरी कार्यालयमा परेका उजुरीहरू सामान्य प्रकृतिको भएको जिल्ला प्रहरी कार्यालय लमजुङ महिला बाल बालिका तथा ज्येष्ठ नागरिक सेवा शाखाकी प्रहरी सहायक निरीक्षक परमेश्वरी नेपालीले बताउनुभयो। घटनाको प्रकृति हेरी थप कार्यवाही गर्नुपर्ने मुद्दाहरूलाई मिलापत्र नगरी कानूनी कार्यवाहीमा लाने गरेको प्रसानी नेपालीको भनाइ छ। क्षणिक आवेगमा आएर सामान्य घटनाहरूमा दुवै पक्षबाट सहमति भएमा मात्रै मिलापत्र गर्ने गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र छेत्रीको भनाइ छ। कतिपय घटनामा पीड़क र पीड़ित पक्षलाई सम्झाइ बुझाई गरेर पनि समस्या समाधान हुँदा थप प्रक्रियामा जानुपर्ने अवस्था नआउने गरेको प्रहरी निरीक्षक छेत्रीले बताउनुभयो। जिल्ला प्रहरी कार्यालय लमजुङमा निवेदन परेका घरेलु हिंसाका उजुरी मध्ये धेरैजसो उजुरी मादक पदार्थ सेवन गरी कुटपीट तथा गाली गलोज सम्बन्धी रहेका छन्। सो बाहेक गाली गलोज तथा अपहेलना तथा कुटपीट खाना लाउन नदिएको वैदेशिक रोजगारमा गई व्यवस्था गरेको लगायतका रहेका छन्। लमजुङका आठ स्थानीय तहमध्ये बेसेसह नगरपालिकाको मात्रै 8 करोड़ बढ़ी बेरुजु फर्सेट हुन बाँकी रहेको देखिएको छ। महालेखाको प्रतिवेदनले आर्थिक वर्ष 2081-82 सम्मको कुल बेरुजु 8,26,95,97 रूपियाँ कुल बाँकी बेरुजु रहेको देखाइएको हो। जिल्ला सदरमुकाम समेत रहेको बेसेसह नगरपालिकामा आर्थिक वर्ष 2081-82 सम्म 7,36,29,727 रूपियाँ बेरुजु बाँकी रहेको थियो। सोही आर्थिक वर्षमा नगरपालिकाले 5,69,743 रूपियाँ बेरुजु फर्सोट गरी 7,30,59,984 रूपियाँ बाँकी बेरुजु कायम गरेको थियो। नगरपालिकामा सो आर्थिक वर्षमा 5 लाख बढ़ी रकम फर्सोट गरे पनि सोही आर्थिक वर्षमा झण्डै 1 करोड़ रूपियाँ बेरुजु थपिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। आर्थिक वर्ष 2081-82 को प्रतिवेदन अनुसार सो वर्ष 96,35,112 रूपियाँ बेरुजु थपिएको हो। नगरपालिकाको हालसम्मको कुल बेरुजु रकम 8,26,95,97 रूपियाँ रहेको महालेखाको 63 औं प्रतिवेदनमा उल्लेख छ। महालेखाको प्रतिवेदन अनुसार सो आर्थिक वर्ष मात्रै बेसेसह नगरपालिकामा 8,48,599 रूपियाँ असुल गर्नुपर्ने बेरुजु रकम देखिएको छ भने 75,07,466 रूपियाँ अनियमित भएको बेरुजु विवरणमा उल्लेख छ। त्यसै गरी 12,79,047 रूपियाँ प्रमाण तथा कागजात पेश नभएको बेरुजु विवरणमा उल्लेख गरिएको छ। जिल्लाका 8 स्थानीय तहमा आर्थिक वर्ष 2081-82 कार्यान्वयनमा रहेको 10,32,72,64,000 रूपियाँ बजेटको लेखा परीक्षण भएकोमा 9,54,76,000 रूपियाँ बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको हो। तपाईं हुने सुन्दै हुनुहुन्छ मर्सेङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
3: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
4: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
3: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
4: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
3: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
4: यस्तो विवाह स्वत बदर हुन्छ।
3: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रूपियाँ सम्म जरिवाना वा दुवै

0: नै हो त।
1: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
0: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
1: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति वडा कार्यालय वा पालिकामा खबर गरौ। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
2: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
3: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
2: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
4: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
2: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसात लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477969229।
1: गुड मर्निङ क्लास। ल आज हामी डडेलोको विषयमा पढ्छौ। भन त शान्ति, के कारणले डडेलो लाग्छ?
5: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरी सँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
1: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
6: डडेलोका कारण बोट बिरुवा सँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
7: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं। मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौं।
8: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुजो।
9: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। लमजुङको सुन्दरबजार नगरपालिका भित्र प्रयोग हुँदै आएको खाने पानीका स्रोत मध्ये एउटामा मात्रै शुद्धता अर्थात पिउन योग्य भेटिएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङले गरेको खाने पानी शुद्धता परीक्षणको क्रममा पालिका भित्रका 9 स्रोत मध्ये एउटामा मात्रै पिउन योग्य भेटिएको हो। परीक्षण पश्चात सार्वजनिक प्रतिवेदनमा सुन्दरबजार नगरपालिका वडा नम्बर 8 र 9 वितरण भएको भोटेडार तार्दी खोला खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाबाट वितरण खानेपानी मात्रै पिउन योग्य भेटिएको हो। परीक्षण प्रतिवेदन अनुसार सो नगरपालिका भित्रका 2 खानेपानी स्रोतहरूमा भरे 100% भन्दा बढ़ी इकोली भेटिएको उल्लेख छ। इकोली भन्नाले देशजन्य कीटाणु हो जसले खानेपानी पूर्ण रूपमा पिउन अयोग्य बनाएको हुन्छ। सुन्दर बजारको वडा नम्बर 2 स्थित थाने चाप खोला खानेपानी तथा सरसफाई उपभोक्ता समिति र वडा नम्बर 4 स्थित अम्बोटे धारापानी अर्सेलानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट वितरित खानेपानीमा 100% भन्दा बढ़ी इकोली भेटिएको प्रतिवेदनमा उल्लेख छ। सुन्दरबजार भित्रका 153 खानेपानीको स्रोत मध्ये कार्यालयले 9 स्रोतहरूमा नमूना परीक्षण गरेको जनाएको छ। प्रदेश जनस्वास्थ्य कार्यालयका ल्याब अधिकृत निरोज कुमार श्रेष्ठ सहितको प्राविधिक टोलीले खानेपानी शुद्धता परीक्षण गरेको हो। टोलीले सुन्दरबजार भित्रका 2 प्रशोधन प्रणाली भएको खानेपानी स्रोत र 7 प्रशोधन प्रणाली नभएका खानेपानी स्रोतमा परीक्षण गरिएको थियो। प्रशोधन प्रणाली भएका खानेपानी स्रोतमा समेत देशजन्य कीटाणु अर्थात इकोली भेटिएको ल्याब अधिकृत श्रेष्ठले जानकारी दिनुभयो। सुन्दरबजार सहित इलाका जिल्लाका अधिकांश क्षेत्रका खानेपानी मुहान तथा धाराको पानी पिउनका लागि अयोग्य भएको कार्यालयको प्रतिवेदनमा उल्लेख छ। कार्यालयले जिल्लाका विभिन्न स्थानीय तहमा रहेका खानेपानी आयोजना सहित विभिन्न स्रोतका 129 स्थानमा नमूना परीक्षण गर्दा अधिकांश स्थानको पानी प्रदूषित रहेको पाइएको हो।

0: विश्वशहर नगरपालिका आठ नारायण स्थान स्थित फूलबारी दिदी बहिनी समूहको प्रथम साधारण सभा एवं अधिवेशन सम्पन्न भएको छ। शनिबार गोर्खाको बारपाकमा सम्पन्न अधिवेशनबाट समूहको अध्यक्षतामा खातुन मिया चयन हुनुभएको छ। मियाको नेतृत्वमा चयन नयाँ कार्य समितिको प्रथम उपाध्यक्षमा धन दनाई खड्का, द्वितीय उपाध्यक्षमा सोभिता बोहरा, सचिव दुर्ग खनियाको सदस्यमा सायरा मिया, सहसचिव बालकुमारी बोहरा र सहको सदस्यमा शान्त श्रेष्ठा चयन हुनुभएको छन्। समूहको सदस्यहरूमा बुद्धिका थापा, सीता थापा, दुर्ग थापा, नरमाया श्रेष्ठ, विमला श्रेष्ठ, विष्णु श्रेष्ठ, सरस्वती श्रेष्ठ, शान्ता बानिया, अमृता खत्री, सुनिता बस्नेत र विनिता लामा रहेका छन्। बेसुसह नगरपालिका कार्यपालिका सदस्य एवं समूहकी सल्लाहकार कल्पना थापा बोहराको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समूहका पदाधिकारी, सदस्य र सल्लाहकारको सहभागिता रहेको थियो। विभिन्न 34 जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सोमबार काठमाण्डु, ललितपुर, भक्तपुर सहित काभ्रे, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, संघुवासभा, दोलाखा, रामेछाप र सिन्धुलीमा बाढ़ीको जोखिम छ। सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोर्खा, लमजुङ, तनहु, मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, कास्की, पर्वत, म्याग स्याङ्जर र कैलाली जिल्लामा पनि बाढ़ीको माध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। महाशाखाले बाढ़ीको जोखिम क्षेत्रका नदी तथा खोलामा जलसतह बढ़न सक्ने भएकोले नदी किनारामा बस्तीमा सावधानी अपनाउन आग्रह गरेको छ। नदी किनारा होचा भूभाग तथा डुभान हुन सक्ने क्षेत्रमा अनावश्यक आवाजावात नगर्न, मौसम तथा बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न तथा स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न महाशाखाको आग्रह छ। निरन्तर वर्षा भइरहेकोले साना नदी तथा खोलामा आकस्मिक बहाव बढ़न सक्ने र केही ठाउँमा डुभान तथा कटानको जोखिम हुन सक्ने महाशाखाले चेतावनी दिएको छ। सम्बन्धित जिल्लाका पालिका, सुरक्षा निकाय तथा विपद व्यवस्थापन संयन्त्रलाई आवश्यक पूर्व तयारी तथा सम्भावित विपदका घटनामा तत्काल उद्धार र राहतका लागि तयार अवस्थामा रहन महाशाखाले अनुरोध गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रेस स्वतन्त्रमाथिको कुनै पनि प्रकारको अतिक्रमण अस्वीकार्य रहेको जनाएको छ। आज बिहान कान्तिपुर पब्लिकेशन, अनलाइन खबर लगायत संचार गृहका गेट अगाडि बेवारिसे गाड़ी पार्किङ गरी अवरोध सिर्जना गरिएको घटनापछि विज्ञप्ति निकालेर राष्ट्रपतिले यो प्रतिक्रिया जनाएको हो। पार्टीका महामन्त्री विपिन कुमार आचार्यले निकाल्नु भएको विज्ञप्तिमा यस्ता गतिविधि संचारकर्मीलाई मनोवैज्ञानिक त्रासमा पार्ने उद्देश्यले गरिएको भन्दै लोकतान्त्रिक मूल्य मान्यता विपरीत रहेको औल्याएको छ। राष्ट्रपतिले आफूलाई सधैँ पूर्ण प्रेस स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताको पक्षमा उभिएको दल रहेको दावी गर्दै यस्ता कदमको भत्सर्जन गरेको छ। विज्ञप्तिमा नेपाल सरकार, गृह मन्त्रालय र सुरक्षा निकायले घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषी पहिचान गर्न र संचार माध्यमको सुरक्षा सुनिश्चित गर्न आग्रह गरिएको छ। साथै सम्पूर्ण संचार जगतलाई त्रास नमाने पेशा निर्वाह गर्न अपील गर्दै संचारकर्मीको सुरक्षामा सधैँ खड़ा रहने प्रतिबद्धता राष्ट्रपतिले दोहोर्याएको छ। मर्सन्डी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी, बेसी सहर सात, लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: भानुभक्तको 213 जन्म जयन्तीको अवसरमा लमजुङमा प्रभात फेरी एवं कवि गोष्ठी। लमजुङ प्रहरीमा पछिल्लो 3 वर्षमा 150 बढ़ी घरेलु हिंसा सम्बन्धी उजुरी, अधिकांश मुद्दा मिलापत्रमा टुंगिए। लमजुङमा बेसुसह नगरपालिकाको कुल बेरुजु 8 करोड़ बढ़ी, 5 लाख बढ़ी पुरानो बेरुजु फर्सेट हुँदा बाँकी करिब 1 करोड़ थपियो। र सुन्दर बजारमा प्रयोग हुँदै आएको खानेपानी मध्ये एउटा मात्रै पिउन योग्य, 2 वटा स्रोतमा 100% इकोले भेटियो। साँझ 6:35 बजेको मर्स्याङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्स्याङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्डी एफएम 95 मेगाहर्ज
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि लो अब दुलाले दुलाले सिन्दूर हाल्ने
2: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोप्राइटर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801177246
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: लाइदिने।
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुन

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्समा राखिन्छ।

0: Bunnia. Extreme energy drink.
1: सामाजिक सञ्जालजी च्यानलले जाँजीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबिनी लिङ खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामो बिमारी च्यानलले खोना दे खुल्दिब वेबसाइट ना यूआरएल चेक लना आछेवा घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परे म नुए तोय तारी शंख लैदी भिसा बैंगरी यही मरी तुरन्त खबर लना
2: सतर्क तन ठगे तब त क्या जोगिना
3: सिद्धार्थ बैंगर क्याले जनहितरी जारी सन्देश
4: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
5: ए बुढा कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको
6: किन सबैले त फालेका छन् यो फोहोरको के काम
5: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ रोग फैलन्छ र वातावरण बिग्रन्छ
6: अब यो फोहोर के गर्ने त
5: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने पुनः प्रयोग र रिसाइकल गर्ने कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि
6: ए हो त है सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ अबदेखि म सचेत भए
1: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ सफा गाउँ स्वस्थ जीवन
4: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप इलाका कार्यालय भुजुङ

0: Bonia.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
3: प्रोप्राइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787
5: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा
6: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ
5: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ
6: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ
5: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ
6: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9856426244
7: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
8: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
7: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरो गर्नु पर्यो
5: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856426262
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ
10: हेलो मर्सेङ्गदी एफएम 95 मेगाहर्ज

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, भेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
1: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
0: ओहो दाई, तपाईँले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त, बधाई छ है तपाईँलाई नयाँ घर बनाउनु भएकोमा।
4: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
5: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टिल फ्रेम, गोलो फ्रेम, कम्पाउन्ड जाली, जीआई जाली, स्टिल फ्रेम, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
6: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
2: प्रोप्राइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463-38518 98463-38518।
0: के तपाईँले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
4: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
0: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
4: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
0: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
4: यस्तो विवाह स्वत बदर हुन्छ।
0: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
4: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
0: बाल विवाहका गम्भीर असरहरू,
4: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
0: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
4: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
0: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
4: बाल विवाह आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
0: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
4: के हाम्रो पहिचान यही नै हो त?
0: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
4: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
0: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं।
7: बाल विवाह नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउँ।
0: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: Mania
1: Extreme Energy Drink.
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665 2019 0665 2370 वा 590 370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

0: मंगलम भगवान विष्णु मंगलम गरुड ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचाँदी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: sip on ya.
1: Extreme energy drink.
2: Good morning, miss.
3: Good morning, class. ल आज हामी डडेलोको विषयमा पढ्छौ। भन्न त शान्ति, के कारणले डडेलो लाग्छ?
4: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
3: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
5: डडेलोका कारण बोट बिरुवा सँगै पूरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
6: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौ।
7: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुजो।
8: हैने खुशी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
3: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
8: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
3: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
8: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
3: त्यहाँ त जिल्लाकै पहिलो र एक मात्र शुद्ध

0: बिस्तारै जानु त। ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा टिक्टिक्क परेका छन् त, छुँदा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
1: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
2: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टीभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
0: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सर साथ लमजुङ।
1: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
0: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0664-520-532, मोबाइल 98460-90301, 98460-74065।
1: नोट फल सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्।

0: extreme energy drink.
1: Subarnavasar, Subarnavasar.
2: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरूङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फीट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासबस्तको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461093152 र 98461283317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R8 सेरा फिल्म हल चोक, लमजुङ।
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 8 बजेको छ।
4: Extreme energy drink. Taste the difference. Feel the energy.

0: रेडियो कार्यक्रम सुरक्षा सरोकार।
1: समुदाय प्रहरी साझेदारी अन्तर्गत जिल्ला प्रहरी कार्यालय लमजुङ र रेडियो मर्सिङ दी 95 मेगाहर्जको सहकार्य
0: हरेक सोमबार बिहान 7:30 बजे पुनः प्रसारण सोमबार बेलुकी 8 बजे
1: मात्र
0: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
2: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी पहिरो डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौं।
0: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला खोल्सा नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन संचालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
2: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
0: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
2: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था बाढ़ी पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
0: सचेतना सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
1: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 मेगाहर्ज।

0: सामुदायिक रेडियो मर्संगदी 95 मेगाहर्ज र जिल्ला प्रहरी कार्यालय लमजुङको सहकार्यमा तयार पारेको कार्यक्रम सुरक्षा सरोकारमा यहाँलाई स्वागत छ। म प्रहरी जवान देवमाया थापा
1: र म प्रहरी जवान देव कुमारी बलामी मगर। समुदाय प्रहरी साझेदारीको अवधारणालाई व्यावहारिक बनाउन हामीले प्रत्येक साता सचेतनामूलक रेडियो कार्यक्रम सुरक्षा सरकार प्रसारण गर्दै आएका छौं। अपराध नियन्त्रणका लागि नेपाल प्रहरी र नागरिकको सहकार्य शान्त र सुरक्षित समुदायको लागि आम नागरिकलाई सचेत गराउने उद्देश्य सहित यो कार्यक्रम तयार गरिएको हो।
0: कार्यक्रम सुरक्षा सरकार एफएम ब्याण्डको 95 मेगाहर्ज, इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गी .org, हाम्रो पात्रमा रेडियो मर्स्याङ्गी र रेडियो मर्स्याङ्गीको फेसबुक पेजमा एकैसाथ प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम सुरक्षा सरकार हरेक सोमबार बिहान 7:30 बजे र पुनः प्रसारण बेलुका 8 बजे रेडियो मर्स्याङ्गी मार्फत प्रसारण हुँदै आएको छ।
1: समुदाय प्रहरी साझेदारी अवधारणालाई अझ प्रभावकारी बनाउन र सबै समाज निर्माणका लागि कार्यक्रम सुरक्षा सरकार मार्फत हामीले विभिन्न सचेतनामूलक विषय सामग्री प्रस्तुत गर्दै आएका छौं।
0: नागरिकको व्यक्तिगत सुरक्षासँगै समाजमा हुने विभिन्न घटना अपराध न्यूनीकरणका लागि प्रहरी समुदायको सहकार्य र जिम्मेवारीलाई प्रभावकारी बनाउन सचेतनामूलक रेडियो नाटक, प्रहरी समाचार, सरकारवालाहरूको सुझाव एवं प्रतिक्रिया लगायतका विषयवस्तुहरूलाई प्रसारण गर्दै आएका छौं।
1: गत साता हामीले कार्यक्रममा विपदजन्य अवस्था वा विपद प्रतिकार्यमा समुदाय प्रहरी साझेदारीका विषयमा विषयवस्तु राखेका थियौं। आजको कार्यक्रममा भने हामी बालिका आत्मरक्षाको महत्व, आवश्यकता र बालिका सशक्तिकरणका लागि समुदाय प्रहरीको भूमिकाको विषयमा छलफल गर्नेछौं।
0: बालिका आत्मरक्षा भन्नाले बालिकाले आफ्नो जीवन, शरीर, सम्मान, अधिकार र मानसिक सुरक्षाको संरक्षण गर्न आवश्यक ज्ञान, सिप, आत्मविश्वास र सचेतनाको विकास गर्नु हो। आजको आधुनिक समाजमा विज्ञान, प्रविधि, शिक्षा र विकासका अनेकौं अवसरहरू उपलब्ध भए पनि बालिकामाथि हुने हिंसा, दुर्व्यवहार, यौन शोषण, मानव बेचबिखन, साइबर अपराध, बाल विवाह तथा विभिन्न प्रकारका विभेदका घटनाहरू पूर्ण रूपमा अन्त्य भएका छैनन्। यस्तो अवस्थामा बालिकालाई आत्मरक्षा सम्बन्धी शिक्षा दिनु अत्यन्त आवश्यक भएको छ।
1: आत्मरक्षा केवल शारीरिक रूपमा आक्रमणबाट बच्ने उपाय मात्र होइन, जोखिम पहिचान गर्ने, उचित निर्णय लिने, कानूनी अधिकार बुझ्ने, मानसिक रूपमा सबल बन्ने र आवश्यक पर्दा सहयोग माग्न सक्ने क्षमता विकास गर्ने प्रक्रिया पनि हो। बालिका समाजको महत्वपूर्ण शक्ति हुन्। उनीहरू भविष्यका सक्षम नागरिक, वैज्ञानिक, चिकित्सक, शिक्षक, कलाकार, उद्यमी तथा राष्ट्र निर्माणका आधार हुन्।
0: यदि उनीहरूको सुरक्षा सुनिश्चित गर्न सकेन भने समाजको समग्र विकास सम्भव हुँदैन। त्यसैले प्रत्येक बालिकाले आफू सुरक्षित रहन सक्ने ज्ञान र व्यवहार सिक्नु आवश्यक छ। आत्मरक्षाले उनीहरूमा आत्मविश्वास बढाउँछ, कठिन परिस्थितिमा संयमित भएर निर्णय गर्न सिकाउँछ र अन्याय विरूद्ध आवाज उठाउने साहस प्रदान गर्छ।
1: वर्तमान समयमा बालिकामाथि हुने हिंसाका स्वरूपहरू पनि परिवर्तन भएका छन्। पहिले मुख्यत शारीरिक वा सामाजिक हिंसाको चर्चा हुने गरे पनि अहिले साइबर बुलिङ, सामाजिक सञ्जाल मार्फत हुने दुर्व्यवहार, नक्कली पहिचान बनाएर ठगी गर्ने प्रयास, व्यक्तिगत तस्विरको दुरूपयोग, अनलाइन धम्की तथा मानसिक उत्पीडन जस्ता नयाँ चुनौतीहरू थपिएका छन्।
0: यसकारण आत्मरक्षाको अर्थ केवल कराते वा टेक्वान्डो सिक्नु मात्र नभई डिजिटल सुरक्षा बारे पनि सचेत हुनु हो। आत्मरक्षाको पहिलो आधार आत्मविश्वास हो। आत्मविश्वास भएको बालिकाले आफ्नो अधिकार बारे स्पष्ट धारणा राख्न सक्छन् र अनुचित व्यवहारलाई स्वीकार गर्दैनन्। यदि कसैले अनुचित रूपमा छुने, डर देखाउने, प्रलोभन दिने वा गोप्य राख्न दबाव दिने प्रयास गर्छ भने त्यसलाई अस्वीकार गर्न सक्ने साहस आत्मविश्वासले नै दिन्छ।
1: बालिकालाई आत्मविश्वासको लागि परिवारको माया, विद्यालयको सकारात्मक वातावरण र समाजको सहयोग आवश्यक हुन्छ। आत्मरक्षाको अर्को महत्वपूर्ण पक्ष राम्रो र नराम्रो स्पर्शबारे जानकारी हुनु हो। बालिकाले आफ्नो शरीर आफ्नै हो भन्ने कुरा बुझ्नुपर्छ।
0: कसैले अनुमति बिना शरीर छुनु, असहज महसुस गराउनु वा गोप्य अङ्गमा छुने प्रयास गर्नु गलत हो भन्ने ज्ञान सानैदेखि दिनुपर्छ। यस्तो अवस्थामा बालिकाले स्पष्ट रूपमा होइन भन्न त्यहाँबाट तुरन्त टाढा जान र विश्वासिलो व्यक्तिलाई जानकारी दिन सिक्नुपर्छ। कुनै पनि दुर्व्यवहारलाई लुकाएर राख्नु उचित हुँदैन।
1: सुरक्षित वातावरणको छनौट पनि आत्मरक्षाको महत्वपूर्ण उपाय हो। अपरिचित व्यक्तिसँग अनावश्यक रूपमा नजिक नहुने, एकान्त स्थानमा नजाने, राति एक्लै हिँड्दा सावधानी अपनाउने, सार्वजनिक यातायात प्रयोग गर्दा सचेत रहने र परिवारलाई आफ्नो गन्तव्य बारे जानकारी गराउने बानीले धेरै जोखिम कम गर्न सक्छ। विद्यालय आउने जाने निश्चित मार्ग प्रयोग गर्नु र आकस्मिक अवस्थामा कसैलाई सम्पर्क गर्ने भन्ने जानकारी राख्नु पनि आवश्यक हुन्छ।
0: डिजिटल युगमा साइबर सुरक्षा आत्मरक्षाको अभिन्न भाग बनेको छ। बालिकाले आफ्नो व्यक्तिगत जानकारी, पासवर्ड, फोटो वा भिडियो अपरिचित व्यक्तिलाई नपठाउने, सामाजिक सञ्जालमा गोपनीयता सेटिङ सही रूपमा प्रयोग गर्ने, शंकास्पद लिंक नखोल्ने र अनलाइनमा हुने दुर्व्यवहार बारे अभिभावक वा शिक्षकलाई जानकारी गराउने बानी बसाल्नुपर्छ। इन्टरनेटको सही प्रयोगले ज्ञान र अवसर दिन्छ भने असावधानीले ठूलो जोखिम पनि निम्त्याउन सक्छ।
1: शारीरिक आत्मरक्षा सम्बन्धी तालिम पनि उपयोगी हुन्छ। कराते, तेक्वान्डो, जुडो वा अन्य आत्मरक्षा तालिमले आकस्मिक अवस्थामा आफूलाई जोगाउने आधारभूत सिप प्रदान गर्छ। यस्ता तालिमले शरीरलाई स्वस्थ बनाउनका साथै आत्मविश्वास, अनुशासन, धैर्य र मानसिक दृढता पनि बढाउँछन्। यद्यपि आत्मरक्षाको उद्देश्य झगडा गर्नु होइन, जोखिमबाट सुरक्षित रूपमा बाहिर निस्कनु हो।
0: परिवार बालिका आत्मरक्षाको पहिलो विद्यालय हो। अभिभावकले बालिकासँग खुला संवाद गर्नुपर्छ। डर, लाज वा संकोचका कारण बालिकाले आफ्ना समस्या लुकाउन नपरोस् भन्ने वातावरण निर्माण गर्नुपर्छ। घरमा सम्मानजनक व्यवहार, लैंगिक समानताको अभ्यास र सुरक्षा सम्बन्धी नियमित छलफलले बालिकामा सकारात्मक सोच विकास हुन्छ।
1: यदि बालिकाले कुनै असामान्य घटना सुनाउँछ भने उसको कुरा ध्यानपूर्वक सुन्नु, विश्वास गर्नु र आवश्यक सहयोग गर्नु अभिभावकको दायित्व हो। विद्यालयको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ। विद्यालयले सुरक्षित वातावरण प्रदान गर्नुपर्छ। आत्मरक्षा तालिम, जीवनोपयोगी शिक्षा, लैंगिक समानता, बाल अधिकार, साइबर सुरक्षा र हिंसा विरूद्ध सचेतनामूलक कार्यक्रम नियमित रूपमा सञ्चालन गर्नुपर्छ।
0: शिक्षकहरूले विद्यार्थीको व्यवहारमा आएको परिवर्तनलाई संवेदनशील रूपमा बुझ्नुपर्छ र आवश्यक परे परामर्श तथा सहयोग उपलब्ध गराउनुपर्छ। विद्यालयमा उजुरी गर्ने सुरक्षित व्यवस्था र बालमैत्री वातावरण हुनु आवश्यक छ।
1: समुदायको भूमिका पनि अत्यन्त महत्वपूर्ण हुन्छ। छिमेकी, स्थानीय संस्था, सामाजिक संस्था, संचार माध्यम तथा समुदायले बालिका सुरक्षालाई प्राथमिकता दिनुपर्छ। बाल विवाह, दाइजो लैंगिक विभेद, छुवाछुत, हिंसा र कुसंस्कार जस्ता सामाजिक विकृतिको अन्त्य गर्न सामूहिक प्रयास आवश्यक छ। सुरक्षित सार्वजनिक स्थान, सड़क बत्ती, सुरक्षित यातायात र बालमैत्री समुदाय निर्माणले पनि बालिकाको सुरक्षामा योगदान पुर्याउँछ।
0: सरकारले पनि बालिकाको सुरक्षा सुनिश्चित गर्न प्रभावकारी कानून निर्माण, कार्यान्वयन तथा जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ। बाल अधिकारको संरक्षण, हिंसा पीड़ितलाई कानूनी सहायता, मनोसामाजिक परामर्श, सुरक्षित आश्रय तथा न्यायमा सहज पहुँच उपलब्ध गराउनु राज्यको जिम्मेवारी हो। विद्यालयहरूमा आत्मरक्षा शिक्षा समावेश गर्नु र स्थानीय तहबाट नियमित तालिम सञ्चालन गर्नु पनि आवश्यक छ।
1: बालिका आफैले पनि केही महत्वपूर्ण बानी अपनाउनु पर्छ। उनीहरूले आत्मविश्वासको साथ बोल्ने, शंकास्पद अवस्थालाई व्यवस्था नगर्ने, विश्वासिलो व्यक्तिको सम्पर्क नम्बर याद राख्ने, आपतकालीन अवस्थामा सहयोग माग्न नहिचकिचाउने र आवश्यक परे ठूलो स्वरमा मदतका लागि बोलाउने अभ्यास गर्नुपर्छ। साथै स्वास्थ्य, पोषण, नियमित व्यायाम र मानसिक सन्तुलनमा ध्यान दिनुपर्छ, किनकि स्वस्थ शरीर र सुदृढ मनले आत्मरक्षामा महत्वपूर्ण भूमिका खेल्छ।
0: आत्मरक्षा भनेको हिंसाले जवाफ दिनु होइन, यसको मुख्य उद्देश्य जोखिमबाट जोगिनु, सही समयमा सही निर्णय गर्नु र सुरक्षित रहनु हो। धेरै अवस्थामा सतर्कता, स्पष्ट अस्वीकार, सुरक्षित स्थानतर्फ जानु, वरपरका मानिसको सहयोग लिनु र सम्बन्धित निकायलाई जानकारी दिनु नै सबैभन्दा प्रभावकारी उपाय हुन्छ।
1: बालिका सुरक्षित भए मात्र परिवार सुरक्षित हुन्छ, परिवार सुरक्षित भए समाज सुरक्षित हुन्छ र समाज सुरक्षित भए राष्ट्र समृद्ध बन्छ। त्यसैले बालिका आत्मरक्षा कुनै एक व्यक्तिको मात्र जिम्मेवारी होइन, यो परिवार, विद्यालय, समाज, सरकार र स्वयं बालिकाको साझा दायित्व हो। सबै पक्षले आफ्नो जिम्मेवारी इमानदारी पूर्वक पूरा गरेमा बालिकामाथि हुने हिंसा र दुर्व्यवहारका घटनामा उल्लेखनीय कमी ल्याउन सकिन्छ।
0: बालिका आत्मरक्षा सम्बन्धी प्रहरीको पनि विशेष भूमिका हुन्छ। प्रहरीको भूमिका केवल अपराध भएपछि कार्यवाही गर्नेमा सीमित हुँदैन, बरु बालिकाको सुरक्षा सुनिश्चित गर्न, अपराध हुन नदिन र उनीहरूमा आत्मविश्वास विकास गराउन पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
1: प्रहरीले विद्यालय समुदाय र विभिन्न सार्वजनिक कार्यक्रम मार्फत बालिकालाई व्यक्तिगत सुरक्षा आत्मरक्षाका आधारभूत सिप कानूनी अधिकार तथा हिंसा वा दुर्व्यवहारको जोखिमबाट कसरी जोगिने भन्ने विषयमा सचेतना प्रदान गर्छ। यस्ता कार्यक्रमले बालिकालाई जोखिमपूर्ण अवस्था पहिचान गर्न आवश्यक पर्दा साहसपूर्वक सहयोग माग्न र आफ्नो सुरक्षा गर्न सक्षम बनाउँछन्।
0: यदि कुनै बालिका हिंसा यौन दुर्व्यवहार मानव बेचबिखन वा अन्य अपराधको शिकार हुन्छ भने प्रहरीको दायित्व पीड़ितको उजुरी दर्ता गरी निष्पक्ष अनुसन्धान गर्नु दोषीलाई कानूनी कार्यवाहीको दायरामा ल्याउनु तथा पीड़ितको गोपनीयता र सम्मानको संरक्षण गर्नु हो। आवश्यक परे प्रहरीले स्वास्थ्य सेवा मनोसामाजिक परामर्श कानूनी सहायता तथा सुरक्षित आश्रयको व्यवस्था गर्न सम्बन्धित इकाईसँग समन्वय पनि गर्छ।
1: प्रहरीले रोकथाम संरक्षण उद्धार अनुसन्धान र कानूनी कार्यान्वयन मार्फत बालिकाको सुरक्षा सुनिश्चित गर्दै उनीहरूलाई सुरक्षित आत्मविश्वासी र अधिकार प्रति सचेत नागरिकका रूपमा विकास हुन सहयोग पुर्याउँछ।
0: समुदाय प्रहरी साझेदारी कार्यक्रमले प्रहरी र नागरिक बीचको विश्वास बढ़ाउने सूचना आदान प्रदानलाई प्रभावकारी बनाउने तथा अपराध रोकथाममा जनसहभागिता बढ़ाउने काम गर्छ। प्रहरी र समुदाय बीच नियमित छलफल अन्तर्क्रिया विद्यालय स्तरीय सुरक्षा कार्यक्रम आत्मरक्षा प्रशिक्षण साइबर सुरक्षा शिक्षा बाल अधिकार सम्बन्धी अभिमुखीकरण तथा जनचेतनामूलक अभियान सञ्चालन गरिएमा बालिकाले आफूलाई अझ सुरक्षित महसुस गर्छन्।
1: यस्ता सहकार्यले बालिकामा आत्मविश्वास साहस र आत्मरक्षाको क्षमता विकास हुनुका साथै अपराधीमा कानूनी कार्यवाहीको दर सिर्जना हुन्छ। यसले समाजमा हिंसा र अपराध न्यूनीकरण गर्न पनि महत्वपूर्ण योगदान पुर्याउँछ।
0: बालिका आत्मरक्षा केवल प्रहरी वा परिवारको मात्र जिम्मेवारी नभई सम्पूर्ण समुदायको साझा दायित्व हो। प्रहरीको कानूनी क्षमता र समुदायको सक्रिय सहभागितालाई एकीकृत गर्न सकिएमा बालिका विरूद्ध हुने हिंसा तथा अपराधलाई प्रभावकारी रूपमा रोक्न सकिन्छ। त्यसैले सुरक्षित सम्मानित र आत्मविश्वासी बालिका निर्माणका लागि प्रहरी र समुदाय बीच निरन्तर सहकार्य विश्वास र समन्वय अपरिहार्य छ।
1: बालिका आत्मरक्षा आजको समयको अत्यन्त आवश्यक जीवन उपयोगी शिक्षा हो। यसले बालिकालाई शारीरिक मानसिक सामाजिक र डिजिटल रूपमा सुरक्षित रहन सक्षम बनाउँछ। आत्मविश्वास सचेतना उचित शिक्षा पारिवारिक सहयोग सामाजिक समर्थन कानूनी संरक्षण र आत्मरक्षा सम्बन्धी व्यवहारिक सिपको समन्वयबाट मात्र सुरक्षित सम्मानित र समान अवसरयुक्त समाज निर्माण गर्न सकिन्छ।
0: त्यसैले प्रत्येक बालिकालाई आत्मरक्षाको ज्ञान र सिप प्रदान गर्नु आजको प्रमुख आवश्यकता हो। सुरक्षित सक्षम र आत्मनिर्भर बालिका नै उज्जवल भविष्यको आधार हुन्। सुरक्षित जीवनयापन सामुदायिक सुरक्षा र शान्ति सुरक्षा व्यवस्थापनमा नागरिकलाई सचेत बनाई जिम्मेवार बनाउन यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने हाम्रो विश्वास छ।
1: हामी यो कार्यक्रममा दैनिक सुरक्षा सावधानीसँगै प्रहरी सेवा र सहकारीका विषयमा तपाईँले थाहा पाउनुपर्ने महत्वपूर्ण जानकारीहरूलाई आगामी कार्यक्रममा पनि निरन्तरता दिनेछौं। आजको लागि भने कार्यक्रमको निर्धारित समय सकिएको छ। आगामी साता पुनः नयाँ र थप विषयसहित हामी फेरि उपस्थित हुनेछौं। कार्यक्रम उत्पादनमा सहयोग गर्नुहुने प्राविधिक मित्र दिलुलाई विशेष धन्यवाद। सचेत रहौं सुरक्षित रहौं। अर्को सोमबार बिहान 7:30 बजे पुनः भेट्नेछौ भन्दै कार्यक्रमबाट म देवकुमारी
0: र म देवमाया विदा माग्छौ। तपाईँको साता शुभ रहोस्। जय नेपाल।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: दिदी अल्मालाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
2: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
1: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: आया मरे नि आमा, आया नि आया।
5: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
4: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
5: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
4: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
5: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
1: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
1: योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850386780।
7: समिति हो चौदह के में बोधे लोटी पड़ी रो बैंक ने विवरण पी भी है मुई खाता लिखे हमरो खाई खाई बहु
8: कोई लोटरी भर दिल
9: आगे समी जो लोटरी पड़ती हूँ छापताई को दी
7: बर्दी आ बर्दी लोटरी खाली पड़ी बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खन बने खाई बिसा खाई मई विश्वास आनंद होने खाले पनी आप ही विवरण खाई मई आपिन खबर बने वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बने आरी
10: सतर्क
11: सिद्धार्थ ब्याङ्कर क्यारे जनहितरी जारी सन्देश।
12: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँभरिलाई।
13: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
14: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
13: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665520209।
15: जिल्ला प्रशासन कार्यालय लमजुङको सवारी साधन आवाजावतमा रोक लगाएको सम्बन्धी जरूरी सूचना। जिल्ला सुरक्षा समिति लमजुङको असार 15 गतेको बैठकबाट निर्णय भए बमोजिम यस वर्षाको मनसुनजन्य विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न यस जिल्लामा देहाए बमोजिम पहिरो उच्च जोखिम रहेको क्षेत्रमा असार 16 गतेदेखि असार मसान्तसम्म अत्यावश्यक बाहेक अन्य सवारी साधनलाई सञ्चालन तथा आवाजावत गर्न रोक लगाएको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। एक डुम्रे बेसी सहर सामे सड़कको बेसी सहरदेखि मनाङ जिल्लाको सिमानासम्मको खण्डमा प्रत्येक दिन साँझ 6 बजेदेखि बिहान 6 बजेसम्म। दुई पुष्पलाल मध्य पहाड़ी लोकमार्गको सुन्दर बजार घोलेटार सड़क खण्डको बिमिरे भन्ज्याङ क्षेत्रमा प्रत्येक दिन साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म। यसबाट यात्रु महानुभावहरूमा पर्न जाने असुविधा प्रति क्षमा प्रार्थी छौं।

0: बिताइदिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9573-13375,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: यो मोबाइलले पनि तनावै दियो भने?
7: होइन के तनाव दियो ए खुशी,
6: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
1: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845-94-046 9813-09-4932।
4: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: मैया दिदी कन्या कलेज को स्नातक तह प्रथम वर्ष को भर्ना सम्बन्धी सूचना।
1: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: कलेजका विशेषताहरू: पर्याप्त सुविधा सहित आफ्नै भवन,
1: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा,
0: छात्रवृत्तिको व्यवस्था,
1: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने।
0: थप जानकारीको लागि प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 056-93-495।

0: पानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियो।
1: मुटु छाती एवं श्वास प्रश्वास का बिरामीहरुका लागि खुशीको खबर।
2: मुटु रोग का बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटु को भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइवेट लिमिटेड मा।
1: पुरानो मेडिकल कलेज चितवन का वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटल मा आउनु हुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसर का समस्या भएका बिरामीहरुले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटु को भिडियो जाँच कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटल का सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
3: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
1: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477-69229।
4: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
5: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
4: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
5: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
4: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
5: यस्तो विवाह स्वत बदर हुन्छ।
4: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
5: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
4: बाल विवाहका गम्भीर असरहरू,
5: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
4: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
5: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
4: बाल्यावस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
5: बाल विवाह आत्महत्या बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
4: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
5: के हाम्रो पहिचान यही नै हो त?
4: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
5: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
4: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: दिदी अल्मललाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
8: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
9: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
12: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
11: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
12: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
11: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021124, मोबाइल 9841454448।
13: यो मोबाइलले पनि तनावै दियो भने
14: हैन, के तनाव दियो ए खुशी?
13: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
14: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
14: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र, भेसीसर नगरपालिका साथ लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813943।

0: समीचो चौदह के में बोधे लोटी पर दी रो बैंगे ने विवरण पी भी जा मुई खाता लिखे हमरो
1: खाई खाई बहु कोई लोटरी भर दिलवा
2: आंगी समीचो लोटी पर दी हूँ छापताई गुदी
1: भर दी आ भर दी बा लोटरी खाली पर दी बा सही मैसेज व्हाट्सएप फेसबुक वाइबर खाने बने खाई बिसा खाई मई विश्वास आनंद होने खाले पनी आप ही विवरण खाई मई आपिन खबर बने वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बने आरी
3: सिद्धार्थ बैंक क्यारे जन हेदरी जारी संदेश
4: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
5: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
6: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
7: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
5: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463 06501
6: तपाईँको सन्तुष्टि हाम्रो चाहना

0: Media Extreme Energy Drink.
1: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
2: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
1: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
2: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
1: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
2: यस्तो विवाह स्वत बदर हुन्छ।
1: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
2: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
1: बाल विवाहका गम्भीर असरहरू,
2: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
1: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
2: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
1: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
2: बाल विवाह आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
1: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
2: के हाम्रो पहिचान यही नै हो त?
1: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
2: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
1: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौ।
3: बाल विवाह नगरौ, नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउ।
1: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
4: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
5: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
6: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
5: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
8: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
9: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
10: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्सोक लमसुङ। सम्पर्क 98461 26344, 98461 26344।

0: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
1: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
0: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
1: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
0: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203370 वा 590370 जानकारी गराउनुहोस्।
1: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
2: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008

0: दिने
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665212083,
6: सम्पर्क मोबाइल नम्बर 9857133775,
5: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
8: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
7: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
8: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
7: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
1: होइन खुसी, के खान्छौ आजकल? त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
9: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
9: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
9: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घाट, खाली घाट, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
1: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
10: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
9: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।

0: Extreme energy drink.
1: मुटु छाती एवं श्वास प्रश्वास का बिरामी का लागि खुशी को खबर
2: मुटु रोग का बिरामी अब लमजुंग बाहिर जानु पर्दैन मुटु को भिडियो जांच अब सेवा मॉडल हॉस्पिटल प्राइवेट लिमिटेड मा
1: पुरानो मेडिकल कलेज चितवन का वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मॉडल हॉस्पिटल मा आउनु हुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसर का समस्या भएका बिरामीहरूले स्वास्थ्य जांच गराउनु भई समयमा नै ढुक्क हुनुहोस् साथै सोही दिन मुटु को भिडियो जांच कार्डियोग्राफी सेवा पनि उपलब्ध छ साथै सेवा मॉडल हॉस्पिटल का सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ
3: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबार का दिन बिहान 9 बजेबाट
1: स्थान सेवा मॉडल हॉस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ सम्पर्क फोन नम्बर 0665909999 मोबाइल 98477962239
4: ओहो दाई टीभी बोकेर कहाँ जान लाग्नु भयो
5: हेर न नानी अस्ति भर्खर विदेशबाट ल्याएको टीभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको अनि एउटा फ्रिज नि किन्नु थियो बरु कुन पसलमा जाने होला
4: हरे दाई पनि हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के त्यहाँ जानुहोस् न त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि बरु मलाई नि मोबाइल र घडी किन्नु थियो एकैछिन पर्खानुहोस् है सँगै जाने नि
5: ल भइहाल्छ नि नानी
6: हजुर हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टीभी फ्रिज मोबाइल घडी वासिङ मेसिन भ्याकुम क्लिनर माइक्रोवेभ ओभन साउन्ड सिस्टम राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ
7: नोट हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
6: प्रोप्राइटर पार्वती श्रेष्ठ श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर बेसीसर साथ भीमसेन थान चोक फोन 0665201120 मोबाइल 98460774745
3: लमजुङका लागि सामसङ कोनका गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर
8: दिदी तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ फेरि कति राम्रो फिट भएको
9: यो ब्लाउज न्यू रितु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको
8: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि
9: अरू त्यहाँ के सिलाइन्छ त दिदी
8: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज लेहेङ्गा चोली कुर्ता सुरुवाल सुट प्यान्टहरू सिलाइन्छ अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ
10: सजिलो ठाउँ छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस् न्यू रितु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट बैशिसह नगरपालिका साथ त्रिवेणी टोल लमजुङ एसबीआई ब्याङ्कको ठिक अगाडि प्रोप्राइटर लक्ष्मी परियार रामजी परियार सम्पर्क 98461992406 र 98164372372
11: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ
10: आजै आउनुहोस् तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्
12: सुवर्ण अवसर सुवर्ण अवसर
13: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने यात्रा अवधि 8 दिन 9 दिन साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना बिहान बेलुकाको चिया र बासपस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला सम्पर्क को लागी मोबाइल नम्बर 9841693152 र 9841628317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8-9 दिन सम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, विशर आर्ट, सेना फिल्म हल चोक, लमजुङ।

0: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
1: लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
1: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
0: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
1: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
0: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
1: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
0: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
1: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
0: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
1: मासिक एकाइ परीक्षाको व्यवस्था,
0: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
1: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
0: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
1: जीपीए 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट,
0: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
1: थप जानकारीका लागि
0: जनविकास माध्यमिक विद्यालय बेसी शहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9860-74553, 9560-45875, 9460-85791 र 9460-83862।
2: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
3: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
2: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
3: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
2: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
3: यस्तो विवाह स्वत बदर हुन्छ।
2: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
3: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
2: बाल विवाहका गम्भीर असरहरू,
3: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
2: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
3: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
2: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
3: बाल विवाह, आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
2: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
3: के हाम्रो पहिचान यही नै हो त?
2: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
3: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको

0: थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
1: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति वडा कार्यालय वा पालिकामा खबर गरौं।
2: बाल विवाह नगरौं, बाल बालिकाको उज्जवलो भविष्य सुनिश्चित गरौं।
1: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

आदरणीय श्रोता, अब भने हामी आजको नियमित प्रसारणको अन्त्यमा आइसकेका छौ। अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ। हवस् त, आजको नियमित प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। भोलि बिहान 5:30 बजेको नियमित प्रसारणमा हाम्रो भेट हुने नै छ। शुभरात्री।

0: पठा जालो
1: झोरले
0: लस्तो फ्याफुल्ला
2: जो
0: जोजो लप्पा
3: नमस्कार शुभ प्रभात सूचना हाम्रै भाषामा सामुदायिक रेडियो मर्सङ्गी 95 मेगाहर्जको आजको नियमित प्रसारणमा तपाईलाई हार्दिक स्वागत छ। आशा छ आजको तपाईको दिन शुभ रहनेछ।

0: कागज के में छी वा
1: आ झिलकाई
0: के पर्सनल नम्बर ब्लक लै वदि
1: पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसर आइर ब्लक लै र खलखाई
0: अनि बैंगरी
1: बैंगरी
0: आ
1: चढ चाहिँ तले लपर्दि
0: चमनल पति न आफैन मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयै बिषय आफैन बैंक दे बिनि जानकारी पिन परिम दे आफैन बैंक खाते न जानकारी अरुइन योरी थनि दक्या सचेत तल परिम
1: सतर्क तना ठगी तब दक्या जोगिना
2: सिद्धार्थ बैंक दक्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
4: ओहो दाई तपाईले कति चाँडो घर पनि छडाइसक्नु भएछ त बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा
5: धन्यवाद बहिनी हेर्नुहोस् न घर बनाउने काम मात्र भएको छ अझ यसमा फलामका झ्याल ढोका च्यानल गेट स्टीलको रेलिङ कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त
4: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बचलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न त्यहाँ त तपाईले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि
6: हाम्रा सेवाहरू हामी कहाँ सटर ग्रिल च्यानल गेट सिसा रंगीन सिसा स्टिल फ्रेन्स गोलो फरेङ कम्पाउन्ड जाली जीआई जाली स्टिल फरेङ ट्रस फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ
7: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका ग्लास पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ
8: प्रोपाइटर नारायण ढकाल बसलामाई सटर एण्ड ग्रिल उद्योग विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ थप जानकारीको लागि सम्पर्क 9843383518 9843383518

0: California. Extreme energy drink.
1: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भो बेहुली हुँदा पनि।
2: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
3: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
2: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लामसुङ। सम्पर्क 9841626344, 9841626344।
4: मरेनी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9865677272।
7: रेडियो लिएर आउनु,
8: पूजा गर्ने बेलामा पनि के को रेडियो पण्डित बा।
7: यो माइलाले नि के कुरो गर्छ गर्छ। पहिले रेडियो मर्स्याङ्गदी एफएम श्रवण गरौ, त्यसपछि बाकी पूजा पाठ गरिहालौला नि।
8: ए कुरो त्यसो पो, म ल्याइहाल्छु नि पण्डित बा।
9: बहुभाषा र संस्कृतिको एउटै संगम, तपाईको आफ्नै रेडियो,
10: तपाईको आफ्नै रेडियो, रेडियो मर्स्याङ्गदी एफएम 95 मेगाहर्ज।